पनी घुम्दै एक दिन दाई परशरी से आए पुगे धनी तारी देऊ मलाई बारी अहिले जान्छु भने थे जताई माझी अलमलामाई थियो र उसाले छोरी पठायो तसाई पहाडे पर्वत फिर तराईहरू सब नेपाली देशी चलाक पालो हुना गए जाति बाहुका चाहिँ मोला मोलिना गए हारम कुमारीहरू छोरी भइकन बाँच्नु त्यारे छ।

0: कम्मा सन्त भयो पोरा छोररी से भन्ने भएन तै पनि इहे ना थकेयो अहिले कुकर्म गर्दा मलाई हुन जान्छ शर्मा लागेको छु म हजुरलाई पछु शरीर पनि यो गनाए
1: एकै गुन्छ पुरुषमा तर पनि हुन्छन् ती पागल शरी आशै गुरु भई काम नारीहरूले

एउटा कुर्सी लिएर अफ्ला गर्दै थिए। शत्रुबाबु नारायण कदमका रुखका ऊ माथि चढेर

तस्मादियेन ते मेरामन्ना दही चोरे माखन चोरे चोरे चोरी साड़ी

कुटाहतमा पौसी साह्रै सुहाउने बाँसुरीको धुनै मिठो मलाई

中郎那他留守干嘛来呢？不说那他不说这比贵的不大那嘛，不那他的。

ध्यान सबै छुट्यो ऋषि र मुनिको छक्कै परे छोरा सुनी बंशी धुनि

కృష్ణ బంద బందై ప్రాణ మేరో జావో ప్రాణ మేరు ఉడి జావో దివ్య ధామ

अब शिलोक भन्ने कुरा यो अहिले हालको होइन कि उहिलेका हुन् पुराना कुरा हुन्। अब यो अहिले पुराना कुराको कसैले ख्याल राख्दैन क्या हो क्या पुरानो भने हे गौरी सुत हे प्रभु गणपते हे अष्ट सिद्धि पते हे स्वामी गजभग्रा हे गुण निदान हे रिद्धि बुद्धि पते हे लम्बोदर हे कदम त बिजुली झैका त लगले खने मेरा दुख सबै फिरुन्न जरती संसार।

पानी सदन जामुन रीति गारी जिगतन स्वर चले तो भक्त दुखा मा पर्दा उतर छिन्नारी प्रभा प्रियसी तो जानी जगत जननी को चरणमा मनैले श्री राखी गुरुपति परिन झर शरणमा स्तुति गरे नि मन भाई अति कहाँ तर स्वर गरी तमन गरे चिन सासै विदिशित नयन भर जलाधारी हे दुर्गे सबलाई बर पनि दिने कोमल स्वरूप कि भाई त्यो तिम्रो पनि बाला सूर्य सारीको मुख पन्ध्र चन्द्रै जाई सारै बाबु चतुर्मुखै अति कठोर श्रोणी परो धार पनि धारण गर्नुहुने म पर्दाछु शरण मङ्गल दिनुहोस् भनी मजुरका रङ जस्ता अति असल बाला छ करमा अधि खुल्ने निपुर मणिजलितका पाउ परिमा प्रभालसिमीका झै गरिकन त घुम्ने गगनमा दया तिम्रो पाऊ भनिकन म पर्छु शरणमा चरबाहु बिचमा छ पात्र र असल घण्टा र चग्राई धनु लम्बा हात बिखे छ पात असी असल सोवाए मन के भनु कुण्डल कान बिखे खाजी छ सुनका हिराहरू लाल जडी शोभा गर्नुहुने जगत जननीको मग

0: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
1: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
0: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
1: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
0: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपड़ा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपड़ाहरू सिलाइन्छ र रेडीमेड कपड़ाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
1: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
0: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि। होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
1: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
0: ए त्यसो हो भने त काठमाडौँ गएर एकपल्ट हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
1: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
0: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाल रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844124235 र 01 43 71 447। विस्तृत जानकारीको लागि

0: हार्दिक निमन्त्रणा। पूर्ण ब्रह्म परमात्मा श्री कृष्णजी का असीम कृपाले सदाझैं यस वर्ष पनि वितक चर्चा तथा श्रीकृष्ण कथाको विशिष्ट सप्ताह आयोजना गरिएको छ। यस अनुष्ठानमा समादरणीय पण्डित श्री सुमन सिलवालज्यूको मुखारविन्दुबाट संगीतमय कथा प्रवचन हुने हुँदा सातै दिन सपरिवार उपस्थित भई कथा श्रवण गरी आत्मीय लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौं।
1: कार्यक्रमहरू मिति 2083 साल भदौ 13 गतेदेखि 19 गते श्रीकृष्ण जन्माष्टमीसम्म, समय प्रत्येक दिन बिहान 9:30 बजेदेखि 10:30 बजेसम्म, सेवा पूजा आरती र पुष्प अर्पण 10:30 देखि 11 बजेसम्म, स्तुति गायन 11 बजेदेखि दिउँसो 2 बजेसम्म, वितक चर्चा कथा 2 देखि अपरान्ह 3 बजेसम्म श्रीकृष्ण कथा, अपरान्ह 3 देखि 4 बजेसम्म भजन कीर्तन नृत्य र प्रसाद वितरण।
0: स्थान नवनिर्मित कृष्ण मन्दिर भीमेश्वर नगरपालिका छ, कोला डाँडा, रामकोट। भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमी श्रीकृष्ण झूला सहित विशेष मेला मनाइनेछ। अध्यक्ष कृष्ण प्रसाद सुवेदी, सदस्य बाबुराम फुयाल। थप जानकारीको लागि सम्पर्क नम्बर 9844014783। पञ्चकुमारी मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दुलखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी भारा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
0: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोकबहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843589969 र 9841175510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार, कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरे कुसावती दोलखा। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
0: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटी देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
0: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतीले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, डुबाटे पार्टी दुलखा।
0: हिन्दू धर्मावलम्बी महिलाहरूको महापर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको तीज विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौं। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: ए सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा सम्पन्न हुने भएकाले सम्पूर्ण शेष सदस्य ज्यूहरूमा आफूलाई पाएक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: साधारण सभा हुने मिति 2083 साल असोज 17 गते, कार्यक्रम हुने स्थान उद्घाटन सूर्योदय प्राथमिक विद्यालय, कार्यक्रम सञ्चालन हुने समय बिहान 10 बजेबाट 4 बजेसम्म, सम्बन्धित सदस्यको क्षेत्र कालिम्चो गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। असोज 21 र 22 गते काठमाडौँ, ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका स्थिर सदस्यहरूसँग सुझाव संकलन। असोज 24 गते बनचरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेबाट 10 बजेसम्म, साबिक लामीडाँडा गाविसका सदस्यहरू। असोज 24 गते सिंगटी पारीघाट बिहान 11 बजेबाट 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू।
1: असोज 24 गते लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेबाट 3 बजेसम्म कालिम्चो गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। असोज 24 गते सुन्द्रावती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुन्द्रावती गाविसका सदस्यहरू। असोज 24 गते कालिम्चो गाउँपालिका वडा नम्बर 8 मिलडाँडा बिहान 11 बजेबाट अपरान्ह 4 बजेसम्म कालिम्चो गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। र असोज 25 गते समापन संस्थाको हल बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू। अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
0: साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित, आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा, संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा,
1: सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा, संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा, भाखा नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा, संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नको लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा र सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा।
0: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ। 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्गको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। भाका नागेको ऋण तथा नियमित बचत छूट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गोपाल बहादुर पाण्डे अध्यक्ष, आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेड, कालिम्चो गाउँपालिका वडा नम्बर 7 भदौरे दोलखा।
0: स्वदेश तथा विदेशका 5 स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटी भिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इण्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानीज, सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू, काठमाडौँ तथा पोखराका 5 स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, टाढाबाट आउनेहरूको लागि खाना र बस्नको व्यवस्था गरिएको छ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलाखा, सम्पर्क नम्बर 98410 1709 98410 1709। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौं नेपाल।
2: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ सामान लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
3: पारे पनि किन दुखेको पक्ष वहाँ तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
2: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
3: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
2: मेरी आमै

0: फ्रिज, वाशिङ मेसिन, टीभी, पानी तताउने सोलरको खरिदमा, अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
1: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9855068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9855068590।
2: कस्तो दाँत दुखेको, गिरा पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजाऊ भने।
3: अब के को धामीकोमा? नि धामीकोमा होइन, अब इन्द्र डेन्टल बीच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
2: त्यहाँ चाहिँ के हुन्छ नि?
3: त्यहाँ के हुँदैन, म कति आए सुन त यहाँ।
4: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
5: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841577069।
2: कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
6: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
0: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844942992। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
6: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
6: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
6: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने,
6: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने,
6: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने,
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
6: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
6: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ। पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ। सुखी र निरोगी हौ।

0: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पंजा, शिवलिंग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
2: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
3: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
3: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
1: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
3: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा। वृहत आँखा शिविर सञ्चालन सम्बन्धी सूचना।
4: नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान, लायन्स क्लब अफ दोलखा तथा दोलखा लायन्स आँखा केन्द्रको आयोजनामा दोलखा जिल्लाका विभिन्न स्थानमा चश्मा जाँच तथा वितरण सहितको वृहत आँखा शिविर सञ्चालन हुने भएकाले आफूलाई पाए पर्ने स्थानमा उपस्थित भई आँखाको जाँच तथा उपचार गराउनु हुन सम्पूर्णमा अनुरोध गर्दछौ।
1: आँखा शिविर सञ्चालन हुने मिति र स्थान 2083 साल भदौ 23 गते मंगलबार, स्थान घ्याङ स्वास्थ्य चौकी मेलुङ 3 घ्याङ, भदौ 24 गते बुधबार, वडा नम्बर 6 कार्यालय मेलुङ गाउँपालिका मेलुङ बजार, भदौ 25 गते बिहिबार सैलुङ अस्पताल सैलुङ 3 बाखुर देउराली, भदौ 26 गते शुक्रबार भूसाफेदा स्वास्थ्य चौकी सैलुङ 2 भूसाफेदा, भदौ 28 गते आइतबार बुलुङ स्वास्थ्य चौकी बिगु गाउँपालिका 3 बुलुङ,
4: भदौ 29 गते सोमबार गौरी शंकर माध्यमिक विद्यालय बिगु 1 जगत, भदौ 30 गते मंगलबार खारे स्वास्थ्य चौकी गौरी शंकर गाउँपालिका 8 खारे, भदौ 31 गते बुधबार चंखु स्वास्थ्य चौकी गौरी शंकर 6 चंखु, असोज 1 बिहीबार घट्टेखोला सामुदायिक भवन कालिङचोक 5 लापिलाङ, असोज 2 गते शुक्रबार गैरीमुदी स्वास्थ्य चौकी बैतेश्वर 1 गैरीमुदी।
1: शिविरबाट छनौट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू यही मिति 2083 साल असोज 4, 5 र 6 गते दोलाखा लायन्स आँखा केन्द्र दोलाखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराउँदछौ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया यासआईसीएस निशुल्क, फेकु प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्कहरू 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्कहरू 5,000 लाग्ने बेहोरा जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9851 17 63 67, 9863 31 28 10, दोलखा लाइन्स आँखा केन्द्र दोलखा।
5: ए माइला गुरुजी।
6: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
5: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
6: चुप।
7: के तपाईँहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्, सवारी चालक सिट विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
4: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र दोजार सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
1: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
5: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768 72 77 77, 9844013 110, 9844065466, 9818 37 15 33।
1: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊं। हैन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
8: हैन, के एकले गुनगुन गरिराको?
1: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौं भनेर सोचेको।
8: अनि के भो त, लगेर पाले भइगयो नि?
1: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
8: ए दुर्गायन राजेशाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
1: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लेर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
8: सम्पर्कको लागि 9844 46 69 08, 9844 46 69 08।
1: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै।
9: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
1: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
9: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकोट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
9: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
10: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866 66 67 68 र 9855106677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
7: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
11: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
7: सम्झना होस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
11: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
7: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
11: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
7: जिम्मेवारी वहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
11: त्यसैले आजैबाट सचेत बनौं, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
7: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्। तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: सार्वजनिक हितका लागि कालिम्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
12: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: नमस्कार अनि सुस्वागतम कार्यक्रम सुनौलो बिहानीको पर्खाईमा बस्नुहुने तमाम आदरणीय श्रोतावृन्दमा धैर्य र साहसका साथ समयको परिवर्तनसँगै नयाँ बिहानीले ल्याउने सुनौलो भविष्यका लागि हामीले परिचय दिन सिकौं। सुन्दर बिहानीमा नित्य कर्म गरिरहनुभएका आदरणीय श्रोता मित्र, कार्यक्रम सुनौलो बिहानीमा तपाईँलाई हार्दिक स्वागत छ। कार्यक्रममा उपस्थित छौं कार्यक्रम प्रस्तुता म विनिता, पण्डित बत्री प्रसाद सापकोटा अनि लामा गुरु डुक्पा लामा, साथमा हुनुहुन्छ प्राविधिक मित्र सुजन पनि। यो कार्यक्रम रेडियो सैलुङ 92.7 MHz प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ भने हाम्रो वेबसाइट रेडियो सैलुङ .org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ। तपाई हाम्रो बिहानीलाई थप सुनौलो बनाउन निकै मिठा र रोचक सामग्रीका साथ प्रत्येक बिहान तपाईँको संघारमा आउने गर्छौं। कार्यक्रममा राशि फलाउँछ कार्यक्रमका झलक, मिठा मिठा शास्त्रीय भजनहरू तपाईँ सामु लिएर आउने गर्छौं। बिहान उदाए जस्तै मनभरि उत्साह र पाखुरीभरि जागर बोकेर बिहानीको स्वागत गरिरहनुभएका तमाम श्रोता मित्र, आखिर सबैको बिहान उस्तै उस्तै गरी बित्ने गर्छ। नित्य कर्मको निरन्तरता, बिहानको व्यायाम, चियापान, खोरानी गोठ, खेतबारी, समाचार श्रवण, पठन, पूजापाठ यस्तै यस्तै महाराउँदै रमाउँदै बरालिँदै हाम्रो बिहान गुज्रने गर्छ। हामी हाम्रो अवस्था अनुसार बिहानहरू बिताइरहेका छौं। यो हामी सबैको दैनन्दिन र कर्तव्य पनि हो अनि जीवन जिउने बहाना पनि हो। यही विविधपनको बीचमा तपाईँलाई एकाग्र बनाउन, हामी सँगै रमाउन, ताजापनको महसुस गराउन र आशावादी गराउन विभिन्न सन्देशमूलक सामग्री लिएर कार्यक्रम सुनौलो बिहानीमा आउने गरेका छौं। कार्यक्रमको शुरूआत गरौं नियमित कार्यक्रम राशिफल अंशबाट। राशिफल अंश प्रस्तुत गर्दै हुनुहुन्छ पण्डित बत्री प्रसाद सापकोटा।
1: मान राखुन सबले दुर्योधन समान, कर्णै समान दानमा, तगत श्री बलरामकै जति होस् बातकै काममा, राजा धर्म कुमारकै जति होस् श्री ब्रह्म ज्ञानै अनि विदुरकै सारी ज्ञान होस् सुजनले मानुन बडाले पनि।
2: नमस्कार, रेडियो सैलौ सामुदायिक एफएम 92.7 MHz म बद्री प्रसाद सागर। आज विक्रम सम्बत 2083 साल भाद्र कृष्ण पक्ष सन् 2026 सेप्टेम्बर 4 तारिख भाद्र 19 गते शुक्रबार, आज श्री कृष्ण अष्टमीको व्रत गर्ने दिन हो। दक्षिणायणम वर्षा ऋतव रौद्र नाम सम्मत सर, रोहिणी नक्षत्र मित्र जोड, वृष राशिका दक्षिणमा श्वेत चन्द्रमा छन्, साइन गर्दा लाभ हुने। आजका जोगिनी इशानमा छन्, साइन गर्दा पछाडि र बायाँ जोगिनी पाउने। आजका दिन 31 घडी 29 पलका छन्। उदय 5:44 अस्तय 18:20 हुन्छ। अब कार्यक्रम शुरू गरौं राशिफलबाट।
3: मेष राशि हुने मित्रहरू, आज तपाईँको समय राम्रो छ। आज बोलीमा राम्रो कुराहरू आउन सक्नेछ, खर्च हुन सक्छ। तपाईँको मनमा अघि गइसकेको बेलाको सम्झना आउन पनि सक्छ अनि त्यसमा आफूले अलिकति धेर तर्क नलिकन अनि बडा समझ पुर्याएर काम गर्दै लैजानुहोस्, बडा राम्रो हुन्छ। वृष राशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्य छ। सानोतिनो कुराहरूमा केही ठास ठुसो पनि कतै पर्न सक्ने सम्भावना छ। अतिथिहरूलाई साथ र सहयोग गर्नुपर्ने पनि छ र अतिथिहरूको स्वागत सम्मानहरू राम्रोसँगले गर्नुपर्छ अनि आफूले गर्ने कामहरू सोच विचार पुर्याएर गर्दै लैजानुहोस्, राम्रो हुन्छ। मिथुन राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ। तपाईँको बोलीको प्रभाव पर्नेछ, व्यापार व्यवसायबाट राम्रो प्रगति हुन सक्ने सम्भावना देखिएको छ, सामाजिक काम थपिन सक्ने सम्भावना छ। कर्कट राशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्य छ। आर्थिक खर्च हुने समय आएको छ र सानातिना काममा पनि ठूलो नै लगानी गर्नुपर्ने अवस्थाहरू आउन सक्ने सम्भावना देखिएको छ। सिंह राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ। तपाईँको मनमा अलिकति केही डर आउँछ कि जस्तो त्यस्तो पनि छ, मनमा चिन्ता हुन पनि सक्छ। तपाईँका शत्रुहरूदेखि अलिकति केही पोल्टो पोल्टो नै हुनुहोला, बोल्दाखेरिमा पनि अलिक होस राखेर बोल्नु होला। सबै कुरा विचार पुर्याएर काम गर्दै लैजानुहोस्, राम्रो हुन्छ। कन्या राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँलाई भोग्य पदार्थ प्राप्ति हुन्छ, खाने चिजहरू पाउन सकिने त्यस्तो छ। आर्थिकमा खलबलहरू नगर्नुहोला, बडो सावधानी अपनाउनुहोला। यातायातको साधन प्राप्त हुन सक्ने सम्भावना देखिएको छ। तुला राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँलाई केही काम मिल्न सक्ने सम्भावना छ। सानो प्रयासले महत्वपूर्ण काम सम्पन्न हुनेछ। विदेशी कारोबार अलिकति फस्टाएर जाने सम्भावना देखिएको छ। वृश्चिक राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। पढाइ लेखाइको काममा समय निकै जान सक्छ। विदेशी यात्राको सम्भावना पनि छ। विदेशी यात्रा सम्बन्धी कारोबारबाट राम्रो प्रगति पनि देखिएको छ। धनुराशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। आफूले गरेको काममा पदोन्नति बढ्नेछ। आफ्ना ठाउँबाट केही अलिकति पर जानुपर्ने सम्भावना देखिएको छ। थोरै प्रयासले धेरै फलदायक लाभ हुने देखिएको छ। मकर राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँका साना ठुला केही अप्ठ्यारा काम कुराहरू केही आउन सक्छ। यातायातको साधनहरू पनि सुविधा हुने जोग परेको छ। कृषि तर्फको व्यापारबाट केही फाइदा हुने देखिएको छ। कुम्भ राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँले आफ्नो स्वास्थ्यतर्फ होस गर्नुहोस्। धार्मिक काम हुने समय पनि छ। तपाईँको परोपकारको काममा समय अलिकति जान्छ। त्यसमा बडो होस पुर्याएर परोपकार गर्नुपर्छ। मीन राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँको राम्रै ठाउँको यात्रा हुनेछ। तपाईँका साथी या परिवार आफन्तबाट सहयोग हुने सम्भावना देखिएको छ। राशिफलले तपाईँलाई राम्रो नराम्रो जे भने पनि आफ्नो कार्यबाट विचलित नभई कार्य सम्पन्न गर्नुहोला। श्रोता, हामी कार्यक्रम सुनौलो बिहानीको राशिफल अंशको अन्तमा आइसकेका छौँ। तपाईँलाई आजको राशिफल अंश कस्तो लाग्यो? आफ्नो सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नुहोला। यसका लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz चरीकोट चरी ज्ञान दोलखा। भोलि बिहान पुनः तपाईँको राशिफल लिएर राशिस्थित हुने बाचाका साथ आजको राशिफल अंशबाट म पति प्रसाद सापबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।
0: भर्खर तपाईँले पण्डित पति प्रसाद सापकोटाको मुखार बिन्दुबाट राशिफल अंश सुनिसक्नु भएको छ। अब हामी लामा गुरु डुक्पा लामाबाट लामा राशिफल सुन्दै

0: रोपा स्याउँदै मुडी छात्र अनुसार हो वर्ग जोगको साथमा उपस्थित भइसकेको छु। म निराज लामा पाखरिन।
1: आज विक्रम सम्वत 2083 भदौ 19 गते शुक्रबार सेप्टेम्बर 4 तारिक बुद्धिस्ट पात्र अनुसार आज दावा दिन बाङ्गिर सुम 23 गते बादरनेमा र बुद्धिस्ट पात्र अनुसार आजको दिनको जोग यस्तो छ कि आज नयाँ बच्चा नौरान गरी नाम राख्नु हुँदैन। आज नयाँ बच्चाको नाम राख्दा नौरान गर्दा त्यसलाई के बाधा पर्छ, त्यसले कतिको चाहिँ यो जिन्दगीमा सुख प्राप्त गर्छ त्यो चाहिँ हेरेर गर्नु पर्यो नि। अब हाम्रो मान्छेहरूको चाहिँ विभिन्न खालको छ, भोलि 2 महिनाले सुन्छ हुँदैन भनेर अनाभिषेक गर्छ, त्यस्तो यहाँ शास्त्रमा लेखिँदैन, मान्छेले भनेको हो त्यो, खासै त्यस्तो छैन। जे होस् साइड पर्न पर्यो त्यो चाहिँ हो, 2 दिन 2 महिना त्यस्तो जेठमा जन्मेकोले असारमा छुनु नहुने, असारमा जन्मेको साउन छुनु नहुने, साउनमा छुएकोले भदौ छुनु नहुने, भदौमा जन्मेकोले असोज छुनु नहुने, त्यस्ता खालको नराम्रो कुराहरू नगर्नु कि एकदम साइद हेरेर मात्रै नौरान गर्नु राम्रो हुन्छ। छेवर गरी केसकान दिन राम्रो छ र आज सामे परेको छ। यो एक फल जोगहरू 2-3 हुन्छ हाम्रो, यो एउटा जोग, यो एउटा योग, योग फल र जोग फल भन्ने हुन्छ। जोग चाहिँ यो नौरान गर्नु आउने भयो, योग फल चाहिँ सामे भन्छ। सा भनेको माटो र मे भनेको अग्नि हो, यो पनि त्यति राम्रो छैन र आजको जोगिनी स्थान परेको छ, यसलाई अगाडि पछाडि पार्ने त तपाईँहरूले नै बुझिसक्नु भएको छ। लो वर्ग तालो घोडा वर्गको मित्रलाई आज धर्मको तिथि, धर्म गरी पुण्य कमाउनु पर्ने, धर्मले रुचाउने त्यो खालको जोक परेको छ। लुक्लो भेडा वर्गको मित्रलाई आज लासा भएकोले यहाँले गरेको कामहरू अत्यन्त सफल भएर जानेछ। टेलो बाँदर वर्गको मित्रलाई आज लासा, यहाँले गरिराख्नु भएको कामहरू अत्यन्तै सफल भएर जाने, राम्रो सफलता प्राप्त मिल्ने जोकले बताएको छ। झ्यालो चरा वर्गको मित्रलाई आज लासा भएकोले तपाईँको टाढा यात्रा आर्थिक कारोबार व्यापार व्यवसायहरू फैलिएर जाने पनि तपाईँको जोकले बताएको छ। खिलो बदल वर्गको मित्रलाई आज राम्रै देखेको छ, यहाँले गरिराख्नु भएको कामहरू अत्यन्त सफल प्राप्त मिल्नेछ। फाक्लो बदल वर्गको मित्रलाई आज राम्रो छ, यहाँले गरिराख्नु भएको कामहरू एकदम सफल प्राप्त हासिल हुने देखेको छ। तपाईँको लो वर्गले जे जस्तो बताए पनि आफ्नो कार्य विचलित नभए अगाडि बढाउनु होला। आजको लो वर्ग जोक तपाईँलाई कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव पढाउन नभुल्नु होला। ठेगाना यस प्रकार रहेको छ, रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz यहाँले जुनसुकै काम गर्नु अघि आ आफ्नो रीतिरिवाज अनुसार धर्म गुरु लामा पण्डितबाट सल्लाह लिई पात्रबाट सहयोग हेरी कार्य गर्नुहोला। सम्पर्क नम्बर 98 40 92 67 61। सम्पर्क गरी सोध्न सक्नुहुनेछ। भोलि यसै समयमा लो वर्ग जोगको साथ उपस्थित हुनेछु। आज बिदा चाहन्छु म ढुक्पा लामा पाखरिन। हृदयले फ्याफुल्ल नमस्कार। सेवा शुभ दिन।
2: लामा गुरु डुक्पा लामाको राशिफल प्रस्तुतिपछि अब हामी अर्को अंश रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रमका झलक तपाईलाई सुनाउनेछौ। कार्यक्रम सुनौलो बिहानी श्रवण गरिरहनु भएको छ। तपाईले दोस्रो अंशमा पनि राशिफल सुन्नुभयो। लो वर्ग लामा राशिफल प्रस्तुत गर्दै हुनुहुन्थ्यो लामा गुरु डुक्पा लामा। दोलखा र दोलखा आसपासका ज्येष्ठजनहरूकै आवाजमा गुन्जिएका छन्। यिनी आवाजहरू तपाईंलाई गुन्जाउने जमर्को गर्दै उपस्थित भइसकेका छौं। श्रोतावृन्द, लोक भजनलाई नेपाली समाजमा मौलिक तथा सनातन धर्मको एक अभिन्न अंगको रूपमा लिने गरिन्छ। सर्वसाधारण जो कोहीले गाउन सक्ने, बुझ्न सक्ने र मनन गर्न सक्ने भएकोले यसको महत्व गाउँ समाजमा धेरै छ। तर पछिल्लो समय युवा पुस्ताहरू लोक भजनबाट टाढिँदै गएका छन्। केही सीमित उमेर समूहकाले मात्र भजन संस्कृति धान्दै धान्दै आइरहेका छन्। आफ्नो लोक संस्कृति धान्दै आउनुभएकी असी नागेकी दोलखा बैतेश्वर गाउँपालिका काभ्रे कालथोक निवासी आदरणीय ज्येष्ठजन ईश्वरी कुमारी भण्डारीको यो लोक भजन सुनौ है त।

0: राजा स्वर्गालोक को। ओय इच्छा मलाई लागे राजा स्वर्गालोक।
1: अब इच्छा भनेको स्वर्गालोक यहाँ अरु केही छैन रहेछ।

0: 天还要把长腿弄飞过。
1: दोलखा बैतेश्वर गाउँपालिका काभ्रे कालथोक निवासी ज्येष्ठजन ईश्वरी कुमारी भण्डारीको आवाजमा सजिएको यो लोकभजन तपाईले सुन्नुभयो। उमेरले अस्सी कटिसक्नुभएकी ज्येष्ठजनको दुःख सुखको साथी नै यही भजन हो। शोक भुलाउने, खुशी साँट्ने, मन बहलाउने र भावना साँट्ने सबै माध्यम यिनै भजनहरू हुने गर्छन्। पुस्ता हस्तान्तरण हुन नसकेपछि मौलिक भजनहरू लोप हुने अवस्थामा पुग्न थालेका छन्। यिनी भजनहरू लोप होलान् कि भन्ने चिन्ता ज्येष्ठ नागरिकमा रहिआएको छ। मौलिक कला र संस्कृति झल्कने थुप्रै लोक भजनहरू गाउँ टोल बस्तीका ज्येष्ठ नागरिकहरूले गाउँदै गाउँदै संरक्षण गर्दै आजको अवस्थासम्म सैलुङ गाउँपालिका वडा नम्बर 8 निवासी ज्येष्ठजन कल्याणी थपलियाको कला पनि हामी सुन्छौं त।
0: दुनियामै पाल्यो अल्लाई अल्लाई

0: 좋아요.
1: मौलिक श्लोक जुन बेला रातभरी जाँतो पेल्नु पर्थ्यो समय कटानीको लागि यस्ता श्लोकहरू गाइने गरिन्थे तर आजभोलि यस्ता श्लोक भजन कुन चराको नाम कसैलाई पनि थाहा नहुन सक्छ यसैले हामीले यस्ता मौलिक भजन मौलिक लोक भजनलाई संरक्षण गर्ने उद्देश्यले कार्यक्रममा समेट्ने प्रयत्न गरेका छौं विशेष गरी गाउँघरतिर कुनै विशेष पूजा चाडपर्व वा विशेष अवसरमा गाइने लोक भजनहरू विस्तारै विस्तारै हराउँदै गए भजन गाउनको लागि ज्ञान साधना र समूह समेत आवश्यक पर्छ अहिले विदेशी र आयातित गीत संगीतमा रम्नेहरूले पुराना र लोक भजनहरूको महत्व उति साह्रो बुझेको पाइँदैन यस्तै कालजयी मौलिक श्लोक तपाईँलाई सुनाउन गइरहेकी छु तामाकोशी गाउँपालिका निवासी ज्येष्ठजन नेत्र कुमारी काफ्लेको

0: यी कण्ठस्थ श्लोकहरू जो ज्येष्ठजनहरूलाई मुखाग्र छन्। जीवनका भोगाईहरू श्लोक भन्थे, कहावत भन्थे, कहानी भन्थे, दुःख सुख हाँसो बिछोड मिलन सबै ठाउँमा यस्तै प्रसंगहरू जोडिन्थे र त नेपाली संस्कृति भन्थे। देवी देवताका कथाहरू, राजा महाराजाका गाथा वा रामायण, वेद पुराणमा उल्लेख भएका श्लोकहरूलाई आफ्नो सांस्कृतिक परम्परा र लयमा ढालेर समूहमा गाउँदै बजाइने गरिन्छ। भजनका विभिन्न स्वरूपहरू हुन्छन्। बालन, कृष्ण चरित्र, शिव महिमा जस्ता भजनका स्वरूपहरू नेपाली समाजमा लोकप्रिय छन्। साथै सत्ययुग, द्वापरयुग, त्रेता र कलियुगको वर्णन पनि यस्ता भजनहरूमा पाउन सकिन्छ। रेडियो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोता मित्रमा विशेष धन्यवाद। प्रविधि संयोजनका साथी सुजनलाई आभार सहित कार्यक्रम प्रस्तुता म विनिदासँगै सहकर्मी पण्डित बद्रीप्रसाद सापकोटा, लामा गुरु डुक्पा लामा लगायत हामी सम्पूर्ण कार्यक्रम टोली बिदा माग्छु। नमस्कार।
1: यो रेडियो सैलुङको समय सूचक हो।
2: यति बेला बिहानको 7 बजेको छ।

0: शाम शुरूमा प्रमुख समाचारका शीर्षकहरू। प्रधानमन्त्री बालेन्द्र शाह नेपाली टोलीको नेतृत्व गरेर संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुनुहुने। बाढ़ीबाट सम्पर्कविहीन हुनेको संख्या 5,000 नाग्यो, 12,000 भन्दा धेरैको उद्धार। र दोलखाको बैतेश्वर गाउँपालिकाले बाढ़ी पीड़ितलाई 7,70,000 रूपियाँ सहयोग गर्ने।
1: The Rising Star.
2: Rising Star?
1: Rising Star?
3: Yes, the Rising Star School.
4: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
3: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
4: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
3: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरिकोट, दोलखा।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली मौलिक पर्वहरूले आपसी सद्भाव बढ़ाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभएको छ। गौरव पर्वको अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले समाजमा रहेका यस्ता लोक परम्परा तथा सांस्कृतिक पर्वले विविधता, एकता, सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गर्दै आएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले गौरव पर्वले परिवार र समाजलाई जोड्दै राष्ट्रिय एकता सुदृढ पार्न, सांस्कृतिक संस्कृतिको संरक्षण गर्न तथा आध्यात्मिक आस्था र मानवीय जीवन सुख शान्तिको लागि सहयोग पुर्याउने उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेपाली टोलीको नेतृत्व गरेर संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुनुहुने भएको छ। महासभामा वहाँले नेपालमा हालै आएको भुटेकोशीको विनाशकारी बाढ़ी र त्यसले पुर्याएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउनुहुने भएको छ। नेपालमा बाढ़ीको क्षतिपछि प्रधानमन्त्री नै राष्ट्र संघको महासभामा जानुपर्ने भन्दै सांसद मन्त्री तथा रासोपाका नेताहरूले आग्रह गरेपछि शाह जान लाग्नु भएको बताइएको छ। परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्र संघ तथा शिष्टाचार महाशाखा र राष्ट्र महासंघका लागि न्यूयोर्क स्थित नेपालको स्थायी नियोगलाई परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्रीको भ्रमणको तयारीमा जुट्न निर्देशन दिनुभएको थियो। भदौ 3 को मन्त्री परिषदको बैठकले परराष्ट्र मन्त्री खनाललाई महासभामा पठाउने निर्णय गरिएको थियो। तर 10 भदौमा स्वयंको ज्यान जाने गरी लाखौं परिवार प्रभावित हुने गरी भोटेको सीमा बाढ़ी आएपछि जलवायु परिवर्तन जन्य विपदबाट हिमाली क्षेत्रमा परिरहेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउन प्रधानमन्त्री महासभामा जान लाग्नु भएको हो। महासभाको 21 र 23 भदौ अमेरिका पुणे स्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा शुरू हुँदैछ। उच्च स्तरीय छलफल भने असोज 6 मा शुरू हुनेछ। 13 गते चैतमा प्रधानमन्त्री बनेता शाहले वैदेशिक भ्रमण गर्नु भएको छैन। रसुवाको भोटेकोशीमा गएको बाढ़ीको 10 गते आएको विनाशकारी बाढ़ीका कारण 5,083 जना अझै सम्पर्कविहीन भएको पाइएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुसार बाढ़ी प्रभावित क्षेत्रमा अहिलेसम्म 12,038 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये 3,000 भन्दा धेरै व्यक्ति विभिन्न होल्डिङ सेन्टरमा बसिरहनु भएको छ। उद्धार गरिएका व्यक्तिलाई सुरक्षित ठाउँमा राखेर आवश्यक स्वास्थ्य उपचार, खानपान तथा अन्य आधारभूत सेवा उपलब्ध गराइएको छ। सम्पर्कविहीनको खोजी तथा उद्धारको लागि सुरक्षा निकाय सहित सम्बन्धित निकाय परिचालन गरिएको प्राधिकरणको भनाइरहेको छ। यस्तै रसुवा, नुवाकोट, धादिङ, चितवन, गोर्खा, तनहु, नवलपरासी पूर्व, नवलपरासी पश्चिम गरी 1,259 शव फेला परेका छन्। भोटेकोशी बाढ़ीबाट प्रभावित मध्ये अहिलेसम्म 5,384 जनाको उपचार गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै घाइते तथा बिरामीको उपचारलाई प्राथमिकतामा राखिएको छ। भोटेकोशी बाढ़ीपछि ठूलो जनधनको क्षति भएको र धेरै नागरिक सम्पर्कविहीन रहेकाले खोज, उद्धार तथा उपचार तथा राहतको कामलाई थप प्रभावकारी बनाइएको सरकारले जनाएको छ।

0: सानी त्रिवेणी गाउँपालिकामा पर्ने सानी घाट खोलामा बाढ़ी आएपछि खोला किनारका झण्डै 150 परिवार सुरक्षित ठाउँमा सारिएको छ। हिजो बेलुकीदेखि वर्षाका कारण खोलाको मुहान क्षेत्रमा पहिरो खसेर पानी थुनिएको र थुनिएको पानी 81 फुटेपछि खोलामा बाढ़ी आएको सानी त्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहन बहादुर केसीले जानकारी दिनुभयो। मुम्राको बाली पाटादेखि कौरा खाडा लामा बगर हुँदै शान्ति घाटसम्म खोला किनारमा पानीको बहाव बढ़ेको छ। बाढ़ीको जोखिम बढ़ेपछि स्थानीयलाई तत्काल सचेत गराउँदै करिब 150 परिवारलाई सुरक्षित ठाउँमा सारिएको हो। बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय कालीकोटले पनि खोला किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ।
1: कति बनाए पनि हुँदैन, के भएको होला, यो कति बिग्रेको हो।
2: होइन ए साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
1: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ नि कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
2: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीज बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
1: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
3: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
2: बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार। होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
4: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
2: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि, त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
4: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
2: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
4: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
2: क्लासिक लेडिज टेलर्स चरीकुट सातो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखाको बैतेश्वर गाउँपालिकाका बाढ़ी पीड़ितलाई गाउँपालिकाले बाढ़ी पीड़ितलाई 7,70,000 रूपियाँ सहयोग गर्ने भएको छ। जिल्लाको बैतेश्वर गाउँपालिकाले बोटेकोशी नदीमा आएको आकस्मिक बाढ़ीबाट रसुवा, नुवाकोट लगायतका जिल्लामा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। पालिकाले विपदको कठिन परिस्थितिमा बाढ़ी प्रभावित नागरिकको राहत, उद्धार तथा प्रणाली स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले गाउँपालिकाबाट आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष छवि लामाले जारी गर्नुभएको विज्ञप्तीमा उल्लेख गरिएको छ। गाउँपालिकाको विपद व्यवस्थापन कोषबाट 1,00,000 गाउँपालिका कार्यपालिका, 2,00,000 गाउँपालिका कार्यपालिका सदस्यबाट 80,000, गाउँ सभा सदस्यबाट 81,000 र पालिकाका कर्मचारीबाट 4,09,000 संकलन गरी भएको 7,70,000 रूपियाँ रकम प्रधानमन्त्री दैव प्रकोप उद्धार कोषमा जमा गर्ने निर्णय भएको पालिकाले जनाएको छ। बाढ़ी तथा पहिरोबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत राहत तथा पुनर्स्थापनाको लागि नेपाली कम्युनिष्ट पार्टी जिल्ला कार्य संयोजन समिति दोलखाले जिल्ला व्यापी अभियान सञ्चालन गर्ने भएको छ। जिल्ला कार्य संयोजन समितिका संयोजक सुकुमार दाहालको अध्यक्षतामा बसेको विस्तारित बैठकले विपदका कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित तथा विस्थापित परिवारको तत्काल राहत उद्धार पुनर्स्थापनाको लागि विभिन्न निर्णय गरेको हो। विपत्ता नागरिकको खोजी तथा पीड़ित परिवारको पुनर्स्थापनाको विषयमा समेत छलफल गरिएको पार्टीले जनाएको छ। विपदको समयमा पार्टीसँग आबद्ध जनप्रतिनिधिहरूले आफ्नो 15 दिनको पारिश्रमिक तथा अन्य सहयोग राहतका लागि उपलब्ध गराउने बैठकले निर्णय गरेको छ। दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 8 ले काठमाडौँमा आयोजना गरेको विकास शिविर सम्पन्न भएको छ। सैलुङ गाउँपालिका वडा नम्बर 8 मा स्थायी ठेगाना भई उपत्यका काठमाडौँ भक्तपुर ललितपुर बस्दै आउनुभएका वडावासीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले गरिएको शिविरमा 340 जनाले सेवा लिनु भएको हो। शिविरमा नयाँ र प्रतिलिपि नागरिकताको सिफारिश, मृत्यु दर्ता, विवाह दर्ता, नसर्ने रोग सम्बन्धी नवीकरण दर्ता, बाल पोषण भत्ता, सामाजिक सुरक्षा भत्ता नवीकरण लगायतका सेवा प्रदान गरिएको वडा अध्यक्ष धनबहादुर तमाङले जानकारी दिनुभयो। उहाँका अनुसार ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षा भत्ताको नवीकरण कोठामा नै पुगेर गरिएको थियो। बाढ़ीले पृथ्वी राजमार्ग क्षतिग्रस्त भएपछि बीपी राजमार्गमा सवारी चाप बढ़ेको छ। पृथ्वी राजमार्ग क्षतिग्रस्त भई मुगलिन काठमाण्डु सड़कमा सवारी आगमन अवरूद्ध भएसँगै बीपी राजमार्गबाट मालवाहक सवारी साधन समेत सञ्चालन हुन थालेपछि चाप बढ़ेको हो। यसैबीच जिल्ला प्रशासन कार्यालय काभ्रेले मालवाहक सवारीका साधनको तौल सीमा तोकेको छ। भुटेकोशी नदीमा आएको अप्रत्याशित बाढ़ीबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि नेपाली कांग्रेस बनेपा नगर कार्य समितिले 2,23,364 रूपियाँ सहयोग गरेको छ। नेपाली कांग्रेस बनेपा नगर समितिले स्थापना गरेको राहत कोष नगर अन्तर्गत विभिन्न तह र पदमा रहेका 54 जना नेता तथा कार्यकर्ताबाट उक्त रकम संकलन भएको हो। रामेछापको सुनापाती आधारभूत अस्पतालमा पछिल्लो समय भाइरल ज्वरो तथा झाडा पखालाका बिरामीको संख्या बढ़ेको छ। मनसूनका कारण पानीजन्य तथा लामखुट्टेबाट सर्ने रोगको जोखिम बढ़ेसँगै अस्पतालमा उपचारको लागि आउने बिरामीको संख्या बढ़ेको अस्पतालले जनाएको छ। अस्पतालका प्रमुख डाक्टर नगेश चौधरीको अनुसार केही दिन यता भाइरल ज्वरो र झाडा पखालाका बिरामीको संख्या उल्लेख्य रूपमा बढ़ेको हो। सुनकोशी गाउँपालिकाका शिक्षक तथा कर्मचारीले रसुवा नुवाकोट क्षेत्रमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनको लागि 13,33,333 रूपियाँ सहयोग संकलन गरी सरकारलाई पठाएका छन्। उक्त रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरिएको गाउँपालिकाले जनाएको छ। अब आजको मौसम सम्बन्धी जानकारी। अहिले देशका विभिन्न ठाउँमा सामान्यदेखि हल्का वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार सुदूरपश्चिमको कर्णाली, कण्डकी र कोशी प्रदेशको 1-2 ठाउँमा छिटपिट वर्षा भइरहेको छ। महाशाखाको अनुसार हिजो दिउँसोपछि देशका धेरै जसो ठाउँमा मध्यदेखि ठूलो वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा बढ़ी डोटीमा 74 मिलिमिटर र डडेलधुरामा 64.6 मिलिमिटर वर्षा मापन भएको छ। यस्तै दोलखा, तनहुँ, संखुवा सभा, इलाम लगायतका ठाउँमा पनि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। महाशाखाको अनुसार आज कोशी, बागमती, गण्डकी प्रदेशका हिमालय भूभाग, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका भूभाग तथा सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। यो खबरसँगै बिहान 7 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। प्रधानमन्त्री बालेन्द्र शाह नेपाली टोलीको नेतृत्व गर्नुहुँदै गरी संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुनुहुने। बाढ़ीबाट सम्पर्क विहीन हुनेको संख्या 5,000 नाग्यो, 12,000 भन्दा धेरैको उद्धार। र दलखाको बैतेश्वर गाउँपालिकाले बाढ़ी पीड़ितलाई 7,70,000 रूपियाँ सहयोग गर्ने। अवस्थ सैलुङ समाचार अहिलेलाई यति नै। हाम्रो अर्को समाचार बुलेटिन अहिले बिहान 8 बजे आजको पत्र पत्रिका दोलखा र दोलखा आसपास सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत बिता हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: जोग्यौं, परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
1: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्। तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
2: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
3: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
2: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
3: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
2: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपड़ा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपड़ाहरू सिलाइन्छ र रेडीमेड कपड़ाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
3: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
2: क्लासिक लेडिज टेलर्स, चरीकोट सातो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि।
4: भावपूर्ण श्रद्धाञ्जली। तामाकोशी गाउँपालिका वडा नम्बर 3 जफे छौडे निवासी हाम्रा परम पूजनीय अभिभावक डम्बर बहादुर महतको यही मिति 2083 साल भाद्र 14 गते 76 वर्षको उमेरमा उपचारका क्रममा भएको असामयिक निधनका कारण हामीले हाम्रा अभिभावक र मार्गदर्शक व्यक्तित्व गुमाएका छौं। यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ। स्वर्गीय बुबाको भौतिक अनुपस्थितिले हामीलाई संरक्षक विहीन बनाएको यस पीड़ादायी समयमा अन्तिम दाह संस्कारमा संलग्न आफन्तजन विभिन्न माध्यमबाट समानुभूति, समवेदना, साथ समर्थन सहित मनोबल प्रदान गर्नुहुने इष्टमित्र, बन्धु बान्धव लगायत सम्पूर्ण महानुभावहरूमा हृदयदेखि नै कृतज्ञता व्यक्त गर्दछौ। सम्पूर्ण महत परिवार, तामाकोशी गाउँपालिका वडा नम्बर 3 जफे छौडे दोलखा।
2: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
5: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
6: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
6: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
5: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
6: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
2: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
6: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा।

0: सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
2: वृहत आँखा शिविर सञ्चालन सम्बन्धी सूचना:
3: नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान, लायन्स क्लब अफ दोलखा तथा दोलखा लायन्स आँखा केन्द्रको आयोजनामा दोलखा जिल्लाका विभिन्न स्थानमा चश्मा जाँच तथा वितरण सहितको वृहत आँखा शिविर सञ्चालन हुने भएकाले आफूलाई पाएक पर्ने स्थानमा उपस्थित भई आँखाको जाँच तथा उपचार गराउनु हुन सम्पूर्णमा अनुरोध गर्दछौं।
2: आँखा शिविर सञ्चालन हुने मिति र स्थान: 2083 साल भदौ 23 गते मंगलबार, स्थान घ्याङ स्वास्थ्य चौकी मेलुङ 3 घ्याङ, भदौ 24 गते बुधबार, वडा नम्बर 6 कार्यालय मेलुङ गाउँपालिका मेलुङ बजार, भदौ 25 गते बिहिबार, सैलुङ अस्पताल सैलुङ 3 बाखुर देउराली, भदौ 26 गते शुक्रबार, भूसाफेदा स्वास्थ्य चौकी सैलुङ 2 भूसाफेदा, भदौ 28 गते आइतबार, बुलुङ स्वास्थ्य चौकी बिगु गाउँपालिका 3 बुलुङ,
3: भदौ 29 गते सोमबार गौरी शंकर माध्यमिक विद्यालय बिगु 1 जगत, भदौ 30 गते मंगलबार खारे स्वास्थ्य चौकी गौरी शंकर गाउँपालिका 8 खारे, भदौ 31 गते बुधबार चंखु स्वास्थ्य चौकी गौरी शंकर 6 चंखु, असोज 1 बिहीबार घट्टेखोला सामुदायिक भवन कालिङचोक 5 लापिलाङ, असोज 2 गते शुक्रबार गैरीमुदी स्वास्थ्य चौकी बैतेश्वर 1 गैरीमुदी।
2: शिविरबाट छनौट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू यही मिति 2083 साल असोज 4, 5 र 6 गते दोलखा लायन्स आँखा केन्द्र दोलखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराउँदछौ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया यासआईसीएस निशुल्क, फेको प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्कहरू 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्कहरू 5,000 लाग्ने बेहोरा जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9851-17-63-67, 9863-31-28-10, दोलखा लायन्स आँखा केन्द्र दोलखा।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: ए माइला गुरुजी।
1: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
2: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
1: चुप।
3: के तपाईहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
4: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र डोजर सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
5: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
0: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-3715-33।
5: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ।
6: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
7: होइन, के एक्लै गुनगुन गरिरहेको?
6: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालो भनेर सोचेको।
7: अनि के भयो त, लगेर पाले भइगयो नि?
6: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
7: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकुट पुरानो बजार भालु खोलामा सरेको छ नि।
5: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
7: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
5: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। वार्षिक साधारण सभा सम्बन्धी हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
8: हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको 12 बैठकको निर्णय अनुसार 29 वार्षिक साधारण सभा, इकाईगत साधारण सभा सहित केन्द्रीकृत साधारण सभाको आयोजना गरिएकाले सम्पूर्ण शेर सदस्यहरूलाई फोटो प्रमाणित भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
5: साधारण सभाका एजेण्डाहरू: सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 83-84 बजेट, लेखा सुपरिवेशन समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित संशोधन र अख्तियारी,
8: अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणको लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनको लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्ने शेर सदस्यको छनौट र विविध।
5: असोज 6 गते इकाई 1 कालीदेवी सेवा केन्द्र अन्तर्गतका स्थिर सदस्यका लागि भीमेश्वर नगरपालिका 9 सुर्के भण्डारे, अग्रगामी सेवा केन्द्र अन्तर्गत जाइका भवन बोच, भीमेश्वर नगरपालिका 1 र 2 सदस्यका लागि दोलाखा बजार, भीमेश्वर नगरपालिका वडा नम्बर 7 सदस्यका लागि वडा कार्यालय भवन मकैबारी बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म।
8: असोज 10 गते इकाईगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेर सदस्यको उपस्थितिमा केन्द्रीकृत साधारण सभा, कालिङचोक माध्यमिक विद्यालयको प्रांगण, बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म।
5: साधारण सभामा उपस्थित हुने शेर सदस्यले 2083 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएक पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन अनुरोध गरिन्छ। थप जानकारीको लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट दोलखा, 0494-421-671 र 0494-421-912।
9: ए होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
10: हो पनि किन दुखेको पक्ष तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
9: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
10: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान न्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपद मूल्यमा उपलब्ध गराउँछ नि।
9: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
10: हो त? त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरी कसो होला?
11: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टेल फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
5: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
11: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
5: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494214542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
5: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
4: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
5: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
5: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने,
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
5: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने,
4: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने,
5: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
5: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
7: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
5: यस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
7: यो रेडियो सैलुङको समय सूचक हो।
12: यति बेला बिहानको 8 बजेको छ।

नमस्कार, दैनिक प्रभातकालीन समाचार मूलक कार्यक्रममा आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाई यो कार्यक्रम रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले राजधानी काठमाडौँबाट प्रकाशित हुने आजका राष्ट्रिय दैनिक अखबारले साझाका विभिन्न समाचार, इन्टरनेट अनलाइनहरूले अपडेट गरेका समाचार सहित दोलखा र आसपासको समाचार पनि समेट्ने गरेका छौं। आज मिति 2083 साल भदौ महिनाको 19 गते शुक्रबार आज प्रकाशित पत्र पत्रिकाले राष्ट्रिय महासभामा जाँदै प्रधानमन्त्री वादेन्द्र शाह बाढ़ीको जोखिमपछि कालीकोटका 150 मानिसलाई सुरक्षित ठाउँमा सारियो, विपदको बेला आयल निगम र उद्योगीको मिलेमतमा बढ़ाइयो, ग्यासको मूल्य डीएनए मार्फत स्वपोषण खतमा स्रोत साधन र प्राविधिकको अभाव, नेपालका दुई प्रयोगशालामा वर्षमा 800 डीएनए मात्रै हुन्छन्, परीक्षण बाढ़ीबाट सम्पर्कविहीनको संख्या 5,000 नाग्यो, 12,000 भन्दा तिरेको उद्धार, त्रिशुली 3A अपडेट, सुरुङभित्र मानिसको आवाज सुनियो, उद्धार कार्य तीव्र लगायतका समाचारलाई विशेष प्राथमिकताका साथ छापेका छन् भने पत्र पत्रिकाहरूले अन्य समाचारलाई पनि प्राथमिकताका साथ छापेका छन्। पर्वले सांस्कृतिक ऐक्यबद्धता र सही सुनाता बढ़ाउँछ राष्ट्रपति पौडेल। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली मौलिक पर्वहरूले आपसी सद्भाव बढ़ाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभएको छ। गौरव पर्वको अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले समाजमा रहेका यस्ता लोक परम्परा तथा सांस्कृतिक पर्वले विविधता, एकता, सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिव्यक्ति गर्दै आएको बताउनु भएको हो। राष्ट्रपति पौडेलले गौरव पर्वले परिवार र समाजलाई जोड्दै राष्ट्रिय एकता सुदृढ पार्न, संस्कृतिको संरक्षण गर्न तथा आध्यात्मिक आस्था र मानवीय जीवनको सुख शान्तिको लागि सहयोग पुग्ने बताउनु भएको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। राष्ट्रिय महासभामा प्रधानमन्त्री वालेन्द्र शाह जानुहुँदै प्रधानमन्त्री वालेन्द्र शाह नेपाली टोलीको नेतृत्व गरेर संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुनुहुने भएको छ। महासभामा उहाँले नेपालमा हालै आएको बाढ़ी, भोटेको विनाशकारी बाढ़ी र त्यसले पुर्याएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउनुहुने भएको हो। नेपालमा बाढ़ीको क्षतिपछि प्रधानमन्त्री नै राष्ट्र संघको महासभामा जानुपर्ने भन्दै सांसद, मन्त्री तथा राष्ट्रपतिका नेताहरूले आग्रह गरेपछि शाह जान लाग्नु भएको बताइएको छ। परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्र संघ तथा शिष्टाचार महाशाखा र राष्ट्र संघका लागि नियुक्त नेपालको स्थायी नियोगलाई परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्रीको भ्रमणको तयारीमा जुट्न निर्देशन दिनुभएको थियो। महासभाको 81औं सत्र 23 भदौमा अमेरिकाको न्यू स्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा शुरू हुँदैछ। उच्चस्तरीय छलफल भने 6 असोजमा शुरू हुने छ। गत 13 चैतमा प्रधानमन्त्री बनिएता शाहले वैदेशिक भ्रमण गर्नुभएको छैन। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। तीन ए अपडेट, सुरुङभित्र मानिसको आवाज सुनियो, उद्धार कार्यमा तीव्रता। त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका व्यक्तिहरूको खोजी र उद्धार कार्यमा आशालाग्दो संकेत देखिएको छ। सुरुङभित्रबाट मानिसको आवाज सुनिएको जानकारी प्राप्त भएपछि उद्धार कार्यलाई थप तीव्रता दिएको रासोका सांसद श्रीराम नेउपानेले जानकारी दिनुभयो। उद्धारमा खटिएको नेपाली सेनाको टोलीले सुरुङभित्रबाट मानिसहरूको आवाज सुनेको जानकारी दिएको हो। हाल नेपाली सेना र सशस्त्र प्रहरीको विशेष उद्धार टोली सुरुङभित्र प्रवेश गरी उद्धार कार्यमा जुटिरहेको छ। कार्यस्थलमै रहेर उद्धार कार्यमा संलग्न रहेका सांसद नेउपानेले सामाजिक सञ्जालमा लेख्नु भएको छ, सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त भएको छ। नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उद्धार कार्यलाई तीव्रता दिएको छ। सांसद नेउपानेले उद्धारमा खटिएका सुरक्षा निकाय र प्राविधिक टोलीप्रति सम्मान व्यक्त गर्दै सबैको सकुशल उद्धार हुने विश्वास व्यक्त गर्नुभएको छ। यो खबर आज रातो पार्टीले लेखेको छ। बाढ़ीबाट सम्पर्कविहीन हुनेको संख्या 5,000 नाग्यो, 12,000 भन्दा धेरैको उद्धार।
रसुवाको भटेकोसीमा गएको 10 गते आएको विनाशकारी बाढ़ीका कारण 5083 जना अझै सम्पर्कविहीन हुनुभएको पाइएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुसार बाढ़ी प्रभावित क्षेत्रबाट अहिलेसम्म 12,028 जनाको उद्धार गरिएको हो। उद्धार गरिएका मध्ये 3,000 भन्दा धेरै व्यक्ति विभिन्न होल्डिङ सेन्टरमा बसिरहेको प्राधिकरणले जनाएको छ। उद्धार गरिएका व्यक्तिलाई सुरक्षित ठाउँमा राखेर आवश्यक स्वास्थ्य उपचार, खानपान तथा अन्य आधारभूत सेवा उपलब्ध गराइने गरी काम भइरहेको छ। सम्पर्कविहीनको खोजी तथा उद्धारको लागि सुरक्षा निकायसहित सम्बन्धित निकाय परिचालन गरिएको प्राधिकरणको भनाइरहेको छ। यस्तै रसुवा, नुवाकोट, धादिङ, चितवन, गोर्खा, तनहु, नवलपरासी पूर्व र नवलपरासी पश्चिम गरी 1,259 को शव फेला परेको छ। बटेपछि बाढ़ीबाट प्रभावित मध्ये अहिलेसम्म 5,384 जनाको उपचार गरिएको छ। यो खबर पनि आज सबै जसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। बाढ़ीको जोखिमपछि कालीकोटमा 150 मानिसलाई सुरक्षित ठाउँमा सारियो। कालीकोटको सानी त्रिवेणी गाउँपालिकामा पर्ने सानी घाट खोलामा बाढ़ी आएपछि खोला किनारका झण्डै 150 परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। हिजो बेलुकादेखि वर्षाका कारण खोलाको मुहान क्षेत्रमा पहिरो खसेर पानी थुनिएको र थुनिएको पानी 81 फुटेपछि खोलामा बाढ़ी आएको स्थानीय त्रिवेणी गाउँपालिकाका अध्यक्ष मानबहादुर केसीले जानकारी दिनुभयो। मुम्राको बालीपाटादेखि घौरा खडा लामा बगर हुँदै शान्तिघाटसम्म खोला किनारमा पानीको बहाव बढ़ेको छ। बाढ़ीको जोखिम बढ़ेपछि स्थानीयलाई तत्काल सचेत रहन अनुरोध समेत गरिएको छ। यो खबर आज उज्यालो अनलाइनले लेखेको छ। डीएनए मार्फत शव शनाख्तमा स्रोत साधन र प्राविधिकको अभाव। नेपालका दुई प्रयोगशालामा वर्षमा 800 डीएनए मात्रै परीक्षण हुन्छ। बाढ़ीमा ज्यान गुमाएकाहरूको शनाखत हुन नसकेर शव राख्न समस्या भएपछि सरकारले डीएनए परीक्षणको लागि नमूना संकलन गरी अस्थायी व्यवस्थापन गर्न थालेको छ। तर अहिले प्रयोग भइरहेको स्रोत साधन र प्रविधिमा मात्र भर परेर शव शनाखत तत्काल सम्भव हुने देखिँदैन। सबै शवको डीएनए म्याचिङ गर्न 1 वर्षभन्दा बढ़ी समय लाग्ने प्रहरीको भनाइरहेको छ। हाल नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट डीएनए परीक्षण हुँदै आएको छ। सामान्यतया एउटा परीक्षणको नतिजा आउन 3-7 हप्तासम्म लाग्छ। हाल प्रहरीको प्रयोगशालामा 1 वर्षमा 300-400 डीएनए परीक्षण हुने गरेको बताइएको छ। यो खबर आज नयाँ पत्रिकाले लेखेको छ। विपत्तिको बेला आयल निगम र उद्योगीको मिलेमतोमा बढ़ाइयो ग्यासको मूल्य। कृष्णवीरमा गएको पहिरोको कारण पृथ्वी राजमार्ग अवरूद्ध भएपछि वैकल्पिक ढुवारी महँगो परेको भन्दै नेपाल आयल निगमको सहमतिमा उद्योगीले उद्योगीको मिलोमतोमा खाना पकाउने एलपी ग्यासको मूल्य बढ़ाइएको छ। नेपाल आयल निगमले एलपी ग्यासको मूल्य प्रति सिलिण्डर 2,600 रूपियाँ तोकेकोमा ढुवानी भाड़ा भन्दै उद्योगले 105.38 रूपियाँ बढ़ाएको हो। 18 भदौमा बसेको वार्षिक साधारण सभाको निर्णय मोमोजिम काठमाडौँ उपत्यकामा एलपी ग्यासको मूल्य बढ़ाएको संघले विज्ञप्ति मार्फत जनाएको छ। उद्योग संघले गरेको निर्णय अनुसार अब काठमाडौँ उपत्यकामा ग्यासको मूल्य 22,165.38 रूपियाँ पर्नेछ। कृष्णवीरमा पहिरो गएका कारण वैकल्पिक मार्गबाट ग्यास ल्याउँदा महँगो पर्न गएकाले त्यसको केही भार उपभोक्ताले तिर्नुपर्ने गरी निर्णय गरिएको संघका अध्यक्ष शिवप्रसाद घिमिरेले बताउनुभयो। पहिला बुलेटको ग्यासको ढुवानी गर्थ्यो। एक बुलेटमा 1250 सिलिण्डर ग्यास आउँथ्यो तर तराईमा बोट लिङ्क गर्नुपर्दा र त्यहाँबाट अर्को माध्यमबाट ढुवानी गर्दा महँगो पर्न गएको उहाँले बताउनु भएको छ। यो खबर आज अनलाइन खबरले लेखेको छ। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखाको बैतेश्वर गाउँपालिकाले बाढ़ी प्रभावितहरूलाई 7,70,000 रूपियाँ सहयोग गर्ने भएको छ। जिल्लाको बैतेश्वर गाउँपालिकाले भोटेकोशी नदीमा आएको आकस्मिक बाढ़ीबाट रसुवा, नुवाकोट लगायतका जिल्लामा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। पालिकाले विपदको कठिन परिस्थितिमा बाढ़ी प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापन कार्यमा सहयोग पुर्याउने उद्देश्यले गाउँपालिकाबाट 7,70,000 रूपियाँ आर्थिक सहयोग उपलब्ध गराइने निर्णय भएको गाउँपालिकाका अध्यक्ष छवि लामाले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
बाढ़ी तथा पहिरोबाट प्रभावित नागरिकको खोजी उद्धार राहत तथा पुनर्स्थापनाको लागि नेपाली कम्युनिष्ट पार्टी जिल्ला कार्य समायोजन समिति दोलखाले जिल्लाव्यापी अभियान सञ्चालन गरे भएको छ। जिल्ला कार्य समायोजन समितिका संयोजक अशोक कुमार दाहालको अध्यक्षतामा बसेको विस्तारित बैठकले विपदका कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्नुहुँदै प्रभावित तथा विस्थापित परिवारको तत्काल उद्धार राहत पुनर्स्थापनाको लागि विभिन्न निर्णय गरेको हो। दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 8 ले काठमाडौँमा आयोजना गरेको शिविर सम्पन्न भएको छ। सैलुङ गाउँपालिका वडा नम्बर 8 मा स्थायी ठेगाना भई उपत्यकाको ललितपुर बस्ती आउनुभएका वडावासीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले भरिएको शिविरमा 340 जनाले सेवा दिनुभएको छ। शिविरमा नयाँ र प्रतिलिपि नागरिकताको सिफारिश, मृत्यु दर्ता, विवाह दर्ता, नर्सने रोग सम्बन्धी दर्ता नवीकरण, बाल पोषण भत्ता, सामाजिक सुरक्षा भत्ता नवीकरण लगायतका सेवा प्रदान गरिएको वडा अध्यक्ष धनबहादुर तमाङले जानकारी दिनुभयो। उहाँका अनुसार ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा कोषमा नै पुगेर सामाजिक सुरक्षा भत्ता कोठामा नै पुगेर नवीकरण गरिएको थियो। बाढ़ीले पृथ्वी राजमार्ग क्षतिग्रस्त भएपछि बीपी राजमार्गमा सवारी चाप बढ़ेको छ। पृथ्वी राजमार्ग क्षतिग्रस्त भई मुगलिन काठमाण्डु सड़क खण्डमा सवारी आगमन अवरूद्ध भएसँगै बीपी राजमार्गबाट मालवाहक सवारी साधन समेत सञ्चालन हुन थालेपछि बीपी यो राजमार्गमा चाप बढ़ेको हो। भोटेकोशी नदीमा आएको अप्रत्याशित बाढ़ीबाट प्रभावित परिवारको राहत तथा सहयोगको लागि नेपाली कांग्रेस मनेपा नगर कार्य समितिले 2,23,364 रूपियाँ सहयोग संकलन गरेको छ। नेपाली कांग्रेस बनेपा नगर कार्य समितिले स्थापना गरेको राहत कोष नगर अन्तर्गत विभिन्न तह र पदमा रहेका 54 जना नेता तथा कार्यकर्ताबाट उक्त रकम संकलन भएको हो। आधारभूत अस्पतालमा पछिल्लो समय भाइरल ज्वरो तथा झाडा पखालाका बिरामीको संख्या बढ़ेको छ। मनसूनका कारण पानीजन्य तथा लामखुट्टेबाट सर्ने रोगको जोखिम बढ़ेसँगै अस्पतालमा उपचारको लागि आउने बिरामीको संख्या बढ़ेको अस्पताल प्रशासनले जनाएको छ। सुनकोशी गाउँपालिकाका शिक्षक तथा कर्मचारीले रसुवा नुवाकोट क्षेत्रमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाको लागि 13,33,333 रूपियाँ सहयोग संकलन गरी सरकारलाई पठाएको बताइएको छ। उक्त रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ। यो खबरसँगै हामी कार्यक्रममा आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासको अन्तमा आइपुगेका छौं। हाम्रो अर्को समाचार बुलेटिन बिहान 10 बजे थामे भाषामा सुन्न सक्नुहुनेछ। यो कार्यक्रमबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैनु सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
2: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
3: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020-35649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा एन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 98511-65046।
4: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटी भिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानीज, सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, टाढाबाट आउनेहरूको लागि खाने र बस्नको व्यवस्था गरिएको छ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया, चरीकोट, दोलखा। सम्पर्क नम्बर 98410-17-09, 98410-17-09। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ, नेपाल।
5: नमस्ते डाक्टर साहब।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर।

0: कस्तो दाँत दुखेको गिरा पनि सुन्या छ ए बुढी मलाई धानुकोमा लैजा भन्या
1: अब के गर्नु धानीकोमा नि धानीकोमा होइन अब इन्द्र डिजिटल बीज बजारमा लैजानु पर्छ क्या तिमीलाई
0: त्यहाँ चाहिँ के हुन्छ नि
1: त्यहाँ के हुँदैन नपत्याए सुन त
2: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
3: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बीज बजार चरीकोट दौलखा सम्पर्कको लागि 9841577069
0: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
5: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 9844392992
6: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ
5: हाम्रा सेवा तथा सुविधाहरू
7: थाइराइड जाँच भिटामिन बी टुवेल्भ भिटामिन डी एन्टिटिपियो मुटुको जाँच मृगौलाको जाँच कलेजोको जाँच घुँडामा लगाउने सुई 3 महिने सुगर जाँच एचबीएसी हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच मुटुको इसिजी भिडियो एक्सरे सुगर प्रेसर दम रोग निमोनिया तथा सास बढ्ने खोकी लाग्ने पिसाब पोल्ने पिसाब छिनछिनमा आउने महिनावरीमा तल्लो पेट दुख्ने ग्यास्ट्रिकको उपचार पाठेघर स्तन आन्द्रा प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ
5: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ
7: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ
5: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz
9: मनको शान्ति कसरी पाइन्छ वास्तवमा टेक्निकली साइन्टिफिक तरिकाले मनको शान्ति भनेको कुन अवस्था हो त्यसलाई हामीले डिस्कस गरेको थियौँ अनि डिस्कसनमा हामी एउटा टुङ्गोमा पुग्यौँ चर्चा गर्दै कि मनलाई संसारको कुनै पनि भौतिक वस्तुले रोक्न सक्दैन कुनै इन्द्रियहरूले रोक्न सक्दैन भौतिक कुनै चीजले रोक्न सक्दैन यहाँसम्म बुद्धिले पनि मनलाई रोक्न सक्दैन मन प्रबल छ भने बुद्धिको कन्ट्रोलमा पनि आउँदैन हजुरले कतिवटा केस हेर्नु भएको होला त्यस गर्दै मनलाई कन्ट्रोल गर्नु मनलाई जित्नु अति गाह्रो कुरा हो र त अर्जुनले भने प्रभु म आकाशको टुक्रा पार्न सक्छु वायुको फोका बनाउन सक्छु मनलाई रोक्न सक्दिनँ शास्त्रले यहाँसम्म भन्छ शत्रुलाई जित्नेलाई वीर भन्छ अरे मनलाई जित्नेलाई महावीर भन्छ अरे र सज्जनो यो मनुष्य जीवन हामीले पाएको मनलाई जित्नु लागि मनबाट बाजी हार्यौँ भने हामीले जिन्दगीको बाजी हार्यौँ मनलाई जित्यो भने जिन्दगीको बाजी जित्यौँ भनेको पनि छ मन के हारे हार है मन के जिते जित कहे कबीर हरि पाइए मनी के प्रतीत कि मनलाई बाट हार्यो भने जिन्दगीको बाजी हार्यो मनलाई जित्यो भने जिन्दगीको बाजी जित्यो यसकारण मनको कन्ट्रोल अति आवश्यक इसेन्सियल छ हाम्रो लाइफमा हजुरले जति जे प्राप्त गर्नुहोस् मनको कन्ट्रोल छैन भने हजुरको जीवन नर्कमय छ जीवनमा सुख शान्ति र आनन्द पाउनुहुन्न यदि मन हजुरको कन्ट्रोलमा छ भने हजुरले आनन्द पाउनुहुन्छ र जीवनमा त हजुर ठुलो हुनुहुन्छ कि सानो हुनुहुन्छ

त्यो महत्व राख्दैन। तपाईँको मनको कन्ट्रोल कति पर्सेन्टेज छ, मनमाथि हजुरको कतिको कन्ट्रोल छ, त्यसले तपाईँको लाइफ सुख र दुःखको त्यसले डिसाइड गर्छ। निर्णायक मनको कन्ट्रोल हो। यसकारण सबभन्दा जीवनमा ठुलो कार्य के रहेछ भने मनलाई जित्नुपर्ने रहेछ, मनलाई कन्ट्रोलमा ल्याउनु पर्ने रहेछ। एकजना प्रोफेसर रामतीर्थ विदेशबाट जब आउनुहुँदै थियो, हिन्दू धर्मका प्रचारक, त्यहाँका अमेरिकन शिष्यले सोध्यो, अब हजुर फर्किनुहुँदैछ, स्वदेश जानुहुँदैछ, हजुरको सबभन्दा इम्पोर्टेन्ट र फाइनल मेसेज हाम्रोलाई के छ भन्दाखेरि उहाँले भन्नुभयो, इफ यु कन्कर द होल वर्ल्ड यु आर नट द रियल एम्परर अफ द वर्ल्ड, बट द वन हु हेज कन्ट्रोल्ड हिज अनस्टेडी माइन्ड इज द रियल एम्परर अफ द वर्ल्ड। सो माई मेसेज टु यु इज कन्ट्रोल युर माइन्ड। उहाँले भन्नुभयो तिमी सारा संसारमाथि पनि विजय प्राप्त गरे भने तिमी संसारको बादशाह होइनौ, त जसले आफ्नो मनमाथि विजय प्राप्त गर्यो त्यो वास्तवमा सच्चा बादशाह हो, एम्परर हो। र मेरो मेसेज तिमीलाई छ कि तिमीले जसरी पनि आफ्नो मनलाई कन्ट्रोल गर। र सजनो, जीवनमा सबभन्दा ठुलो कार्य मनलाई कन्ट्रोल गर्नु हो। गीतामा यहाँसम्म भनेको छ, जसको मन कन्ट्रोलमा छैन अनि उसले साधुको लुगा लगाए जे लगाए धर्मको नाममा के भन्छ भने त्यो ढोङ्गी र पाखण्डी हो, त्यो वास्तवमा धार्मिक व्यक्ति होइन। असली धार्मिक व्यक्ति, असली आध्यात्मिक व्यक्ति जो हो त्यही हो जसले मनलाई कन्ट्रोल गर्न सक्छ, मनलाई जित्न सक्छ, मनलाई आफ्नो कन्ट्रोलमा राखेको हुन्छ। र हामी कुरा गर्दै थियौं मनलाई कसरी कन्ट्रोलमा ल्याउने, त्यसको लागि मनभन्दा सूक्ष्म तत्व हुनु पर्यो, मनभन्दा मसिनो, मनभन्दा पावरफुल तत्वले मात्रै मनलाई कन्ट्रोल गर्छ। र हामी एउटा निष्कर्षमा पुगेको थियौं कि इनर्जी, हाम्रो भित्र जुन चेतना छ जसको द्वारा शरीर चलिरहेको छ, त्यो चेतना सबभन्दा सूक्ष्म र पावरफुल हो। त्यो चेतनाको द्वारा यो मनलाई जित्न सकिन्छ, मनलाई कन्ट्रोल गर्न सकिन्छ। अब यो चेतनामा मनलाई कसरी कनेक्ट गर्ने, चेतना हाम्रो भित्रमा कस्तो छ, कुन रूपमा छ, त्यसको स्थिति के हो, त्यो नै वास्तवमा धर्मको परिभाषा हो। धर्म भन्ने ध्री धातुले भनेको, आज त धर्मलाई हामीले अनेक पन्थ र अरूमा सेक्टहरूमा विभाजन गरिदिएको छौँ, तर उनको गहराईमा गयो भने सबैको इसेन्स एउटै हो। पानीलाई कसैले जल भन्छ, कसैले नीर भन्छ, कसैले वाटर भन्छ, विभिन्न नामहरू दिएको छ। तर एउटा साइन्सको मान्छेलाई सोध्यो भने के हो भन्दा H2O हो। हाइड्रोजनका दुईटा एटम र अक्सिजन मिलेर बनेको यो पानीको तत्त्व हो। नुनलाई, खाने नुनलाई विभिन्न भाषामा अनेक नामले भन्छ, टेबल सल्ट भन्छ, नुन भन्छ, छा भन्छ, सल्ट भन्छ, अनेकौं नाम दिएको छ विभिन्न भाषामा। तर साइन्सको व्यक्तिले के भन्छ, यो सोडियम र क्लोरिनको मिक्सचर हो, सोडियम क्लोराइड हो भनेर। त्यसरी त्यो जो परमात्मा इनर्जी हाम्रो भित्रमा छ, जसलाई हामीले शक्ति भनौँ, इनर्जी भनौँ, हामी भागवत पुराणमा भन्छौँ पनि, देवी पुराणमा, या देवी सर्वभूतेषु शक्ति रूपेण संस्थिता, नमतस्य नमतस्य नमतस्य नमो नमः, हे देवी तपाईँ शक्ति रूपमा मेरो भित्रमा स्थित हुनुहुन्छ। र त्यो आत्मशक्ति, त्यो इनर्जी जो हामी भित्र छ, जो अजर अमर अविनाशी छ, हामी भन्छौँ नैनम छिदन्ती शस्त्राणी, नैनम दहति पावका, नेचेनम क्लिदन्ती आफूर्ण सोच्यति मारुता। यो आत्मा अजर अमर अविनाशी छ, यसलाई केही गलाउन सक्दैन, मेटाउन सक्दैन, यसलाई समाप्त गर्न सक्दैन, वायुले यसलाई सुकाउन सक्दैन। त्यो अजर अविनाशी आत्मा छ भनेर हाम्रो साइन्सले पनि त्यही कुरा भन्छ, इनर्जी केन नाइदर बी क्रिएटेड नर इट केन बी डिस्ट्रोइड। शक्तिको उत्पत्ति पनि छैन, विनाश पनि छैन, यो अजर अमर अविनाशी हो। सजनो, विज्ञान र धर्ममा फरक छैन, सम्झाउने तरिका, बोल्ने शैलीमा मात्रै अन्तर छ। हजुर गहराईलाई अध्ययन गर्नु भने दुइटै एउटै पाउनुहुन्छ, मैले गरेर हेरेँ, केही फरक छैन, एक दुसराको पूरक हो, कम्प्लिमेन्ट्री हो टु इच अदर। र म भन्दै थिएँ त्यो इनर्जी जो हाम्रो भित्रमा छ त्यससँग मनलाई कसरी कनेक्ट गर्ने, त्यो इनर्जी हाम्रो भित्र कस्तो छ त्यसलाई लिएर मलाई एउटा डाक्टर ह्युबरको कुरा याद आयो। डाक्टर ह्युबरले एकपल्ट एटम बमको विस्फोट गर्ने काम गर्यो। उसँग 6 साइन्टिस्टको टिम थियो। त्यो टिमले सब व्यवस्थाहरू मिलाए, एटम बमको विस्फोट गरियो,
विस्फोट गर्नुको बादमा सबै जो उसका टिम मेम्बर सयजना थिए सबले आफ्नो आफ्नो रिएक्सन नोट गरे। अन्तमा टिम लिडर डाक्टर ह्युबरलाई बुझाउँ भन्दाखेरि डाक्टर ह्युबरलाई देखेन। खोजी गर्दाखेरि झाडीहरूको बिचमा बसेर मग्न भएर एउटा किताब पढिरहेको। उनीहरूलाई आश्चर्य लाग्यो, यस्तो विस्फोटको बेलामा डाक्टर ह्युबरले के गरेको होला भनेर। र डाक्टर ह्युबरलाई सोध्यो उनीहरूले, हजुर यो बेला कुन पुस्तक पढ्नुहुँदैछ? हेर्दाखेरि हाम्रो हिन्दू धर्मको गीता थियो, श्रीमद् भागवत गीता, जो भगवान कृष्ण र अर्जुनको संवाद छ। जना चम्बा लाग्यो त्यो साइन्टिस्टहरूलाई, उनीहरू म्याक्सिमम क्रिस्चियन्सहरू थियो। यो बेला हाम्रो टिम लिडरले हिन्दू धर्मको एउटा गीता लिएर बसेको छ, अनि च्याप्टर कुन चाहिँ थियो भने जुन भगवान कृष्णले अर्जुनलाई विराट स्वरूप देखाएको च्याप्टर, त्यो अध्याय थियो। यो हजुर के गर्नु भएको, के हेर्नु भएको, हामीलाई त बुझ्दै बुझेनौँ भन्दाखेरि उहाँले भन्नुभयो, डाक्टर ह्युबरले भन्नुभयो, म कम्पेयर गर्दैछु, जब मैले इनर्जीलाई बाहिर प्रकट गरेँ, आइन्स्टाइनको फर्मुला छ E=MC², जब मैले मेटरलाई कन्भर्ट गरेँ इनर्जीमा, जब इनर्जी प्रकट भयो त्यति बेला एउटा ठुलो प्रकाश भयो, हजार सूर्य जस्तो प्रकाश बाहिर प्रकट भयो, अनि एउटा साउन्ड भयो। गीतामा पनि यही कुरो लेखेको छ कि जब अर्जुनले भन्छ प्रभु म हजुरको असली रूपको दर्शन गर्न चाहन्छु, त्यसलाई भगवान कृष्णले भन्छ, अर्जुन जो तैले मेरो यो शरीर देख्दैछस्, यो मेरो भौतिक शरीर हो, भौतिक स्वरूप हो, अपरा स्वरूप हो, तर मेरो एउटा परा स्वरूप छ, मेटाफिजिकल फर्म छ, जसलाई तिमीले यो आँखाले

0: मैं विनाश कर दियो। जिस तो महाशक्ति महाभयंकर विनाश करने शक्ति हाम्रो भित्र भएर यो शरीरलाई केही गरेको छैन, त्यसको एउटा कारण छ सजन हो। त्यो शक्तिलाई हाम्रो शरीरमाथि केही इफेक्ट नगरेको एउटा रिजन छ। त्यो चाहिँ के हो भन्दाखेरि त्यसलाई केचीले कन्टेन गरेको छ। डाइरेक्ट त्यो शक्तिको हामी शरीरसँग टच छैन। यदि डाइरेक्ट टच हुँदा त यो शक्ति एक सेकेन्ड पनि रहने थिएन। हजुरले उदाहरणको लागि एउटा मोबाइल चार्जर लिनुहोस्, मोबाइललाई डाइरेक्ट मोबाइल शरीर सम्झिनुहोस् अनि बिजुलीको करेन्टलाई शक्ति सम्झिनुहोस्। हजुरले मोबाइललाई डाइरेक्ट करेन्टमा लगाइदियो भने त्यो मोबाइल त्यही बेला उठ्छ, त्यसको सबै खतम हुन्छ। तर हामी के गर्छौँ, बिचमा एउटा चार्जर लिन्छौँ, त्यो चार्जरको माध्यमबाट त्यो 220 भोल्ट्सको बिजुलीलाई चार्जरले कन्टेन गरेर रोकेर 4 भोल्ट मात्रै पठाइन्छ जति त्यो हाम्रो मोबाइललाई स्मार्टफोनलाई चाहिएको छ। त्यसो गर्दाखेरि हाम्रो चार्ज पनि भयो, मोबाइलको ब्याट्री पनि चालु भयो, मोबाइल चालु भयो अनि मोबाइल नष्ट पनि भएन। त्यस्तै नै त्यो क्रिएटरले, त्यो नेचर भन्नुहोस्, क्रिएटर भन्नुहोस्, भगवान भन्नुहोस्, यो भाषाको झगडा हो। साइन्सले त्यसलाई अर्को शब्द प्रयोग गरेको छ, धर्मले अर्को शब्द प्रयोग छ, त्यति मात्रै चिज एउटै हो। त्यो शक्तिले जब त्यो भित्र त्यस्तो पावरफुल शक्ति यहाँभित्र हालियो, त्यसलाई एउटा कन्टेनर दियो, चार्जर जस्तो कन्टेनर दियो, त्यो कन्टेनर चाहिँ के हो भन्दा हाम्रो मन हो। मनको थ्रुबाट त्यो शक्ति आइरहेको छ। यो शरीरलाई जति चाहिएको छ त्यति त्यो शक्ति यो शरीरले पाइरहेको छ। यो शरीरको सबै क्रियाहरू भइरहेको छ। त्यो शक्तिलाई दिने बन्द गर्ने बित्तिकै शरीर मुर्दा भइहाल्छ। हामी श्वास चलाउँछौँ, यो श्वासलाई चलाउने त्यही शक्ति हो। हाम्रो शरीरलाई क्रियाशील राख्ने त्यही एउटा शक्ति हो। मनको थ्रुबाट त्यो शक्ति आइरहेको छ र त्यस कारणले त्यो भित्रको शक्ति र बाहिरको शक्तिमा एउटै हो। भित्र त्यसको हामीले एक्सपिरियन्स गर्न सक्छौँ, बाहिर एक्सपिरियन्स गर्न सक्दैनौँ। अब त्यो शक्तिलाई कसरी मनको थ्रुबाट एक्सपिरियन्स गर्ने अनि मनलाई त्यसमा कनेक्ट कसरी गर्ने? मनलाई हजुरले गहिरो रूपले स्टडी गर्यो भने नि यो मन अति चञ्चल छ। जब युधिष्ठिरलाई यक्षले प्रश्न गर्छ कि संसारमा सबभन्दा बेसी स्पिड भएको के छ भन्दाखेरि, हामी त भन्नुला रकेट, फलाना रकेटको स्पिड बेसी छ, यति माइल, हजार माइल पर मिनट हिँड्छ भन्ने हामी के आफ्नो लजिक दिन सक्छौँ। तर उहाँले के भन्नुभयो, सबभन्दा स्पिड भएको यो मन हो, मनको स्पिड जति कसैको पनि छैन। म्याक्सिमम स्पिड भएको, सबभन्दा हाई स्पिड भएको चाहिँ मन हो र त्यो मनको गतिलाई त्यस कारणले संसारको कुनै चिजले रोक्न पाएन। त्यो मन इनर्जीसँग जोडेको छ अनि मनलाई त्यो इनर्जीमा कनेक्ट गरिदियो भने यो मन शान्त हुन थाल्छ, मन कन्ट्रोलमा हुन थाल्छ। आजभोलि के छ, हाम्रो मन म्याक्सिमम हाम्रो बुद्धिमा बस्यो, दुईटा चिजमा बस्छ अरे आध्यात्म व्यक्तिहरूले भन्छ। यो मन कि त आँखामा बेसी बस्छ कि ब्रेनमा, दिमागमा, देब्रे ब्रेनमा बेसी बस्छ। त्यस कारणले हामी दिनभरिमा कि त केही कुरो हेरिरहेको हुन्छौँ कि मनमा चिन्तनहरू, कल्पनाहरू, प्लानहरू बनाइरहेको हुन्छौँ, केही थट्सहरू हाम्रो भित्र आइरहेको छ। मन जुन ठाउँमा छ अहिले त्यही पोइन्टलाई एक्टिभेट गरेको हुन्छ र यो मनलाई त्यो इनर्जीमा कनेक्ट कसरी गर्ने मूल प्रश्न, एउटा यक्ष प्रश्न हाम्रो सामनेमा छ, जसको एन्सर हामीलाई चाहिएको छ अनि जसको एन्सरले हाम्रो जीवनमा मननको शान्ति ल्याउँछ, पिस अफ माइन्ड ल्याउँछ। मैले हजुरलाई पहिला भने त्यही इनर्जी हाम्रो भित्रमा लाइट एन्ड साउन्डको रूपमा छ। पहिला म हजुरको सामनेमा एउटा कुराको चर्चा गर्छु, लाइटको चर्चा गर्छु। त्यो इनर्जीको पहिलो स्वरूप हाम्रो भित्रमा एउटा लाइट छ। त्यो लाइटलाई कसैले भर्गो ज्योति भन्यो गायत्री मन्त्रमा, कसैले त्यसलाई डिभाइन लाइट भन्यो क्रिस्चियन बुक्समा, कसैले त्यसलाई आत्मज्योति भन्यो बुद्धिस्ट ग्रन्थहरूमा, सिखहरूले त्यसलाई चान्दना भन्यो, मुस्लिम्सहरूले त्यसलाई नुरे इलाही भन्यो, विभिन्न शास्त्रहरूमा, विभिन्न धर्मपन्थहरूमा त्यसलाई विभिन्न भाषामा अनेक नाम दिए। पारसीमा त्यसलाई अहर मजद भन्यो। यो भाषामा व्याख्या डिफ्रेन्ट हो तर त्यो ज्योति एउटै छ। यो होइन हिन्दूको भित्र त्यो अर्कै ज्योति होला, मुस्लिमको भित्र अर्कै ज्योति होला, बुद्धिस्टको भित्र एउटै ज्योतिले एउटै शक्तिले सबलाई चलाएको छ। तपाईँ हेर्नुहोस् कहीँ हामीले बेसी बत्ती जलाइदियो भने त्यहाँ गर्मी हुन्छ, मलाई हिट दिन्छ, लाइट लाइट बेसी छ भने त्यसको त्यसको रिएक्सन के हो, त्यसको इफेक्ट के हो भन्दा हिट हुन्छ। तपाईँ हाम्रो बोडीमा टेम्परेचर छ, हिट छ, त्यो हिट कहाँबाट आयो? एउटा मुर्दाभित्र त हिट हुँदैन, एकैछिनमा ठन्डा भइहाल्छ या चिसो भएपछि लु यो यो मुर्दा हो भने भन्छौँ हामी। तर हाम्रो भित्र त चिसो हुँदैन त, तातो छ, हामी 98 डिग्री टेम्परेचर छ भनेर भन्छ साइन्सले, डक्टर्सहरूले भन्छ। त्यो हिटको कारण त्यो लाइट हो र हाम्रो भित्र त्यो चेतनाको लाइटको ले हिट इनर्जी दिइरहेको छ र हाम्रो शरीर तातो छ। त्यो लाइटलाई कसरी देख्ने त, त्यो लाइटमा मनलाई कसरी देख्ने, कनेक्ट गर्ने? कल्पनाको चिज होइन सक्दैन, त्यो लाइट प्र्याक्टिकल हो। हामीले खानाको कल्पना गरेर भोक मेटिँदैन, पानीको कल्पना गरेर तिर्खा मेटिँदैन, पानी प्र्याक्टिकल चाहियो, खाना प्र्याक्टिकल चाहियो, औषधि प्र्याक्टिकल चाहियो। त्यसरी त्यो जो लाइट हामी भित्रमा छ, जसरी अर्जुनले देखे त्यसरी हामीले त्यो लाइटलाई देख्नु पर्यो। अर्जुनले देखे भगवान कृष्णको द्वारा, बुद्धको द्वारा आनन्दले देखे, सिक्खहरूले गुरु नानकको द्वारा त्यसलाई एक्सपिरियन्स गरे, क्रिस्चियन्सले जिजस क्राइस्टको द्वारा त्यसलाई अनुभव गरे, मुस्लिम्सले मोहम्मद साहबको द्वारा त्यसलाई अनुभव गरे, विभिन्न धर्मगुरुहरूबाट विभिन्न पन्थका अनुयायीहरूले उहाँहरू जुन बेला संसारमा हुनुहुन्थ्यो त्यसलाई एक्सपिरियन्स गरे। त्यो एक्सपिरियन्स नै वास्तविक ज्ञान थियो। जब मोजेसले भगवान्लाई सोध्छ जेहोवालाई कि आई वान्ट टु सी यु, त्यसलाई उहाँले एउटा बर्निङ बुसको रूपमा गडलाई एक्सपिरियन्स गर्नुभयो भनेर, त्यो जेहोवालाई एक्सपिरियन्स गरे। बर्निङ बुस भनेको एउटा उज्यालो झाडी, त्यो पनि प्रकाशै हो। कुनै पनि धर्म पन्थकोलाई हजुरले राम्रोसँग स्टडी गर्नुभयो भने सबैले लाइटको कुरा गर्छ, साइन्सले पनि इनर्जीलाई लाइटको रूपमै भनेको छ। र त्यो त्यो स्पिरिचुअल लाइट, त्यो आत्मज्योति, त्यो डिभाइन लाइट, त्यो भर्गो ज्योति आज हाम्रो सनातन धर्ममा सबभन्दा इम्पोर्टेन्ट गायत्री मन्त्र हो। तर सज्जनो, गायत्री मन्त्र भन्ने मात्र होइन, गर्ने मन्त्र हो। उहाँ प्रोफेसरसँग मैले त्यही कुरा राखेँ कि हजुरले गायत्री मन्त्रलाई मुखले जप्नुभयो तर साथसाथ यसलाई गर्नु पनि सिक्नुपर्ने थियो। मैले मुखले पानी पिउँदैछु मेरो तिर्खा मेटिहालोस्, म पानी पिउँदैछु मेरो तिर्खा मेटिहालोस्, म औषधि लिँदैछु मेरो रोग निको भइहालोस् भनेर केवल मन्त्र जपेँ, औषधि सेवन गरिनँ भने मेरो रोग निको हुँदैन। गायत्री मन्त्रमा हामी भन्दैछौँ भर्गो दिवस्य धीमै धियो यो न प्रचोदयात्, हे प्रभु म हजुरको भर्गो ज्योतिको ध्यान गर्दैछु। विद्वानहरूलाई इन्टेलेक्चुअललाई मेरो एउटा क्वेसन छ, म ज्योतिको ध्यान गर्दछु यो भन्ने मात्रै कुरा हो कि गर्ने कुरा हो? म पानी पिउँदैछु भन्नेर मात्रै हुन्छ कि गर्नु पनि पर्छ? हजुरले भन्नुहुन्छ त नागरिकन त तिर्खाइ मेटिँदैन। त गायत्री मन्त्र पनि हामी जब भन्दैछौँ भर्गो देवस्य धीमै धियो यो ना प्रचोदयात्, हे प्रभु म ज्योतिको ध्यान गर्दैछु मैले मुक्ति र शान्ति पाऊ, त्यो पिस अफ माइन्ड पाऊँ भनेर प्रार्थना त गर्दैछौ, तर मुखले हामीले भन्यो ज्योतिको ध्यान गर्दैछ, ध्यान त गरेनौ नि त। यदि हामीले त्यो ज्योतिको ध्यान गरेको भए डायरेक्ट ग्यारेन्टिड हामीले पिस अफ माइन्ड पाउँथ्यौँ। र सज्जनो, त्यो ज्योतिको ध्यान गर्नु पर्यो। कुनै कुरोको ध्यान गर्नु लागि पहिला त्यसलाई देख्नु पर्यो र मात्रै हामी त्यसको ध्यान गर्न सक्छौँ। एउटा बालिकालाई उमेर उसको मान्ने 20 वर्ष भयो, तिमी आफ्नो पतिको ध्यान गर्यो भने उसलाई उसको मङ्गनी भएको छैन, पति को छ थाहा छैन, उसले के कसको ध्यान गर्ने? मेरो हातमा बन्दुक छ लु सुट गर भनेर मलाई कसैले अर्डर दियो अफिसरले, मेरो सामने टार्गेट छैन भने मैले त्यो त्यो बन्दुक कहाँ सुट गर्ने हो, त्यो गोली कहाँ हान्ने हो? र वी निड ए टार्गेट। मनलाई त्यो ज्योति नदेखिकन मैले त्यो भर्गो ज्योतिको ध्यान कसरी गर्छ? पहिला देख्नु पर्यो। त्यो देखाउने मान्छेलाई चाहिँ हाम्रो धर्मशास्त्रमा गुरु भन्यो, गुरु बनाउने परम्परा त्यसको लागि सुरु भयो। यो होइन किताबको मन्त्र सिकाउनेलाई गुरु बनाउने भने थिएन, कुनै एउटा चिज सिकाइदिने भनेर गुरु थिएन। हो, संसारिक गुरु थुप्रो हुन्छ, घरमा माता पिता गुरु छ, स्कुलमा पढाउने टिचर पनि गुरुजी हो, त्यसमाथि कुनै कला सिकाउने पनि गुरु हुन्छ, हाम्रो नेपालमा हामीले ड्राइभरलाई पनि गुरुजी भन्छौँ, त्यो सब गुरुहरूको आफ्नो आफ्नो कला सिकाउने गुरुजीहरू छ। तर एउटा सद्गुरु हुन्छ अरे, एउटा महापुरुष हुन्छ अरे, जसलाई भगवान कृष्णलाई अर्जुनले भन्छ हजुर त गुरुहरूको पनि गुरु हुनुहुन्छ, त्यो सद्गुरु चाहिँ को भन्दाखेरि जसले हामीलाई त्यो ज्योतिको दर्शन गराइदिन्छ, हाम्रो भित्र प्र्याक्टिकल गराइदिन्छ। गुरु शब्दको व्याख्या गर्यो भने गु भनेको अन्धकार हो, रु भनेको प्रकाश हो। जसले अन्धकारलाई मिटाएर प्रकाश देखाइदिन्छ त्यो वास्तवमा गुरु हो। हजुरलाई म अझै प्रश्न गरौँ, हजुरले आँखा बन्द गर्नुभयो भने के देख्नुहुन्छ? अन्धेरो देख्नुहुन्छ, एउटा वाइट देख्नुहुन्छ। किन देख्नु भएको? भित्र त ज्योति छ, त्यो चेतनाको प्रकाश छ, लाइट अफ सोल छ, किन नदेखेको हामीले? यहाँ उज्यालो भएको ठाउँमा एउटा अन्धा मान्छे बसेको छ, सुरदास बसेको छ भने भाइ तिमी के देख्दैछौ भने उसले भन्छ अँधेरो छ। त्यहाँ अँधेरो त छैन नि, उज्यालो छ नि। त्यो बेचाराको आँखा बिग्रेकोले उसले अँधेरो देखेको, र हाम्रो पनि आँखा बिग्रेको हुनाले, आँखामा फुलो परेको हुनाले हामीले आँखा बन्द गर्दा अँधेरो देख्छौँ, त्यो ज्योति देख्दैनौँ। त्यो भरको ज्योति हामीभित्र हुँदा पनि हामीले नदेखेको कारण त्यो हाम्रो आँखा बन्द छ। साइन्सले दुईटा आँखाको कुरा गर्यो, अध्यात्मले भन्छ तिमीसँग तिनवटा आँखा छ। यो दुईटा आँखा भौतिक संसार हेर्ने हो, तेस्रो आँखा त्यो पराभौतिक तत्त्वलाई हेर्ने हो, मेटाफिजिकल लाइटलाई हेर्ने हो, जुन लाइट हामी भित्रमा छ। त्यो पराभौतिक लाइटलाई हेर्ने लागि थर्ड आई छ। म एउटा इन्सिडेन्ट आयो, एकजना डक्टरले भन्यो हजुरले त्यो साइन्सको कुरामा यो हजुरको कुरा मिलेन, भित्र कुनै ज्योति छैन, देयर इज नो लाइट इनसाइड अस। किन भन्दाखेरि हामीले एक्सरे गर्यौँ, सिटी स्क्यान गर्यौँ, एमआरआई गर्यौँ, नाना प्रकारको टेस्टहरू गर्यौँ, एक्सरे एमआरआई सिटी स्क्यान कुनै चिजबाट पनि हामीले भित्र विभिन्न प्रकारको टेस्टहरूमा कुनैबाट पनि हामीले भित्र लाइट भेटेनौँ। सो देयर इज नो लाइट इनसाइड अस। यो एउटा तपाईँको काल्पनिक कुरा हो धर्मको, कि तपाईँले कसरी प्रुभ गर्नुहुन्छ वी हेभ ए लाइट भनेर नि? मैले भने हेर्नुहोस् त्यो नदेखेको एउटा कारण छ, खुनभित्रको किटाणुलाई हामीले यो आँखाले देखेर भ्याउँदैनौँ, तर एउटा माइक्रोस्कोपको मुनि लग्यो भने त्यो देख्न पाइन्छ योभित्र यो चाहिँ किटाणु हो भनेर। ठिक त्यसरी नै साइन्सले थुप्रो कुरो निकाल्यो अनि खोजी गर्दै गर्दै एउटा एटमलाई पनि देख्यो साइन्सले, सबभन्दा सानो पदार्थ, सबभन्दा सानो कण म्याटरको एटमलाई पनि देख्यो। त्यसको भित्र इलेक्ट्रोन छ अरे, प्रोटोन छ, न्युट्रोन छ, पोजिट्रोन छ, क्वार्क्स भन्ने सब एटमिक पार्टिकल छ। साइन्सले त्यति पावरफुल माइक्रोस्कोपहरू तयारी गरे, तर अहिलेसम्म साइन्सले इलेक्ट्रोनभित्र के छ, प्रोटोनभित्र के छ, न्युट्रोनभित्र के छ, पोजिट्रोनभित्र के छ, त्यो साइन्सले भेटेको छैन। किनभने त्यस त्यति पावरफुल माइक्रोस्कोप, त्यति म्याग्निफाइङ पावर भएको माइक्रोस्कोप साइन्सकोमा छैन, र इलेक्ट्रोनभन्दा सूक्ष्म तत्त्वलाई देख्न सकेको छैन, इलेक्ट्रोनलाई पनि देख्न सकेको छैन। जुन त्यो लाइट छ त्यो त अति सूक्ष्म, अति सूक्ष्म हो। त्यो लाइटलाई जो इलेक्ट्रोनभन्दा पनि सूक्ष्म छ, एटमभन्दा त धेरै सूक्ष्म छ। मैले पहिला हजुरलाई कुरा पनि गरेछ, जो चिज जति सूक्ष्म हुन्छ त्यति नै बेसी पावरफुल हुन्छ, र त्यो सूक्ष्म लाइटलाई हेर्ने साइन्सले कुनै इन्स्ट्रुमेन्ट बनाउन सकेको छैन। तर हाम्रो भित्र एउटा थर्ड आई छ, एउटा तेस्रो आँखा छ, त्यो इनएक्टिभ छ, त्यो बन्द छ, र हामीले आँखा बन्द गर्दा अँधेरो देखेको, भोइड देखेको। तर यदि त्यो आँखा खोलिदियो भने, त्यो आँखा खोलिदियो भने हामीले त्यो अँधेरो देख्ने थिएन। यसकारण सजनो, त्यो थर्ड आईलाई खोल्न सक्यो भने हामीले ज्योति देखिन्छ। गुरु भनेको त्यो हो जसले त्यो थर्ड आईलाई खोल्न सक्छ, खोलेर हामीलाई ज्योतिको प्र्याक्टिकल दर्शन गराउन सक्छ। जसरी बुद्धले आनन्दलाई गरायो, ईसा मसीहले आफ्नो शिष्यहरूलाई गराए, भगवान कृष्णले अर्जुनलाई गरायो, भगवान रामले हनुमान र लक्ष्मण आदिलाई गराए, त्यो दर्शन गराउने क्षमता समयको सद्गुरुकोमा हुन्छ, महापुरुषकोमा हुन्छ। यसकारण मेरो हजुरलाई निवेदन छ, हजुरले जीवनमा त्यो गुरुको खोजी गर्नु पर्यो, त्यस्तो गुरुलाई खोज्नु पर्यो, अनि त्यो खोजेपछि त्यो लाइट देखिन्छ भन्दै म यहाँबाट विदा लिन्छु। अनि हजुरलाई निवेदन, अर्को एपिसोडमा हामी थर्ड आई लिएर विस्तृत चर्चा गर्नेछौँ भन्दै धन्यवाद।
1: कार्यक्रम सुने पश्चात हजुरहरूमा कुनै पनि प्रकारका जिज्ञासा भए हामीलाई यस ठेगानामा सम्पर्क गर्न सक्नुहुनेछ। नेपाल मानव धर्म सेवा समिति, केन्द्रीय कार्यालय गौशाला, काठमाडौँ। फोन नम्बर 01448 7711 इमेल ठेगाना kathmandu.ashram@gmail.com धन्यवाद शुभ दिन
2: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना
3: यस संस्थाको संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा हुने भएको हुँदा सम्पूर्ण सदस्यहरूलाई अनिवार्य रूपमा साधारण सभामा उपस्थित हुन अनुरोध गर्दछौं।
2: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा संचालक समिति को वार्षिक प्रतिवेदन तथा आगामी कार्य दिशा सम्बन्धमा आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा
3: ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन सम्बन्धमा आर्थिक वर्ष 2083-84 को आयव्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृति गर्ने सम्बन्धमा आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा एकै निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध
2: वार्षिक साधारण सभा सञ्चालन हुने मिति समय र स्थान मिति 2083 साल भदौ 26 गते ठुलोपातल चिपचिपे क्षेत्र साविक ठुलोपातल गाविस वडा नम्बर 1 2 3 6 7 8 9 भदौ 26 गते ठुलोपातल निगाले साविक ठुलोपातल गाविस वडा नम्बर 4 र 5 जिरी नगरपालिका भदौ 27 गते नामदु बैतेश्वर मावि बैतेश्वर वडा नम्बर 6-7 को माझी बुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोट भदौ 28 गते गैरीमुदी जनज्योति मावि साविक गैरीमुदी र मिर्गे गाविस
3: भदौ 29 गते जुगु नीलाकण्ठेश्वर मावि गौरीशंकर गाउँपालिका भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालय साविक क्षेत्रपा गाविस र साविक जुगु गाविसको गैरी र उर्लेनी असोज 1 गते मार्बु वडा कार्यालय बैतेश्वर गाउँपालिका वडा नम्बर 7 असोज 2 गते चरीकोट हाम्रो रेडियो हल भीमेश्वर नगरपालिका कालिङचोक बिगु सैलुङ मेलुङ र तामाकोशी गाउँपालिका असोज 3 गते रोयल बैंकोइट जडीबुटी काभ्रे प्लान्चोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू र भदौ 5 गते मुख्य कार्यालय मैना पोखरी बैतेश्वर गाउँपालिका वडा नम्बर 4-5 वडा नम्बर 3 को यार्सा र मजुवा बैतेश्वर गाउँपालिका वडा नम्बर 8 को एवो
2: समय बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म वार्षिक साधारण सभामा उपस्थितिको लागि निम्न बमोजिम योग्यता पुगेको हुनुपर्नेछ
3: मिति 2083 साल श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने
2: सदस्यको व्यक्तिगत विवरण QIM अध्यावधिक भएको हुनुपर्ने
3: सदस्यता निलम्बन खारेज वा स्थगन नरहेको हुनुपर्ने
2: ऋण कारोबार गरेको भए ऋणको भाका ननागेको हुनुपर्ने
3: 2083 असार मसन्तसम्म नियमित बचत गरेको हुनुपर्ने
2: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर परिचय पत्र वा सहकारीले तोकेको प्रमाण पत्र वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ
3: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्ने
2: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन
3: सदस्यहरूको उपस्थिति गर्दा तोकिएका क्षेत्रभित्रका सदस्यले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थित जनाउनु पर्नेछ यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले मिति 2083 साल असोज 5 गते अन्तिम उपस्थित केन्द्र रहेको सभाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ
2: थप जानकारीको लागि मुख्य कार्यालय मैना पोखरी सम्पर्क फोन नम्बर 049-411-030 नामदु सेवा केन्द्र नामदु 9851-32-2136 गैरीमुदी सेवा केन्द्र गैरीमुदी 9851-32-2136 जुङ्गु सेवा केन्द्र जुङ्गु 9851-32-2141 चरीकोट सेवा केन्द्र चरीकोट 9851-32-2134 काठमाडौँ सेवा केन्द्र काठमाडौँ 9851-32-2147
3: बेसबहादुर मिजार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका दुलखा

0: Narnia Extreme Energy Drink.
1: श्री कालीनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकमा निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई आफ्नो पाए पर्ने स्थानमा सक्रिय एवं अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिन्छ।
1: साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन पारित सम्बन्धमा, लेखा सुपरिवेशन समितिको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन पारित सम्बन्धमा, लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 को प्रतिवेदन सहित वित्तीय विवरण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित सम्बन्धमा,
2: आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षक नियुक्ति र नेटको पारिश्रमिक निर्धारण सम्बन्धमा विनियम तथा कार्यविधिहरू स्वीकृत तथा संशोधन गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा साधारण सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा, साधारण सभाको माइनुट बन्द गर्न शेर सदस्यहरू मध्येबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा।
1: क्षेत्रीय साधारण सभाको मिति, समय र स्थान बारे विस्तृत जानकारी। मिति 2083 साल असोज 7 गते, समय बिहान 9 बजेदेखि 11 बजेसम्म। स्थान श्री कालीनाथ मन्दिरको हल। कार्यक्रम सभा उद्घाटन, उपस्थित हुने शेर सदस्य आमन्त्रित अतिथि। असोज 7 गते मध्याह बाह्र बजेदेखि अपराह 4:30 सम्म। छहरा चौतारो मलेपू क्षेत्रीय सभा मलेपू टोल सबै। असोज 7 गते मध्याह 12:30 देखि दिउँसो 2:30 सम्म श्री सितका माध्यमिक विद्यालय सितका क्षेत्रीय सभा तोरीखेत झमासी सितका ठूलाखेत। असोज 7 गते दिउँसो 3 बजेदेखि 5 बजेसम्म भदौरे डुडेरी प्रतीक्षालय क्षेत्रीय सभा भदौरे कार्तिके कालीमाटी। असोज 8 गते बिहान 7 बजेदेखि 4 बजेसम्म क्लासिकल दरबार पार्टी प्यालेस जडीबुटी काठमाडौँ क्षेत्रीय सभा काठमाडौँ भक्तपुर ललितपुर।
2: असोज 8 गते बिहान 8 बजेदेखि 10 बजेसम्म वडा नम्बर 9 को प्रांगण क्षेत्रीय सभा साबिक सुन्दरावती गाविसको माथिलो भेग। असोज 8 गते बिहान 8:30 बजेदेखि 11 बजेसम्म सामुदायिक भवन पिपल बोट क्षेत्रीय सभा मार्से डिडाकाउले पोखरी र नामथाजोर। असोज 8 गते मध्याह 12 बजेदेखि अपराह 3:30 सम्म सोती बजार क्षेत्रीय सभा थुम्का मकैबारी बटेली। असोज 8 गते मध्याह 12:30 देखि अपराह 4 बजेसम्म मजुवा आधारभूत विद्यालय क्षेत्रीय सभा माने भटेली चिसा पानी ढुङ्गे निवारे भवटिनी। र असोज 10 गते बिहान 10 बजेदेखि अपराह 4 बजेसम्म श्री कालीनाग मन्दिरको हल समापन सभा साविक सुनखानी वडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्य तथा छनौट भएका प्रतिनिधिहरू।
1: पुनश्च साधारण सभामा उपस्थित हुने शेर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ। भाका नागेका ऋणी र 2083 असार मसान्तसम्म नियमित बचत नगरेका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। सदस्य पहिचान फारम भर्न छुटेका सदस्यज्यूहरूले 2 प्रति फोटो, राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछौं। थप जानकारीको लागि सम्पर्क नम्बर 9853161224 र 9748428877। पर्वत अधिकारी सचिव श्री कालीनाथ बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड कालिम्चो गाउँपालिका 8 सुनखानी दोलखा।
3: जागिर खाने मौका त आएको थियो नि,
4: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
3: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकेको नि।
4: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पञ्च सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि, होइन त?
2: हो त नि। दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
5: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
2: विस्तृत जानकारीका लागि प्रोपाइटर पासाङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
1: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
5: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
2: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला बिहानको 9 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: मिलीजुली कालिङचोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: यस संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 3 गते बसेको 619 औं बैठकको निर्णय नम्बर 14 अनुसार संस्थाको 33 औं वार्षिक साधारण सभा सहकारी संस्थाको साधारण सभाको कार्यव्यवस्था 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित र संस्थाको साधारण सभा संचालन कार्यविधि 2080 आधार माने सहकारी संस्थाको साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई साधारण सभामा सक्रिय सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गरिन्छ।
1: कार्यक्रमहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को अध्यक्षको प्रतिवेदन। संचालक समितिको तर्फबाट सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 83-84 को प्रस्तावित कार्यक्रम। संचालक समितिको तर्फबाट कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 83-84 को प्रस्तावित बजेट। लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 को प्रतिवेदन। आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन।
2: आर्थिक वर्ष 2083-84 को आर्थिक कारोबार बाह्य लेखा परीक्षणको लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण विनियम कार्यविधि नियमावली संशोधन र पुनर्लेखन सहकारी एकीकरण थप प्रस्ताव प्रश्न र सुझाव एकै निर्णय प्रमाणित प्रतिनिधि मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विभेद।
1: शेर सदस्यज्यूहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनको लागि संस्थाको वेबसाइट www.milijuli.coop.np युट्युब @milijulikalingchok साकोस 6358 फेसबुक पेज मिलीजुली दोलाखामा अपलोड गरिनेछ। शेर सदस्यज्यूहरूले अध्ययन गरी संस्थालाई केही सुझाव सल्लाह दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakus@gmail.com मार्फत दिनको लागि अनुरोध छ। तोकिएको मितिमा साधारण सभामा सहभागी हुन आउँदा संस्थाले प्रमाणित गरी प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ। साधारण सभामा स्थिर सदस्य मात्र आफै उपस्थित हुनुपर्नेछ।
2: ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा आई वा मोबाइल बैंकिङ मार्फत बुझाउन हुन अनुरोध छ। सदस्यता पहिचान फारम भर्न बाँकी शेर सदस्यले नागरिकताको प्रमाणपत्र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नको लागि अनुरोध गरिन्छ। केही दुविधा भएमा जानकारी लिनको लागि संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्न अनुरोध छ। सहकारी संस्थाको साधारण सभा कार्यव्यवस्था निर्देशिका 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित संस्थाको साधारण सभा व्यवस्थापन कार्यविधि 2080 बमोजिम एकाईगत साधारण सभा बिहान 9 बजेबाट दिनको 4 बजेसम्म सञ्चालन हुनेछ।
1: साधारण सभा हुने मिति 2083 साल असोज 3 गते शनिबार इकाई नम्बर 1 क्षेत्र सुनखानी कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय कालिङचोक गाउँपालिका 8 मेल डाँडा दोलाखा सुनखानी कटुवाचौर कालिङचोक गाउँपालिका 9 कटुवाचौर दोलाखा बाबरे मिलीजुली आधारभूत विद्यालय कालिङचोक 2 बाबरे दोलाखा बाबरे भगवती माध्यमिक विद्यालय कालिङचोक 3 घ्याङ दोलाखा बाबरे हिलेपानी संस्कृत माध्यमिक विद्यालय कालिङचोक 4 हिलेपानी दोलाखा निकोभूमि माध्यमिक विद्यालय कालिङचोक 2 निकोभूमि दोलाखा सिंगटी हेलीप्याड चौर बिगु गाउँपालिका 4 सिंगटी दोलाखा लिङ्वा सोयसाङ घ्याङघर डाँडा बिगु गाउँपालिका 4 घ्याङघर डाँडा दोलाखा गौरीशंकर नाजिङ गौरीशंकर गाउँपालिका 7 नाजिङ दोलाखा थामीचाँगु सेवा केन्द्रको कार्यालय बिगु गाउँपालिका 8 थामीचाँगु दोलाखा मागापौवा कृषि उपसंकलन केन्द्र सैलुङ तीन बाघखुट दोलाखा काटाकुटी वीरेन्द्र माध्यमिक विद्यालय सैलुङ पाँच काटाकुटी दोलाखा फस्कु सेवा केन्द्रको कार्यालय सैलुङ छ गोठपानी दोलाखा फस्कु साउते माध्यमिक विद्यालय कालापानी सैलुङ छ कालापानी दोलाखा नामदु सेवा केन्द्रको कार्यालय बैतेश्वर छ नामदु दोलाखा मार्बु वडा नम्बर सातको कार्यालय बैतेश्वर सात मार्बु दोलाखा मैना पोखरी सेवा केन्द्रको कार्यालय बैतेश्वर पाँच मैना पोखरी दोलाखा मेलुङ र तामाकोशी गाउँपालिका डुडे बजार तामाकोशी गाउँपालिका तीन डुडे बजार दोलाखा लिसङ्खु पाखर सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर गाउँपालिका पाँच मुडे सिन्धुपाल्चोक
2: मिति 2083 साल असोज चार गते आइतबार एकाई नम्बर दुई क्षेत्र भीमेश्वर नगरपालिका वडा नम्बर एक कार्यक्रम स्थल मसन डाँडा ठेगाना भीमेश्वर नगरपालिका एक छेमावती दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर दुई भीम माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका वडा नम्बर दुई दोलखा भीमेश्वर नगरपालिका तीन र छ कालिङचोक माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका तीन चरीकोट दोलखा भीमेश्वर नगरपालिका चार सर्व माध्यमिक विद्यालय टहले मन्दिर भीमेश्वर नगरपालिका वडा नम्बर चार टहले दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर पाँच महेन्द्र द्वे माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका पाँच माटी दुलखा भीमेश्वर नगरपालिका पाँच नयाँ पुल बजार भीमेश्वर नगरपालिका पाँच नयाँ पुल बजार दुलखा भीमेश्वर नगरपालिका पाँच बुढा भीमसेन माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका पाँच किराती छाप दुलखा भीमेश्वर नगरपालिका सात कुटीडाँडा माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका सात मकैबारी दुलखा भीमेश्वर नगरपालिका सात कुप्री प्राथमिक विद्यालय भीमेश्वर नगरपालिका सात कुप्री दुलखा भीमेश्वर नगरपालिका आठ र नौ देवी माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका आठ बोस दोलखा
1: मिति 2083 साल असोज दस गते शनिबार इकाई नम्बर तीन क्षेत्र काठमाडौँ कार्यक्रम स्थल न्यू त्रिशक्ति पार्टी प्यालेस ठेगाना काठमाडौँ महानगरपालिका बत्तीस पेप्सीकोला काठमाडौँ 2083 साल असोज तेह्र गते मंगलबार क्षेत्र मुख्य निर्णय प्रमाणित कार्यक्रम स्थल संस्थाको मुख्य कार्यालय ठेगाना भीमेश्वर नगरपालिका छ चरीकोट दोलखा पुनश्च केही दुविधा भएमा संस्थाको फोन नम्बर 0949241397 0949241943 0949241549 0949241303 फोन गरी जानकारी लिन सक्नुहुनेछ
2: ठाकुर प्रसाद पाठक सचिव मिलिजुली कालिङचोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा
3: The Rising Star. Rising Star? Rising Star?
4: Yes, the Rising Star School.
3: व्यवस्थित भौतिक संरचना आवासीय शिक्षा बालमैत्री पठन पाठन दक्ष र अनुभवी शिक्षक व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा
4: तीन दशकको विश्वास उत्कृष्ट नतिजा गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा
3: कक्षा नर्सरीदेखि बाह्रसम्मको शिक्षा तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्
4: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरीकोट दोलखा
0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रसन कि क्या हो?
1: बुबा एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
0: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
1: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
3: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन।

0: पशुपति नाथ काठमाडौँ।
1: भारत तर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनः पुनः, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम, वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझूला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
0: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841870793, पान पसल साडो बाटो चरिकोट। अविनाश, तिमी किन निराश छौ त?
2: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो, चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
0: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
3: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।
4: श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 साधारण सभा सम्बन्धी सूचना।
0: संस्थाको सञ्चालक समितिको मिति 2083 साल भाद्र 5 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 20 वार्षिक साधारण सभा एकाईगत रूपमा सञ्चालन हुने भएको हुँदा सम्पूर्ण शेर सदस्यज्यूहरूलाई अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
4: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा छलफल, आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत तथा अनुमोदन,
0: आर्थिक वर्ष 2083-84 को वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत तथा छलफल, संस्थाको आर्थिक तथा वित्तीय अवस्था बारे जानकारी तथा छलफल,
4: लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, सञ्चालक समितिको कार्य सम्पादन तथा प्रतिवेदन सम्बन्धमा छलफल,
0: नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया तथा निर्णयहरू,
4: संस्थाको विनियम तथा आन्तरिक कार्यविधिमा आवश्यक संशोधन सम्बन्धमा, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयर सदस्यको तर्फबाट प्रतिनिधि नियुक्त गर्ने बारे र विविध
0: साधारण सभा हुने मिति र स्थानहरू। मिति 2083 साल असोज 8 गते, भीमेश्वर नगरपालिका 5 विशुनटोल, समय बिहान 8 बजेदेखि 10 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9742-42-75-17। असोज 8 गते भीमेश्वर नगरपालिका 5 घोकशिला, समय दिउँसो 12 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9844-23-63-23।
4: असोज 9 गते सैलुङ गाउँपालिका वडा नम्बर 5 काटाकुटी बोर्डिङ, समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9742-42-75-17। असोज 10 गते सैलुङ गाउँपालिका वडा नम्बर 3 गाउँपालिका आसपास, समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9742-42-75-17।
0: असोज 11 गते सैलुङ गाउँपालिका 6 ढुङ्गे बजार बाखुर समय बिहान 8 बजेदेखि 11 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9844-23-63-23 असोज 11 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 कालापानी समय दिउँसो 1 बजेदेखि 4 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9742-42-75-17
4: असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 झोर मन गाउँ समय बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9742-42-75-17 असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 सरनथली समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9942-42-75-17
0: असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 पाँडेखानी समय बिहान 7 बजेदेखि 9 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9742-42-75-17 असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 भैँसे बजार समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9742-42-75-17
4: असोज 15 गते मेलुङ गाउँपालिका वडा नम्बर 8 पौटी सभाहल समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9844-30-77-72 असोज 15 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 भित्रे भन्ज्याङ समय बिहान 8 बजेदेखि मध्याह बाह्र बजेसम्म सम्पर्क मोबाइल नम्बर 9844-23-63-23
0: असोज 17 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 महिला भवन समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9844-23-63-23 असोज 18 गते सैलुङ गाउँपालिका वडा नम्बर 7 वडा कार्यालय समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9844-40-68-24 र असोज 21 गते सैलुङ गाउँपालिका सह संस्थाको प्राङ्गण समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9844-23-63-23
4: साधारण सभामा उपस्थित सेयर सदस्यहरूलाई कर बाहेक रू 300 खाजा खर्च उपलब्ध गराइनेछ। 2083 साल असार मसान्तसम्म नियमित बचत भएको ऋणको भाका ननागेको सेयर सदस्यज्यूहरूलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9848-28-75-55 9844-23-63-23 9845-78-88 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश बहादुर सुवेदी व्यवस्थापक श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सैलुङ गाउँपालिका वडा नम्बर 6 फस्कु दोलखा।
5: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ।

0: लिमिटेडको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 26 औं वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकाले सम्पूर्ण शेर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं। साथै सम्पूर्ण शेर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: साधारण सभा हुने मिति, समय र स्थान: मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस भीमेश्वर नगरपालिकाको भवन सादो बाटो चरीकोट दोलखा।
0: उपस्थित हुँदा शेर सदस्यले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला एवं मिति 2083 असार मसन्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन। विजय बस्ने सचिव, स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे। किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
4: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा सम्पन्न हुने भएकाले सम्पूर्ण शेर सदस्य ज्यूहरूमा आफूलाई पाएक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
3: साधारण सभा हुने मिति 2083 साल असोज 17 गते, कार्यक्रम हुने स्थान उद्घाटन सूर्योदय प्राथमिक विद्यालय, कार्यक्रम सञ्चालन हुने समय बिहान 10 बजेबाट 4 बजेसम्म, सम्बन्धित सदस्यको क्षेत्र कालिम्चो गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। असोज 21 र 22 गते काठमाडौँ, ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका स्थिर सदस्यहरूसँग सुझाव संकलन। असोज 24 गते बन्सरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेबाट 10 बजेसम्म, साबिक लामीडाँडा गाविसका सदस्यहरू। असोज 24 गते सिंगटी पारी घाट बिहान 11 बजेबाट 3 बजेसम्म, सिंगटीमा रहेका सदस्यहरू।
4: असोज 24 गते लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेबाट 3 बजेसम्म, कालिम्चो गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। असोज 24 गते सुन्दरवती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म, साबिक सुन्दरवती गाविसका सदस्यहरू। असोज 24 गते कालिम्चो गाउँपालिका वडा नम्बर 8 मिलडाँडा बिहान 11 बजेबाट अपरान्न 4 बजेसम्म, कालिम्चो गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। र असोज 25 गते समापन संस्थाको हल बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू। अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
3: साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित, आर्थिक वर्ष 2083-84 को बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा, संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पद पूर्ति गर्ने सम्बन्धमा,
4: सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा, संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा, भाका नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा, संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नको लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्ययोजन सम्बन्धमा र सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा।
3: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनुपर्नेछ। 2082 सालको एसईई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्गको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। भाका नागेको ऋण तथा नियमित बचत छूट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: गोपाल बहादुर पाण्डे अध्यक्ष, आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेड, कालिम्चो गाउँपालिका वडा नम्बर 7 भदौरे दोलखा।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
1: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
3: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60 प्रकाश थापा 9844-55-40-60 नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
4: यो रेडियो सैलुङको समय सूचक हो।
5: यति बेला बिहानको 10 बजेको छ।

0: रेडियो साइलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
2: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
1: ए त्यसो हो भने त काठमाडौँ गएर एकपल्टको हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
2: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
1: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नौ ग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844-2124-35 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: पौरखी कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको मिति 2083 साल साउन 9 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार सहकारी संस्थाको 17 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई आआफ्नो पासबुक साथमा लिई उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने मिति 2083 साल भदौ 20 गते शनिबार, समय बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म, स्थान राइजिङ हिम्स एकाडेमी भीमेश्वर नगरपालिका 6 दोलखा।
1: साधारण सभाका कार्यक्रमहरू: वार्षिक प्रगति प्रतिवेदन र आगामी नीति तथा कार्यक्रम प्रस्तुत, आर्थिक लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष 2083-84 को बजेट प्रस्तुत, आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण,
0: विनियम संशोधन सम्बन्धमा, आर्थिक प्रशासन कार्यविधि तथा बचत नीति पुनर्लेखन सम्बन्धमा, ऋण नीति कर्मचारी नियमावली र निर्वाचन कार्यविधि संशोधन सम्बन्धमा,
1: उत्कृष्ट शेयर सदस्यलाई सम्मान कार्यक्रम तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम, संचालक समितिको राजीनामा स्वीकृत सम्बन्धमा, सम्पत्ति शुद्धिकरणको निवारणको लागि संस्थाको रणनीति सम्बन्धमा, निर्णय प्रमाणीकरण कर्ता छनौट सम्बन्धमा र विविध।
0: यस सहकारीका बाल सदस्य वा यस सहकारी संस्थाका स्थिर सदस्यहरूका छोरा छोरी मध्ये 2082 सालमा संचालित एसईई परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी भाइ बहिनीहरू मध्ये छात्रतर्फ एकजना र छात्रातर्फ एकजनालाई सम्मान गर्ने कार्यक्रम समेत रहेको हुँदा लब्धाङ्ग पत्र संस्थाको कार्यालय वा संस्थाको इमेल pourakhi076@gmail.com पठाउनु हुन अनुरोध छ।
1: साथै सम्पूर्ण शेयर सदस्यहरूलाई आफ्नो बचत तथा ऋणको किस्ता नियमित गर्नुहुन अनुरोध गर्दछौ। 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्ता नियमित नबुझाउने शेयर सदस्यहरूलाई साधारण सभामा भत्ता सुविधा प्रदान नगरिने बेहोरा समेत जानकारी गराइन्छ। बाल सदस्यहरूलाई बचत खातामा नै शैक्षिक प्रोत्साहन खर्च उपलब्ध गराइने हुँदा उपस्थित हुनु नपर्ने बेहोरा समेत जानकारी गराइन्छ। साथै उक्त दिन शेयर सदस्य बन्नको लागि विशेष छूट प्रदान गरिएको छ।
0: हरिहर प्रसाद न्यौपाने अध्यक्ष, पौरखी कृषि सहकारी संस्था लिमिटेड, भीमेश्वर नगरपालिका, वडा नम्बर 6, दोलखा।
2: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
0: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
2: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
0: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
2: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ,
0: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य,
2: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, वडा नम्बर 6, चोथाङ, दोलखा।

0: हार्दिक निमन्त्रणा। पूर्ण ब्रह्म परमात्मा श्री कृष्णजीका असीम कृपाले सदाझैं यस वर्ष पनि वितक चर्चा तथा श्रीकृष्ण कथाको विशिष्ट सप्ताह आयोजना गरिएको छ। यस अनुष्ठानमा समादरणीय पण्डित श्री सुमन सिलवालज्यूको मुखारविन्दुबाट संगीतमय कथा प्रवचन हुने हुँदा सातै दिन सपरिवार उपस्थित भई कथा श्रवण गरी आत्मीय लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ।
1: कार्यक्रमहरू मिति 2083 साल भदौ 13 गतेदेखि 19 गते श्रीकृष्ण जन्माष्टमीसम्म, समय प्रत्येक दिन बिहान 9:30 बजेदेखि 10:30 बजेसम्म, सेवा पूजा आरती र पुष्प अर्पण 10:30 देखि 11 बजेसम्म, स्तुति गायन 11 बजेदेखि दिउँसो 2 बजेसम्म, वितक चर्चा कथा 2 देखि अपरान्ह 3 बजेसम्म श्रीकृष्ण कथा, अपरान्ह 3 देखि 4 बजेसम्म भजन कीर्तन नृत्य र प्रसाद वितरण।
0: स्थान नवनिर्मित कृष्ण मन्दिर भीमेश्वर नगरपालिका छ, कोला डाँडा, रामकोट। भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमी श्रीकृष्ण झूला सहित विशेष मेला मनाइनेछ। अध्यक्ष कृष्ण प्रसाद सुवेदी, सदस्य बाबुराम फुयाल। थप जानकारीको लागि सम्पर्क नम्बर 9844014783। पञ्चकुमारी मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दुलखाको कालिङचो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी, भरा, माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी, भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी, भरा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
0: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोक बहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843589969 र 9841755510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार, कालिङचो गाउँपालिका, वडा नम्बर 2, बाबरे, कुसावती, दोलखा। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पावटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
0: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटी देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
0: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, डुबाटे पार्टी, दुलखा।
0: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको तीज विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौ। सुवर्ण अवसर
2: हाम्रा सेवा तथा सुविधाहरू
3: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
2: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
3: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
2: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट 20 बजार, भेटेरिनरी अस्पताल अगाडि।
4: बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
5: होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
4: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
5: किन थाहा नहुनु नि साइला दाई, चरीकुट 20 बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
4: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
6: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
5: बिहानी सिलाई मेसिन पसल, चरीकोट 20 बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677। बिहानी सिलाई मेसिन पसल, चरीकोट 20 बजार।
7: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
8: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
7: सम्झनुहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
8: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
7: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ, मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
8: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
7: जिम्मेवारी वहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
8: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
7: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्। बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन। कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्। तपाईँका बाल बालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
10: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
1: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
10: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
1: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
10: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
1: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
10: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि।
11: भावपूर्ण श्रद्धाञ्जली। तामाकोशी गाउँपालिका वडा नम्बर 3 जफे छौडे निवासी हाम्रा परम पूजनीय अभिभावक डम्बर बहादुर महतको यही मिति 2083 साल भाद्र 14 गते 76 वर्षको उमेरमा उपचारका क्रममा भएको असामयिक निधनका कारण हामीले हाम्रा अभिभावक र मार्गदर्शक व्यक्तित्व गुमाएका छौं। यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ। स्वर्गीय बुबाको भौतिक अनुपस्थितिले हामीलाई संरक्षक विहीन बनाएको यस पीड़ादायी समयमा अन्तिम दाह संस्कारमा संलग्न आफन्तजन विभिन्न माध्यमबाट समानुभूति, समवेदना, साथ समर्थन सहित मनोबल प्रदान गर्नुहुने इष्टमित्र, बन्धु बान्धव लगायत सम्पूर्ण महानुभावहरूमा हृदयदेखि नै कृतज्ञता व्यक्त गर्दछौ। सम्पूर्ण महत परिवार, तामाकोशी गाउँपालिका वडा नम्बर 3 जफे छौडे दोलखा।
10: दुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
12: दुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
13: हाम्रा सेवाहरू
10: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा।

0: परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा। वृहत आँखा शिविर सञ्चालन सम्बन्धी सूचना।
2: नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान, लायन्स क्लब अफ दोलखा तथा दोलखा लायन्स आँखा केन्द्रको आयोजनामा दोलखा जिल्लाका विभिन्न स्थानमा चश्मा जाँच तथा वितरण सहितको वृहत आँखा शिविर सञ्चालन हुने भएकाले आफूलाई पाएक पर्ने स्थानमा उपस्थित भई आँखाको जाँच तथा उपचार गराउनु हुन सम्पूर्णमा अनुरोध गर्दछौं।
1: आँखा शिविर सञ्चालन हुने मिति र स्थान 2083 साल भदौ 23 गते मंगलबार, स्थान घ्याङ स्वास्थ्य चौकी मेलुङ 3 घ्याङ, भदौ 24 गते बुधबार, वडा नम्बर 6 कार्यालय मेलुङ गाउँपालिका मेलुङ बजार, भदौ 25 गते बिहिबार, सैलुङ अस्पताल सैलुङ 3 बाखुर देउराली, भदौ 26 गते शुक्रबार भूसाफेदा स्वास्थ्य चौकी सैलुङ 2 भूसाफेदा, भदौ 28 गते आइतबार बुलुङ स्वास्थ्य चौकी बिगु गाउँपालिका 3 बुलुङ,
2: भदौ 29 गते सोमबार गौरीशंकर माध्यमिक विद्यालय बिगु 1 जगत, भदौ 30 गते मंगलबार खारे स्वास्थ्य चौकी गौरीशंकर गाउँपालिका 8 खारे, भदौ 31 गते बुधबार चंखु स्वास्थ्य चौकी गौरीशंकर 6 चंखु, असोज 1 बिहीबार घट्टेखोला सामुदायिक भवन कालिङचोक 5 लापिलाङ, असोज 2 गते शुक्रबार गैरीमुदी स्वास्थ्य चौकी बैतेश्वर 1 गैरीमुदी।
1: शिविरबाट छनौट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू यही मिति 2083 साल असोज 4, 5 र 6 गते दोलखा लायन्स आँखा केन्द्र दोलखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराउँदछौ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया यासआईसीएस निशुल्क, फेकु प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्कहरू 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्कहरू 5,000 लाग्ने बेहोरा जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9851-17-63-67, 9863-31-28-10, दोलखा लाइन्स आँखा केन्द्र दोलखा।
3: ए माइला गुरुजी।
4: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
3: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
4: चुप।
5: के तपाईँहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्, सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
2: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र डोजर सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
1: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
6: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-3715-33।
1: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
1: होइन, के एकले गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
1: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
1: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकुट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू
0: यहाँ बोइलर, गिरिराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
1: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
2: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
0: राँगाको मासु पाइने पसल भएको घरसँगै।
2: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
2: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, घ्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
3: होइन, के गर्ने होला भने, यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
4: पाँडे पनि किन दुखेको पक्ष, तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा, पितल, चरी, सिलाबर, स्टिलका भाँडा भाडा व्यवसाय गरौं कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
4: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदैछ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
3: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र भने।

0: हो त त्यही पुरानो विश्वासिलो थाप बजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरी कसो होला।
1: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, जरेस, स्टील, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
2: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
1: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
2: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494-421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
3: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
2: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
3: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
2: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
3: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
2: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
3: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
2: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
3: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
2: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
3: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
2: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
2: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक FM 92.7 MHz।

0: स्वदेश तथा विदेश का फाइव स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारी को सुवर्ण अवसर। सिटी भिटी तथा नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम में भर्ना खुल्यो। राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानीज, सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई, युरोप का विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, टाढाबाट आउनेहरूको लागि खाने र बस्नको व्यवस्था गरिएको छ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलखा, सम्पर्क नम्बर 98410-17-09, 98410-17-09। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: हाम्रा सेवा तथा सुविधाहरू: लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
6: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, 20 बजार चरीकोट दोलखा। सम्पर्कको लागि 98-41-57-70-69।
7: कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
8: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
0: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि पाँच पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844492992।
9: यसको शाखा सैलुङ गाउँपालिकाको मागा देउरालीमा पनि सञ्चालन भइरहेको छ।
10: यो रेडियो सैलुङको समय सूचक हो।
11: यति बेला बिहानको 11 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: वार्षिक साधारण सभा सम्बन्धी हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
2: हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको 12 बैठकको निर्णय अनुसार 29 वार्षिक साधारण सभा इकाईगत साधारण सभा सहित केन्द्रीकृत साधारण सभाको आयोजना गरिएकाले सम्पूर्ण शेर सदस्यहरूलाई फोटो प्रमाणित भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
1: साधारण सभाका एजेण्डाहरू सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 83-84 बजेट, लेखा सुपरिवेशन समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित संशोधन र अख्तियारी,
2: अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणको लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनको लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्ने शेर सदस्यको छनौट र विविध।
1: असोज 6 गते इकाई 1 कालीदेवी सेवा केन्द्र अन्तर्गतका शेर सदस्यका लागि भीमेश्वर नगरपालिका 9 सुर्के भण्डारे, अग्रगामी सेवा केन्द्र अन्तर्गत जाइका भवन बोच भीमेश्वर नगरपालिका 1 र 2 का सदस्यका लागि दोलाखा बजार, भीमेश्वर नगरपालिका वडा नम्बर 7 का सदस्यका लागि वडा कार्यालय भवन मकैबारी बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म।
2: असोज 10 गते इकाईगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेर सदस्यको उपस्थितिमा केन्द्रीकृत साधारण सभा कारिङचोक माध्यमिक विद्यालयको प्रांगण बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म।
1: साधारण सभामा उपस्थित हुने शेर सदस्यले 2083 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएक पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन अनुरोध गरिन्छ। थप जानकारीको लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा 0949-421-671 र 0949-421-912। सुवर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: यस स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 26 वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकाले सम्पूर्ण शेर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साथै सम्पूर्ण शेर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस भीमेश्वर नगरपालिकाको भवन सादो बाटो चरीकोट दोलखा।
2: उपस्थित हुँदा शेर सदस्यले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला एवं मिति 2083 असार मसन्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन। विजय बस्ने, सचिव स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा।
3: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: यस संस्थाको संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा हुने भएको हुँदा सम्पूर्ण सदस्यहरूलाई अनिवार्य रूपमा साधारण सभामा उपस्थित हुन अनुरोध गर्दछौ।
3: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा, आन्तरिक निजी तथा कार्यविधि पारित गर्ने सम्बन्धमा,
2: ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृति गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा, एकाइ निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध
3: वार्षिक साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान। मिति 2083 साल भदौ 26 गते, ठुलो पातल, चिपचिपे। क्षेत्र साविक ठुलो पातल गाविस, वडा नम्बर 1236789। भदौ 26 गते ठुलो पातल निगाले, साविक ठुलो पातल गाविस, वडा नम्बर 4 र 5 जिरी नगरपालिका। भदौ 27 गते नामदु बैतेश्वर मावि, बैतेश्वर वडा नम्बर 6-7 को माझी बुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोट। भदौ 28 गते गैरीमुदी जनजाति मावि, साविक गैरीमुदी र मिर्गे गाविस।
2: भदौ 29 गते जुगु नीलकण्ठेश्वर मावि, गौरी शंकर गाउँपालिका। भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालय, साविक क्षेत्रपा गाविस र साविक जुगु गाविसको गैरी र उर्लेनी। असोज 1 गते मार्बु वडा कार्यालय, बैतेश्वर गाउँपालिका वडा नम्बर 7। असोज 2 गते चरीकोट हाम्रो रेडियो हल, भीमेश्वर नगरपालिका, कालिङचोक, बिगु, सैलुङ, मेलुङ र तामाकोशी गाउँपालिका। असोज 3 गते रोयल बैंकोइट, जडीबुटी, काभ्रे प्लान्चोक, ललितपुर, काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू, र भदौ 5 गते मुख्य कार्यालय मैना पोखरी, बैतेश्वर गाउँपालिका वडा नम्बर 4-5, वडा नम्बर 3 को यार्सा र मजुवा, बैतेश्वर गाउँपालिका वडा नम्बर 8 को एउ।
3: समय बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म। वार्षिक साधारण सभामा उपस्थितिको लागि निम्न बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
2: मिति 2083 साल श्रावण 22 गते सम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने।
3: सदस्यको व्यक्तिगत विवरण केवाईएम अध्यावधिक भएको हुनुपर्ने।
2: सदस्यता निलम्बन, खारेज वा स्थगन नरहेको हुनुपर्ने।
3: ऋण कारोबार गरेको भए ऋणको भाका ननागेको हुनुपर्ने।
2: 2083 असार मसन्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
3: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर, परिचय पत्र वा सहकारीले तोकेको प्रमाण पत्र वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
2: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका, क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्ने।
3: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
2: सदस्यहरूको उपस्थिति गर्दा तोकिएका क्षेत्रभित्रका सदस्यले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थित जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले मिति 2083 साल असोज 5 गते अन्तिम उपस्थित केन्द्र रहेको सभाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
3: थप जानकारीको लागि मुख्य कार्यालय मैना पोखरी सम्पर्क फोन नम्बर 049-411-030, नामदु सेवा केन्द्र नामदु 9851-32-2136, गैरीमुदी सेवा केन्द्र गैरीमुदी 9851-32-2137, जुंगु सेवा केन्द्र जुंगु 9851-32-2141, चरीकोट सेवा केन्द्र चरीकोट 9851-32-2134, काठमाडौँ सेवा केन्द्र काठमाडौँ 9851-32-2147।
2: भेष बहादुर मिजार व्यवस्थापक, जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बैतेश्वर गाउँपालिका दुलखा।

0: Mania Extreme Energy Drink.
1: श्री कालीनाथ बच्चा तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्बन्धी सूचना.
2: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा साधारण सभा हुने भएकाले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई आफ्नो पाएक पर्ने स्थानमा सक्रिय एवं अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिन्छ.
1: साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन पारित सम्बन्धमा, लेखा सुपरिवेशन समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पारित सम्बन्धमा, लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सहित वित्तीय विवरण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित सम्बन्धमा,
2: आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धमा विनियम तथा कार्यविधिहरू स्वीकृत तथा संशोधन गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा, साधारण सभामा उपस्थित सदस्यमध्ये बहुमत सदस्यले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा, साधारण सभाको माइनुट बन्द गर्न शेष सदस्यहरूमध्येबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा.
1: क्षेत्रीय साधारण सभाको मिति, समय र स्थान बारे विस्तृत जानकारी. मिति 2083 साल असोज 7 गते, समय बिहान 9 बजेदेखि 11 बजेसम्म. स्थान श्री कालीनाग मन्दिरको हल. कार्यक्रम सभा उद्घाटन. उपस्थित हुने शेर सदस्य आमन्त्रित अतिथि. असोज 7 गते मध्याह बजेदेखि अपराह्न 4:30 सम्म. छहरा चौतारो मलेपू क्षेत्रीय सभा मलेपू टोल सबै. असोज 7 गते मध्याह 12:30 देखि दिउँसो 2:30 सम्म. श्री सितका माध्यमिक विद्यालय सितका क्षेत्रीय सभा तोरीखेत झमासी सितका ठूलाखेत. असोज 7 गते दिउँसो 3 बजेदेखि 5 बजेसम्म भदौरे दुडडेरी प्रतीक्षालय क्षेत्रीय सभा भदौरे कात्तिके कालीमाटी. असोज 8 गते बिहान 7 बजेदेखि 4 बजेसम्म क्लासिकल दरबार पार्टी प्यालेस जडीबुटी काठमाडौँ क्षेत्रीय सभा काठमाडौँ भक्तपुर ललितपुर.
2: असोज 8 गते बिहान 8 बजेदेखि 10 बजेसम्म ओडा नम्बर 9 को प्रांगण क्षेत्रीय सभा साबिक सुन्द्रावती गाविसको माथिल्लो भेग. असोज 8 गते बिहान 8:30 बजेदेखि 11 बजेसम्म सामुदायिक भवन पिपल बोट क्षेत्रीय सभा मार्से ढिडाकाउले पोखरी र नामथजोर. असोज 8 गते मध्याह 12 बजेदेखि अपराह 3:30 सम्म सोती बजार क्षेत्रीय सभा थुम्का मकैबारी बटेली. असोज 8 गते मध्याह 12:30 देखि अपराह 4 बजेसम्म मजुवा आधारभूत विद्यालय क्षेत्रीय सभा माने भटेली चिसा पानी ढुङ्गे निवारे भवटिनी. र असोज 10 गते बिहान 10 बजेदेखि अपराह 4 बजेसम्म श्री कालीनाग मन्दिरको हल समापन सभा साबिक सुनखानी वडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्य तथा छनौट भएका प्रतिनिधिहरू.
1: पुनश्च साधारण सभामा उपस्थित हुने शेर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ. भाका नागेका ऋणी र 2083 असार मसान्तसम्म नियमित बचत नगरेका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन. सदस्य पहिचान फारम भर्न छुटेका सदस्यज्यूहरूले 2 प्रति फोटो, राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछौ. थप जानकारीको लागि सम्पर्क नम्बर 9851316224 र 9748-2878-77. पर्वत अधिकारी सचिव श्री कालीनाथ बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड कालिङ्चो गाउँपालिका 8 सुनखानी दोलाखा. कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना. राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 83-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलू जोन रामेछाप, आलू जोन दोलाखा, किबी जोन रामेछापका विभिन्न कार्यक्रम संचालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ. कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह सहकारी संस्था समिति र कृषि फार्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यस सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बर 9845848117 9845555062 048545562 र 049421130 सम्पर्क गर्न सकिनेछ। राजन परियार, वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई, रामेछाप, मन्थली।
3: जागिर खाने मौका त आएको थियो नि, तर
4: सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
3: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिगयो नि।
4: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटरसाइकल, स्कुटर सिक्ने नि होइन त?
2: हो त, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
5: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
2: विस्तृत जानकारीका लागि प्रोपाइटर पासाङ शेर्पा, सम्पर्क नम्बर 9865946926 र गेलसाङ शेर्पा 9816830107।
1: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
5: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
1: मिलीजुली कालिङचोक बच्चा तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: यस संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 3 गते बसेको 619 बैठकको निर्णय नम्बर 14 अनुसार संस्थाको 33 वार्षिक साधारण सभा, सहकारी संस्थाको साधारण सभाको कार्यव्यवस्था 2076, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082, संस्थाको विनियम 2079 संशोधन सहित र संस्थाको साधारण सभा संचालन कार्यविधि 2080 आधार माने सहकारी संस्थाको साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई साधारण सभामा सक्रिय सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गरिन्छ।
1: कार्यक्रमहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 अध्यक्षको प्रतिवेदन, संचालक समितिको तर्फबाट सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 83-84 प्रस्तावित कार्यक्रम, संचालक समितिको तर्फबाट कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 83-84 प्रस्तावित बजेट, लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन।
2: आर्थिक वर्ष 2083-84 आर्थिक कारोबार बाह्य लेखा परीक्षणको लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण, विनियम कार्यविधि नियमावली संशोधन र पुनर्लेखन, सहकारी एकीकरण थप प्रस्ताव, प्रश्न र सुझाव, एकै निर्णय प्रमाणित प्रतिनिधि, मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विभेद।
1: शेष सदस्यज्यूहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनको लागि संस्थाको वेबसाइट www.milijuli.coop.np, युट्युब @milijuli कालिङचोक साकोस, 6358 फेसबुक पेज मिलीजुली दोलाखामा अपलोड गरिनेछ। शेर सदस्य ज्यूहरूले अध्ययन गरी संस्थालाई केही सुझाव सल्लाह दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सीट फारम भरेर वा संस्थाको इमेल milijuli50@sakos@gmail.com मार्फत दिनको लागि अनुरोध छ। तोकिएको मितिमा साधारण सभामा सहभागी हुन आउँदा संस्थाले प्रमाणित गरी प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ। साधारण सभामा स्थिर सदस्य मात्र आफै उपस्थित हुनुपर्नेछ।
2: ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा आई वा मोबाइल बैंकिङ मार्फत बुझाउन हुन अनुरोध छ। सदस्यता पहिचान फारम भर्न बाँकी शेर सदस्यले नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नको लागि अनुरोध गरिन्छ। केही दुविधा भएमा जानकारी लिनको लागि संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्न अनुरोध छ। सहकारी संस्थाको साधारण सभा कार्यव्यवस्था निर्देशिका 2076

0: असोज 3 गते शनिबार इकाई नम्बर 1 क्षेत्र सुनखानी कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय कालिङचो गाउँपालिका 8 मेलडाँडा दोलाखा सुनखानी कटुवाचौर कालिङचोक गाउँपालिका 9 कटुवाचौर दोलाखा बाबरी मिलिजुली आधारभूत विद्यालय कालिङचोक 2 बाबरे दोलाखा बाबरी भगवती माध्यमिक विद्यालय कालिङचोक 3 घ्याङ दोलाखा बाबरी हिलेपानी संस्कृत माध्यमिक विद्यालय कालिङचोक 4 हिलेपानी दोलाखा निकोभूमि माध्यमिक विद्यालय कालिङचोक 2 निकोभूमि दोलाखा सिंगटी हेलीप्याड चौर बिगु गाउँपालिका 4 सिंगटी दोलाखा लिङ्वा सोयसाङ घ्याङघर डाँडा बिगु गाउँपालिका 4 घ्याङघर डाँडा दोलाखा गौरीशंकर गाउँपालिका 7 नाजिङ दोलाखा थामी चाँगु सेवा केन्द्रको कार्यालय बिगु गाउँपालिका 8 थामी चाँगु दोलाखा मागापौवा कृषि उपसंकलन केन्द्र सैलुङ 3 बाघखुट दोलाखा काटाकुटी वीरेन्द्र माध्यमिक विद्यालय सैलुङ 5 काटाकुटी दोलाखा फस्कु सेवा केन्द्रको कार्यालय सैलुङ 6 गोठपानी दोलाखा फस्कु साउते माध्यमिक विद्यालय कालापानी सैलुङ 6 कालापानी दोलाखा नामदू सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदू दोलाखा मार्बु वडा नम्बर 7को कार्यालय बैतेश्वर 7 मार्बु दोलाखा मैना पोखरी सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी दोलाखा मेलुङ र तामाकोशी गाउँपालिका डुडे बजार तामाकोशी गाउँपालिका 3 डुडे बजार दोलाखा लिसङ्खु पाखर सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर गाउँपालिका 5 मुडे सिन्धुपाल्चोक
1: मिति 2083 साल असोज 4 गते आइतबार एकाई नम्बर 2 क्षेत्र भीमेश्वर नगरपालिका वडा नम्बर 1 कार्यक्रम स्थल मसन डाँडा ठेगाना भीमेश्वर नगरपालिका 1 छेमावती दुलखा भीमेश्वर नगरपालिका वडा नम्बर 2 भीम माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका वडा नम्बर 2 दुलखा भीमेश्वर नगरपालिका 3 र 6 कालिङचोक माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 3 चरीकोट दुलखा भीमेश्वर नगरपालिका 4 सर्व माध्यमिक विद्यालय टहले मन्दिर भीमेश्वर नगरपालिका वडा नम्बर 4 टहले दुलखा भीमेश्वर नगरपालिका वडा नम्बर 5 महेन्द्र द्वे माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 5 माटी दुलखा भीमेश्वर नगरपालिका 5 नयाँ पुल बजार भीमेश्वर नगरपालिका 5 नयाँ पुल बजार दुलखा भीमेश्वर नगरपालिका 5 बुढा भीमसेन माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 5 किराती साप दुलखा भीमेश्वर नगरपालिका 7 कुटीडाँडा माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 7 मकैबारी दुलखा भीमेश्वर नगरपालिका 7 कुप्री प्राथमिक विद्यालय भीमेश्वर नगरपालिका 7 कुप्री दुलखा भीमेश्वर नगरपालिका 8 र 9 देवी माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 8 बोस दुलखा
0: मिति 2083 साल असोज 10 गते शनिबार इकाई नम्बर 3 क्षेत्र काठमाडौँ कार्यक्रम स्थल न्यू त्रिशक्ति पार्टी प्यालेस ठेगाना काठमाडौँ महानगरपालिका 32 पेप्सिकोला काठमाडौँ 2083 साल असोज 13 गते मंगलबार क्षेत्र मुख्य निर्णय प्रमाणित कार्यक्रम स्थल संस्थाको मुख्य कार्यालय ठेगाना भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा पुनश्च केही दुविधा भएमा संस्थाको फोन नम्बर 0949421397 0949421943 0949421539 0949421303 फोन गरी जानकारी लिन सक्नुहुनेछ
1: ठाकुर प्रसाद पाठक सचिव मिलिजुली कालिङचोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा छोरीको चिना टिपन बनाउनु थियो मेरो पनि चिना हेर्नु पर्ने थियो अनि जडीबुटी पनि चाहिएको थियो यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ
2: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त
3: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ
0: यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्
3: यहाँ हात हेर्ने चिना टिपन बनाउने झारफुक गर्ने आवश्यक परेका जडीबुटी मोहनी र छारे रोग पनि निको पारिन्छ सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-8862 9844-46-8862
4: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि

0: सातु बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायणी कुटानी पिसानी तेल मिल, चरीकोट सादो बाटो, नगरपालिका कम्प्लेक्स भएको घरमा।
2: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
2: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
2: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
2: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327800 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
3: The Rising Star.
4: Rising Star?
3: Rising Star?
5: Yes, the Rising Star School.
3: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
5: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
3: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
5: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक FM 92.7 MHz।

0: पञ्चकुमारी मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दुलखाको कालिङचो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
0: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोक बहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843589969 र 9841755510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार, कालिङचो गाउँपालिका, वडा नम्बर 2, बाबरे, कुसावती, दोलखा। होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
1: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
0: ए त्यसो हो भने त काठमाडौँ गएर एकपल्ट हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
1: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
0: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844124235 र 01431447। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: हार्दिक निमन्त्रणा। पूर्ण ब्रह्म परमात्मा श्री कृष्ण जी का असीम कृपाले सदाझै यस वर्ष पनि वितक चर्चा तथा श्रीकृष्ण कथाको विशिष्ट सप्ताह आयोजना गरिएको छ। यस अनुष्ठानमा समादरणीय पण्डित श्री सुमन सिलवाल ज्यूको मुखारविन्दुबाट संगीतमय कथा प्रवचन हुने हुँदा सातै दिन सपरिवार उपस्थित भई कथा श्रवण गरी आत्मीय लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौं।
1: कार्यक्रमहरू मिति 2083 साल भदौ 13 गतेदेखि 19 गते श्रीकृष्ण जन्माष्टमीसम्म, समय प्रत्येक दिन बिहान 9:30 बजेदेखि 10:30 बजेसम्म, सेवा पूजा आरती र पुष्प अर्पण 10:30 देखि 11 बजेसम्म, स्तुति गायन 11 बजेदेखि दिउँसो 2 बजेसम्म, वितक चर्चा कथा 2 देखि अपरान्न 3 बजेसम्म श्रीकृष्ण कथा, अपरान्न 3 देखि 4 बजेसम्म भजन कीर्तन नृत्य र प्रसाद वितरण।
0: स्थान नवनिर्मित कृष्ण मन्दिर भीमेश्वर नगरपालिका छ, कोला डाँडा रामकोट। भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमी श्रीकृष्ण झूला सहित विशेष मेला मनाइनेछ। अध्यक्ष कृष्ण प्रसाद सुवेदी, सदस्य बाबुराम फुयाल। थप जानकारीको लागि सम्पर्क नम्बर 9844014783।
2: होइन है बुढी, भात त निकै स्वादिलो।

0: छत कुन चामल पकायौ?
1: सुन नि, त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
2: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020-35649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 98511-65046।
3: अविनाश, तिमी किन निराश छौ त?
4: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
3: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
5: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साध्दो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साध्दो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 98440-59929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 98440-30282।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो?
1: बुबा एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
0: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
1: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
3: प्रसिद्ध दर्शनीय स्थलहरू नेपाल तर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
2: भारत तर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनः पुनः, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणा गाउँ, कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
3: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841 87093, पान पसल साडो बाटो चरीकोट।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे। किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: यो रेडियो सैलुङको समय सूचक हो।
4: यति बेला मध्याह्नको 12 बजेको छ।

0: श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 साधारण सभा सम्बन्धी सूचना।
1: संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 5 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 20 वार्षिक साधारण सभा एकाईगत रूपमा संचालन हुने भएको हुँदा सम्पूर्ण शेर सदस्य ज्यूहरूलाई अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा छलफल, आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन प्रस्तुत तथा अनुमोदन,
1: आर्थिक वर्ष 2083-84 वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत तथा छलफल, संस्थाको आर्थिक तथा वित्तीय अवस्था बारे जानकारी तथा छलफल,
0: लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको कार्य सम्पादन तथा प्रतिवेदन सम्बन्धमा छलफल,
1: नयाँ संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन, निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया तथा निर्णयहरू,
0: संस्थाको विनियम तथा आन्तरिक कार्यविधिमा आवश्यक संशोधन सम्बन्धमा, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयर सदस्यको तर्फबाट प्रतिनिधि नियुक्त गर्ने बारे र विविध
1: साधारण सभा हुने मिति र स्थानहरू। मिति 2083 साल असोज 8 गते भीमेश्वर नगरपालिका 5 विशुनटोल, समय बिहान 8 बजेदेखि 10 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 8 गते भीमेश्वर नगरपालिका 5 घोकशिला, समय दिउँसो 12 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23।
0: असोज 9 गते सैलुङ गाउँपालिका वडा नम्बर 5 काटाकुटी बोर्डिङ, समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 10 गते सैलुङ गाउँपालिका वडा नम्बर 3 गाउँपालिका आसपास, समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17।
1: असोज 11 गते सैलुङ गाउँपालिका 6 ढुङ्गे बजार बाघखोर, समय बिहान 8 बजेदेखि 11 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23। असोज 11 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 कालापानी, समय दिउँसो 1 बजेदेखि 4 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17।
0: असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 झोर मन गाउँ, समय बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 सरनथली, समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 42 42 75 17।
1: असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 पाँडे खानी, समय बिहान 7 बजेदेखि 9 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 भैँसे बजार, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17।
0: असोज 15 गते मेलुङ गाउँपालिका वडा नम्बर 8 पौटी सभाहल, समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 30 77 72। असोज 15 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 भित्रे भन्ज्याङ, समय बिहान 8 बजेदेखि मध्याह 12 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23।
1: असोज 17 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 महिला भवन, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23। असोज 18 गते सैलुङ गाउँपालिका वडा नम्बर 7 वडा कार्यालय, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 40 68 24। र असोज 21 गते सैलुङ गाउँपालिका सह संस्थाको प्रांगण, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23।
0: साधारण सभामा उपस्थित शेयर सदस्यहरूलाई कर बाहेक रू 300 खाजा खर्च उपलब्ध गराइनेछ। 2083 साल असार मसान्तसम्म नियमित बचत भएको ऋणको भाका ननागेको शेयर सदस्यज्यूहरूलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 98 48 28 75 55, 98 44 23 63 23, 98 45 75 88 88 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश बहादुर सुवेदी व्यवस्थापक श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सैलुङ गाउँपालिका वडा नम्बर 6 फस्कु दोलखा।
2: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता
3: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
4: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ?
5: ए साथी हो, कसैले थाहा छ त?
4: ए सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
6: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि।
4: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु। सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
7: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा 6 पाटी खोला चरीकोट दोलखा।
6: हाम्रा सेवा तथा सुविधाहरू?
4: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा 6 पाटीखोला चरीकोट दोलखा।
8: पौरखी कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको मिति 2083 साल साउन 9 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार सहकारी संस्थाको 17 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई आफ्नो पासबुक साथमा लिई उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
8: साधारण सभा हुने मिति 2083 साल भदौ 20 गते शनिबार, समय बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म, स्थान राइजिङ हिम्स एकाडेमी भीमेश्वर नगरपालिका 6 दोलखा।
1: साधारण सभाका कार्यक्रमहरू: वार्षिक प्रगति प्रतिवेदन र आगामी नीति तथा कार्यक्रम प्रस्तुत, आर्थिक लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष 2083-84 को बजेट प्रस्तुत, आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण,
8: विनियम संशोधन सम्बन्धमा, आर्थिक प्रशासन कार्यविधि तथा बचत नीति पूर्ण लेखन सम्बन्धमा, ऋण नीति कर्मचारी नियमावली र निर्वाचन कार्यविधि संशोधन सम्बन्धमा,
1: उत्कृष्ट शेयर सदस्यलाई सम्मान कार्यक्रम तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम, संचालक समितिको राजीनामा स्वीकृत सम्बन्धमा, सम्पत्ति शुद्धिकरणको निवारणको लागि संस्थाको रणनीति सम्बन्धमा, निर्णय प्रमाणीकरण कर्ता छनौट सम्बन्धमा र विविध।
8: यस सहकारीका बाल सदस्य वा यस सहकारी संस्थाका शीर्ष सदस्यहरूका छोरा छोरी मध्ये 2082 सालमा संचालित एसईई परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी भाइ बहिनीहरू मध्ये छात्रतर्फ 1 जना र छात्रातर्फ 1 जनालाई सम्मान गर्ने कार्यक्रम समेत रहेको हुँदा लब्धाङ्ग पत्र संस्थाको कार्यालय वा संस्थाको इमेल pourakhi076@gmail.com पठाउनु हुन अनुरोध छ।
1: साथै सम्पूर्ण शेयर सदस्यहरूलाई आफ्नो बचत तथा ऋणको किस्ता नियमित गर्नुहुन अनुरोध गर्दछौ। 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्ता नियमित नबुझाउने शेयर सदस्यहरूलाई साधारण सभामा भत्ता सुविधा प्रदान नगरिने बेहोरा समेत जानकारी गराइन्छ। बाल सदस्यहरूलाई बचत खातामा नै शैक्षिक प्रोत्साहन खर्च उपलब्ध गराइने हुँदा उपस्थित हुनु नपर्ने बेहोरा समेत जानकारी गराइन्छ। साथै उक्त दिन शेयर सदस्य बन्नको लागि विशेष छूट प्रदान गरिएको छ।
8: हरिहर प्रसाद न्यौपाने अध्यक्ष, पौरखी कृषि सहकारी संस्था लिमिटेड, भीमेश्वर नगरपालिका वडा नम्बर 6 दोलखा।
9: ख्याल राख्नुहोस्। तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
10: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
9: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
10: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
9: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
10: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
9: जिम्मेवारी वहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
10: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
9: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
11: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
12: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
13: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
12: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
13: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
12: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
13: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
12: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि।
14: भावपूर्ण श्रद्धाञ्जली। तामाकोशी गाउँपालिका वडा नम्बर 3 जफे छौडे निवासी हाम्रा परम पूजनीय अभिभावक डम्बर बहादुर महतको यही मिति 2083 साल भाद्र 14 गते 76 वर्षको उमेरमा उपचारका क्रममा भएको असामयिक निधनका कारण हामीले हाम्रा अभिभावक र मार्गदर्शक व्यक्तित्व गुमाएका छौं। यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं। स्वर्गीय बुबाको भौतिक अनुपस्थितिले हामीलाई संरक्षक विहीन बनाएको यस पीड़ादायी समयमा अन्तिम दाह संस्कारमा संलग्न आफन्तजन विभिन्न माध्यमबाट समानुभूति समवेदना साथ समर्थन सहित मनोबल प्रदान गर्नुहुने इष्टमित्र बन्धु बान्धव लगायत सम्पूर्ण महानुभावहरूमा हृदयदेखि नै कृतज्ञता व्यक्त गर्दछौ। सम्पूर्ण महत परिवार तामाकोशी गाउँपालिका वडा नम्बर 3 जफे छौडे दोलखा।
15: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यागिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी, मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा, पिसाब, खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा। वृहत आँखा शिविर सञ्चालन सम्बन्धी सूचना।
3: नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान, लायन्स क्लब अफ दोलखा तथा दोलखा लायन्स आँखा केन्द्रको आयोजनामा दोलखा जिल्लाका विभिन्न स्थानमा चस्मा जाँच तथा वितरण सहितको वृहत आँखा शिविर सञ्चालन हुने भएकाले आफूलाई पाएक पर्ने स्थानमा उपस्थित भई आँखाको जाँच तथा उपचार गराउनु हुन सम्पूर्णमा अनुरोध गर्दछौ।
0: आँखा शिविर सञ्चालन हुने मिति र स्थान 2083 साल भदौ 23 गते मंगलबार, स्थान घ्याङ स्वास्थ्य चौकी मेलुङ 3 घ्याङ, भदौ 24 गते बुधबार, वडा नम्बर 6 कार्यालय मेलुङ गाउँपालिका मेलुङ बजार, भदौ 25 गते बिहिबार सैलुङ अस्पताल सैलुङ 3 बाखुर देउराली, भदौ 26 गते शुक्रबार भुसाफेदा स्वास्थ्य चौकी सैलुङ 2 भुसाफेदा, भदौ 28 गते आइतबार बुलुङ स्वास्थ्य चौकी बिगु गाउँपालिका 3 बुलुङ,
3: भदौ 29 गते सोमबार गौरी शंकर माध्यमिक विद्यालय बिगु 1 जगत, भदौ 30 गते मंगलबार खारे स्वास्थ्य चौकी गौरी शंकर गाउँपालिका 8 खारे, भदौ 31 गते बुधबार शंखु स्वास्थ्य चौकी गौरी शंकर 6 शंखु, असोज 1 बिहीबार घट्टेखोला सामुदायिक भवन कालिङचोक 5 लापिलाङ, असोज 2 गते शुक्रबार गैरीमुदी स्वास्थ्य चौकी बैकेश्वर 1 गैरीमुदी।
0: शिविरबाट छनौट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू यही मिति 2083 साल असोज 4, 5 र 6 गते दोलखा लायन्स आँखा केन्द्र दोलखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराउँदछौ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया यासआईसीएस निशुल्क, फेकु प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्कहरू 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्कहरू 5,000 लाग्ने बेहोरा जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9851-17-63-67, 9863-31-28-10। दोलखा लाइन्स आँखा केन्द्र दोलखा।
4: ड्राइभर म माइलो मोटर चलाउँदै
5: ए माइला गुरुजी।
6: हजुर साहब,
5: लाइसेन्स निकाल्नु न त गुरु।
6: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
5: चुप।
7: के तपाईँहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्, सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
3: खाना बस्नको सुविधा सहित कार बाइक स्कूटर र दोजार सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
0: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक टिकटक पेज लाइक गर्नुहोला।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77 9844-013-110 9844-065-466 9818-3715-33
0: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
8: होइन, के एकले गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
8: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
8: ए, दुर्गायन राजस्थाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर गिरराज लिर चल्ला र दाना पाइनुको साथै मकै च्याख्ला पिठो ढुटो पिना लोकल चामल भुस लोकल अण्डा बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
8: सम्पर्कको लागि 9844-46-69-08 98

0: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
1: हामी सबको रक्षा गर्ने शिव ज्ञान दाता।
2: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका दुई ग्याङसुका ठोकर दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
3: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
4: हो पनि किन दुखेको पक्ष वहाँ तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौँ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
4: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान यस साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएल का सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
3: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र बनी?
4: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
5: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, चरेस, स्टील, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
5: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9510 68595 र 0494142। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9510 68590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
2: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
2: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
2: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
2: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
2: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
2: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
2: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: यो रेडियो सैलुङको समय सूचक हो।
6: यति बेला दिउँसोको एक बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: वार्षिक साधारण सभा सम्बन्धी हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
2: हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको 12 बैठकको निर्णय अनुसार 29 वार्षिक साधारण सभा इकाईगत साधारण सभा सहित केन्द्रीकृत साधारण सभाको आयोजना गरिएकाले सम्पूर्ण शेर सदस्यहरूलाई फोटो प्रमाणित भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
1: साधारण सभाका एजेण्डाहरू सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 83-84 बजेट, लेखा सुपरिवेशन समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित संशोधन र अख्तियारी,
2: अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणको लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनको लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्ने शेर सदस्यको छनौट र विविध।
1: असोज 6 गते इकाई 1 कालीदेवी सेवा केन्द्र अन्तर्गतका शिर सदस्यका लागि भीमेश्वर नगरपालिका 9 सूर्के भण्डारे, अग्रगामी सेवा केन्द्र अन्तर्गत जाइका भवन बोच भीमेश्वर नगरपालिका 1 र 2 का सदस्यका लागि दोलाखा बजार, भीमेश्वर नगरपालिका वडा नम्बर 7 का सदस्यका लागि वडा कार्यालय भवन मकैबारी बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म।
2: असोज 10 गते इकाईगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेर सदस्यको उपस्थितिमा केन्द्रीकृत साधारण सभा कारिङचोक माध्यमिक विद्यालयको प्रांगण बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म।
1: साधारण सभामा उपस्थित हुने शेर सदस्यले 2083 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएक पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन अनुरोध गरिन्छ। थप जानकारीको लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा 0494-421-671 र 0494-421-912। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
2: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
1: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
2: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटी देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
1: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848-5840-30।
2: अध्यक्ष वासुदेव नेउपाने, सचिव रामबहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी डुबाटे पार्टी दुलखा।
1: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको तीज विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौ। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
2: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा सम्पन्न हुने भएकाले सम्पूर्ण शेष सदस्यज्यूहरूमा आफूलाई पाएको पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
1: साधारण सभा हुने मिति 2083 साल असोज 17 गते, कार्यक्रम हुने स्थान उद्घाटन सूर्योदय प्राथमिक विद्यालय, कार्यक्रम सञ्चालन हुने समय बिहान 10 बजेबाट 4 बजेसम्म, सम्बन्धित सदस्यको क्षेत्र कालिम्चो गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। असोज 21 र 22 गते काठमाडौँ, ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेष सदस्यहरूसँग सुझाव संकलन। असोज 24 गते वनचरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेबाट 10 बजेसम्म, साबिक लामीडाँडा गाविसका सदस्यहरू। असोज 24 गते सिंगटी पारीघाट बिहान 11 बजेबाट 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू।
2: असोज 24 गते लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेबाट 3 बजेसम्म कालिम्चो गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। असोज 24 गते सुन्द्रवती भतेरेचौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुन्द्रवती गाविसका सदस्यहरू। असोज 24 गते कालिम्चो गाउँपालिका वडा नम्बर 8 मिलडाँडा बिहान 11 बजेबाट अपरान्ह 4 बजेसम्म कालिम्चो गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। र असोज 25 गते समापन संस्थाको हल बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू। अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
1: साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित, आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा
2: सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा भाखा नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नको लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा संचालक समितिलाई आवश्यक अधिकार प्रत्ययोजन सम्बन्धमा र सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
1: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ। 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्गको प्रतिलिपि उपलब्ध गराइदिनु हुन एसई सूचना मार्फत जानकारी गराइन्छ। भाका नागेको ऋण तथा नियमित बचत छूट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बड़ा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: गोपाल बहादुर पाण्डे अध्यक्ष आनन्ददायक बहुदेशीय सहकारी संस्था लिमिटेड कालिम्चो गाउँपालिका वडा नम्बर 7 भदौरे दोलखा।
3: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
4: होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
3: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइन ठाउने कता हो यता, थाहा छैन तिमीलाई? केही थाहा छ?
4: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीज बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
3: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
5: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
4: बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार।
1: पौरखी कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
2: यस सहकारी संस्थाको मिति 2083 साल साउन 9 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार सहकारी संस्थाको 17 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई आआफ्नो पासबुक साथमा लिई उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभा हुने मिति 2083 साल भदौ 20 गते शनिबार, समय बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म, स्थान राइजिङ हिम्स एकाडेमी भीमेश्वर नगरपालिका 6 दोलखा।
2: साधारण सभाका कार्यक्रमहरू वार्षिक प्रगति प्रतिवेदन र आगामी नीति तथा कार्यक्रम प्रस्तुत, आर्थिक लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण,
1: विनियम संशोधन सम्बन्धमा आर्थिक प्रशासन कार्यविधि तथा बचत नीति पुनर्लेखन सम्बन्धमा, ऋण नीति कर्मचारी नियमावली र निर्वाचन कार्यविधि संशोधन सम्बन्धमा,
2: उत्कृष्ट शेयर सदस्यलाई सम्मान कार्यक्रम तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम, संचालक समितिको राजीनामा स्वीकृत सम्बन्धमा, सम्पत्ति शुद्धिकरणको निवारणको लागि संस्थाको रणनीति सम्बन्धमा, निर्णय प्रमाणीकरण कर्ता छनौट सम्बन्धमा र विविध
1: यस सहकारीका बाल सदस्य वा यस सहकारी संस्थाका शीर्ष सदस्यहरूका छोरा छोरी मध्ये 2082 सालमा संचालित एसईई परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी भाइ बहिनीहरू मध्ये छात्रतर्फ एकजना र छात्रातर्फ एकजनालाई सम्मान गर्ने कार्यक्रम समेत रहेको हुँदा लब्धाङ्ग पत्र संस्थाको कार्यालय वा संस्थाको इमेल pourakhi076@gmail.com पठाउनु हुन अनुरोध छ।
2: साथै सम्पूर्ण शेयर सदस्यहरूलाई आफ्नो बचत तथा ऋणको किस्ता नियमित गर्नुहुन अनुरोध गर्दछौ। 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्ता नियमित नबुझाउने शेयर सदस्यहरूलाई साधारण सभामा भत्ता सुविधा प्रदान नगरिने बेहोरा समेत जानकारी गराइन्छ। बाल सदस्यहरूलाई बचत खातामा नै शैक्षिक प्रोत्साहन खर्च उपलब्ध गराइने हुँदा उपस्थित हुनु नपर्ने बेहोरा समेत जानकारी गराइन्छ। साथै उक्त दिन शेयर सदस्य बन्नको लागि विशेष छूट प्रदान गरिएको छ।
1: हरिहर प्रसाद नेउपानी अध्यक्ष पौरखी कृषि सहकारी संस्था लिमिटेड भीमेश्वर नगरपालिका वडा नम्बर 6 दोलखा। स्वदेश तथा विदेशका 5 स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर, सिटी भिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो, राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इण्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानीज, सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू, काठमाडौँ तथा पोखराका 5 स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, टाढाबाट आउनेहरूको लागि खाने र बस्नको व्यवस्था गरिएको छ, तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलखा, सम्पर्क नम्बर 98410-17-09, 98410-17-09। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल।
6: नमस्ते डाक्टर साहब।
7: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
7: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: कस्तो दाँत दुखेको, गिया पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
10: अब के को धामीकोमा? नि धामीकोमा होइन, अब इन्द्र डेन्टल बीज बजारमा लैजानु पर्छ क्या तिमीलाई।
9: त्यहाँ चाहिँ के हुन्छ नि?
10: त्यहाँ के हुँदैन नपत्याए सुन त यहाँ।
1: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
11: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841570079।
9: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नु है।
12: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
1: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू
13: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
1: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
13: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841570079। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
1: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
14: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
15: यस संस्थाको सञ्चालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा हुने भएको हुँदा सम्पूर्ण सदस्यहरूलाई अनिवार्य रूपमा साधारण सभामा उपस्थित हुन अनुरोध गर्दछौ।
14: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, संचालक समिति को वार्षिक प्रतिवेदन तथा आगामी कार्य दिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा,
2: ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृति गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा, एकै निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध
14: वार्षिक साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान। मिति 2083 साल भदौ 26 गते, ठुलो पातल, चिपचिपे। क्षेत्र साबिक ठुलो पातल गाविस, वडा नम्बर 1236789। भदौ 26 गते ठुलो पातल निगाले, साबिक ठुलो पातल गाविस, वडा नम्बर 4 र 5 जिरी नगरपालिका। भदौ 27 गते नामदु बैतेश्वर मावि, बैतेश्वर वडा नम्बर 6-7 को माझी बुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोट। भदौ 28 गते गैरीमुदी जनज्योति मावि, साबिक गैरीमुदी र मिर्गे गाविस।
2: भदौ 29 गते जुगु नीलकण्ठेश्वर मावि, गौरी शंकर गाउँपालिका। भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालय, साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी र उर्लेनी। असोज 1 गते मार्बु

0: तीनको यार्सा र मजुवा बैतेश्वर गाउँपालिका वडा नम्बर आठको ए हो।
1: समय बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म। वार्षिक साधारण सभामा उपस्थितिको लागि निम्न बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
0: मिति 2083 साल श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने।
1: सदस्यको व्यक्तिगत विवरण केवाईएम अध्यावधि भएको हुनुपर्ने।
0: सदस्यता निलम्बन खारेज वा स्थगन नरहेको हुनुपर्ने।
1: ऋण कारोबार गरेको भए ऋणको भाका ननागेको हुनुपर्ने।
0: 2083 असार मसन्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
1: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर, परिचय पत्र वा सहकारीले तोकेको प्रमाण पत्र वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
0: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्ने।
1: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
0: सदस्यहरूको उपस्थिति गर्दा तोकिएका क्षेत्रभित्रका सदस्यले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थित जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले मिति 2083 साल असोज 5 गते अन्तिम उपस्थित केन्द्र रहेको सभाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
1: थप जानकारीको लागि मुख्य कार्यालय मैना पोखरी सम्पर्क फोन नम्बर 049-411-030, नामदु सेवा केन्द्र नामदु 98-51-32-21-36, गैरीमुदी सेवा केन्द्र गैरीमुदी 98-51-32-21-37, जुङ्गु सेवा केन्द्र जुङ्गु 98-51-32-21-41, चरीकोट सेवा केन्द्र चरीकोट 98-51-32-21-34, काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98-51-32-21-47।
0: भेषबहादुर मिजार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका दुलखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
3: होइन हौ उदय, तपाईँ यो हिरोइन वर्षा राउत भन्ने बित्तिकै के साह्रो एको रहौ।
4: जब म तेरो भाउजू वर्षा राउतलाई सम्झिन्छु नि, म आफूलाई राज कपूर उसलाई नर्गिस, आफूलाई देव आनन्द उसलाई आशा परे, आफूलाई राजेश खन्ना उसलाई ममताज देख्न थाल्छु।

0: Mania Extreme Energy Drink.
1: श्री कालीनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्बन्धी सूचना.
2: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा साधारण सभा हुने भएकाले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई आफ्नो पाए पर्ने स्थानमा सक्रिय एवं अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिन्छ.
1: साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन पारित सम्बन्धमा, लेखा सुपरिवेशन समितिको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन पारित सम्बन्धमा, लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 को प्रतिवेदन सहित वित्तीय विवरण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित सम्बन्धमा,
2: आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षक नियुक्ति र नेतको पारिश्रमिक निर्धारण सम्बन्धमा विनियम तथा कार्यविधिहरू स्वीकृत तथा संशोधन गर्ने सम्बन्धमा संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा साधारण सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा साधारण सभाको माइनुट बन्द गर्न शेष सदस्यहरू मध्येबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा
1: क्षेत्रीय साधारण सभाको मिति समय र स्थान बारे विस्तृत जानकारी. मिति 2083 साल असोज 7 गते समय बिहान 9 बजेदेखि 11 बजेसम्म. स्थान श्री कालीनाथ मन्दिरको हल. कार्यक्रम सभा उद्घाटन. उपस्थित हुने शेर सदस्य आमन्त्रित अतिथि. असोज 7 गते मध्याह बजेदेखि अपराह 4:30 सम्म. छहरा चौतारो मलेपू क्षेत्रीय सभा मलेपू टोल सबै. असोज 7 गते मध्याह 12:30 देखि दिउँसो 2:30 सम्म. श्री सितका माध्यमिक विद्यालय सितका क्षेत्रीय सभा तोरीखेत झमासी सितका ठूलाखेत. असोज 7 गते दिउँसो 3 बजेदेखि 5 बजेसम्म भदौरे डुडेरी प्रतीक्षालय क्षेत्रीय सभा भदौरे कात्तिके कालीमाटी. असोज 8 गते बिहान 7 बजेदेखि 4 बजेसम्म क्लासिकल दरबार पार्टी प्यालेस जडीबुटी काठमाडौँ क्षेत्रीय सभा काठमाडौँ भक्तपुर ललितपुर.
2: असोज 8 गते बिहान 8 बजेदेखि 10 बजेसम्म ओडा नम्बर 9 को प्रांगण क्षेत्रीय सभा साबिक सुन्द्रावती गाविसको माथिलो भेग. असोज 8 गते बिहान 8:30 बजेदेखि 11 बजेसम्म सामुदायिक भवन पिपल बोट क्षेत्रीय सभा मार्से ढिडाकाउले पोखरी र नामथजोर. असोज 8 गते मध्याह 12 बजेदेखि अपराह 3:30 सम्म सोती बजार क्षेत्रीय सभा थुम्का मकैबारी बटेली. असोज 8 गते मध्याह 12:30 देखि अपराह 4 बजेसम्म मजुवा आधारभूत विद्यालय क्षेत्रीय सभा माने भटेली चिसा पानी ढुङ्गे निवारे भवटिनी. र असोज 10 गते बिहान 10 बजेदेखि अपराह 4 बजेसम्म श्री कालीनाग मन्दिरको हल समापन सभा साबिक सुनखानी वडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्य तथा छनौट भएका प्रतिनिधिहरू.
1: पुनश्च साधारण सभामा उपस्थित हुने स्थिर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ. भाका नागेका ऋणी र 2083 असार मसान्तसम्म नियमित बचत नगरेका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन. सदस्य पहिचान फारम भर्न छुटेका सदस्यज्यूहरूले 2 प्रति फोटो राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछौं. थप जानकारीको लागि सम्पर्क नम्बर 9851316224 र 9748428877. पर्वत अधिकारी सचिव श्री कालीनाथ बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड कालिम्चो गाउँपालिका 8 सुनखानी दोलाखा. कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना. राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेश थापको चालू आर्थिक वर्ष 83-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलू जोन रामेछाप, आलू जोन दोलाखा, किबी जोन रामेछापका विभिन्न कार्यक्रम संचालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फार्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलाखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यस सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बर 9845-48117, 9845-55562, 048-45562 र 049-421-130 सम्पर्क गर्न सकिनेछ। राजन परियार, वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई, रामेछाप, मन्थली।
3: आफ्नो जागिर खाने मौका

0: मिलीजुली कालिङचोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 3 गते बसेको 619 बैठकको निर्णय नम्बर 14 अनुसार संस्थाको 33औं वार्षिक साधारण सभा सहकारी संस्थाको साधारण सभाको कार्यव्यवस्था 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित र संस्थाको साधारण सभा संचालन कार्यविधि 2080 आधार माने सहकारी संस्थाको साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई साधारण सभामा सक्रिय सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गरिन्छ।
0: कार्यक्रमहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 अध्यक्षको प्रतिवेदन। संचालक समितिको तर्फबाट सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 83-84 प्रस्तावित कार्यक्रम। संचालक समितिको तर्फबाट कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 83-84 प्रस्तावित बजेट। लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 प्रतिवेदन। आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन।
1: आर्थिक वर्ष 2083-84 आर्थिक कारोबार बाह्य लेखा परीक्षणको लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण विनियम कार्यविधि नियमावली संशोधन र पुनर्लेखन सहकारी एकीकरण थप प्रस्ताव प्रश्न र सुझाव एकै निर्णय प्रमाणित प्रतिनिधि मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विभेद।
0: शेष सदस्यज्यूहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनको लागि संस्थाको वेबसाइट www.milijuli.coop.np युट्युब @milijulikalingchok साकोस 6358 फेसबुक पेज मिलीजुली दोलाखामा अपलोड गरिनेछ। शेष सदस्यज्यूहरूले अध्ययन गरी संस्थालाई केही सुझाव सल्लाह दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सीट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakus@gmail.com मार्फत दिनको लागि अनुरोध छ। तोकिएको मितिमा साधारण सभामा सहभागी हुन आउँदा संस्थाले प्रमाणित गरी प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ। साधारण सभामा स्थिर सदस्य मात्र आफै उपस्थित हुनुपर्नेछ।
1: ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा आई वा मोबाइल बैंकिङ मार्फत बुझाउनु हुन अनुरोध छ। सदस्यता पहिचान फारम भर्न बाँकी शेर सदस्यले नागरिकताको प्रमाणपत्र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नको लागि अनुरोध गरिन्छ। केही दुविधा भएमा जानकारी लिनको लागि संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्न अनुरोध छ। सहकारी संस्थाको साधारण सभा कार्यव्यवस्था निर्देशिका 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित संस्थाको साधारण सभा व्यवस्थापन कार्यविधि 2080 बमोजिम एकाईगत साधारण सभा बिहान 9 बजेबाट दिनको 4 बजेसम्म सञ्चालन हुनेछ।
0: साधारण सभा हुने मिति 2083 साल असोज 3 गते शनिबार। इकाई नम्बर 1 क्षेत्र सुनखानी कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय कालिङचोक गाउँपालिका 8 मेल डाँडा दोलाखा सुनखानी कटुवाचौर कालिङचोक गाउँपालिका 9 कटुवाचौर दोलाखा बाबरे मिलीजुली आधारभूत विद्यालय कालिङचोक 2 बाबरे दोलाखा बाबरे भगवती माध्यमिक विद्यालय कालिङचोक 3 घ्यान दोलाखा बाबरे हिलेपानी संस्कृत माध्यमिक विद्यालय कालिङचोक 4 हिलेपानी दोलाखा निकोभूमि माध्यमिक विद्यालय कालिङचोक 2 निकोभूमि दोलाखा सिंगरटी हेलीप्याड चौर बिगु गाउँपालिका 4 सिंगरटी दोलाखा लिङ्वा सोयसाङ घ्याङघर डाँडा बिगु गाउँपालिका 4 घ्याङघर डाँडा दोलाखा गौरीशंकर नाजिङ गौरीशंकर गाउँपालिका 7 नाजिङ दोलाखा थामीचाँगु सेवा केन्द्रको कार्यालय बिगु गाउँपालिका 8 थामीचाँगु दोलाखा मागापौवा कृषि उपज संकलन केन्द्र सैलुङ 3 बाघखोट दोलाखा, काटाकुटी वीरेन्द्र माध्यमिक विद्यालय सैलुङ पाँच काटाकुटी दोलाखा, फस्कु सेवा केन्द्रको कार्यालय सैलुङ छ गोठपानी दोलाखा, फस्कु साउते माध्यमिक विद्यालय कालापानी सैलुङ छ कालापानी दोलाखा, नामदु सेवा केन्द्रको कार्यालय बैतेश्वर छ नामदु दोलाखा, मार्बु वडा नम्बर सातको कार्यालय बैतेश्वर सात मार्बु दोलाखा, मैना पोखरी सेवा केन्द्रको कार्यालय बैतेश्वर पाँच मैना पोखरी दोलाखा, मेलुङ र तामाकोशी गाउँपालिका डुडे बजार तामाकोशी गाउँपालिका तीन डुडे बजार दोलाखा, लिसंखु पाखर सेवा केन्द्रको कार्यालय लिसंखु पाखर गाउँपालिका पाँच मुडे सिन्धुपाल्चोक।
1: मिति 2083 साल असोज चार गते आइतबार। एकाई नम्बर दुई क्षेत्र भीमेश्वर नगरपालिका वडा नम्बर एक। कार्यक्रम स्थल मसन डाँडा। ठेगाना भीमेश्वर नगरपालिका एक छेमावती दुलखा भीमेश्वर नगरपालिका वडा नम्बर दुई। भीम माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका वडा नम्बर दुई दुलखा भीमेश्वर नगरपालिका तीन र छ। कालिङचोक माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका तीन चरीकोट दोलाखा भीमेश्वर नगरपालिका चार। सर्व माध्यमिक विद्यालय टहले मन्दिर भीमेश्वर नगरपालिका वडा नम्बर चार टहले दुलखा भीमेश्वर नगरपालिका वडा नम्बर पाँच। महेन्द्र द्वे माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका पाँच माटी दुलखा भीमेश्वर नगरपालिका पाँच नयाँ पुल बजार भीमेश्वर नगरपालिका पाँच नयाँ पुल बजार दुलखा भीमेश्वर नगरपालिका पाँच बुढा भीमसेन माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका पाँच किराती छाप दुलखा भीमेश्वर नगरपालिका सात कुटीडाँडा माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका सात मकैबारी दुलखा भीमेश्वर नगरपालिका सात कुप्री प्राथमिक विद्यालय भीमेश्वर नगरपालिका सात कुप्री दुलखा भीमेश्वर नगरपालिका आठ र नौ देवी माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका आठ बोस दुलखा।
0: मिति 2083 साल असोज दस गते शनिबार। इकाई नम्बर तीन क्षेत्र काठमाडौँ। कार्यक्रम स्थल न्यू त्रिशक्ति पार्टी प्यालेस। ठेगाना काठमाडौँ महानगरपालिका बत्तीस पेप्सीकोला काठमाडौँ। 2083 साल असोज तेह्र गते मंगलबार। क्षेत्र मुख्य निर्णय प्रमाणित। कार्यक्रम स्थल संस्थाको मुख्य कार्यालय। ठेगाना भीमेश्वर नगरपालिका छ चरीकोट दोलाखा। पुनश्च केही दुविधा भएमा संस्थाको फोन नम्बर 0949 421 397 0949 421 943 0949 421 539 0949 421 303 मा फोन गरी जानकारी लिन सक्नुहुनेछ।
1: ठाकुर प्रसाद पाठक सचिव मिलिजुली कालिङचोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा। छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
2: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नुपर्छ नि त।
3: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ?
0: यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्।
3: यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
4: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
0: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060, नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
5: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला दिउँसोको 2 बजेको छ।

0: रेडियो सैलून सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज।
1: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो
2: बुबा? एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
1: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गङ्गोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
2: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकुटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गङ्गोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
2: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
3: भारत तर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुन पुन, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा गोकुलधाम, वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
2: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841-87-07-93, पान पसल साडो बाटो चरीकोट।
4: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
3: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
4: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
3: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
4: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
3: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
4: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9841806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
5: The Rising Star.
6: Rising Star?
5: Rising Star?
7: Yes, the Rising Star School.
5: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
7: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
5: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
7: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
6: छैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
8: कुन बुढी, त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
9: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020-35649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा एन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 98511-65046।
10: अविनाश, तिमी किन निराश छौ त?
11: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
10: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
12: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 98440-59929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 98440-30282।
13: श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 साधारण सभा सम्बन्धी सूचना।
14: संस्थाको सञ्चालक समितिको मिति 2083 साल भाद्र 5 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 20 वार्षिक साधारण सभा एकाईगत रूपमा सञ्चालन हुने भएको हुँदा सम्पूर्ण शेर सदस्यज्यूहरूलाई अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
13: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू, आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा छलफल, आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन प्रस्तुत तथा अनुमोदन,
14: आर्थिक वर्ष 2083-84 वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत तथा छलफल, संस्थाको आर्थिक तथा वित्तीय अवस्था बारे जानकारी तथा छलफल,
13: लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, सञ्चालक समितिको कार्य सम्पादन तथा प्रतिवेदन सम्बन्धमा छलफल,
14: नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन, निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया तथा निर्णयहरू,
13: संस्थाको विनियम तथा आन्तरिक कार्यविधिमा आवश्यक संशोधन सम्बन्धमा, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयर सदस्यको तर्फबाट प्रतिनिधि नियुक्त गर्ने बारे र विविध
14: साधारण सभा हुने मिति र स्थानहरू। मिति 2083 साल असोज 8 गते, भीमेश्वर नगरपालिका 5 बिसुनटोल। समय बिहान 8 बजेदेखि 10 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 97-42-42-75-17। असोज 8 गते, भीमेश्वर नगरपालिका 5 घोकशिला। समय दिउँसो 12 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 98-44-23-63-23।
13: असोज 9 गते, सैलुङ गाउँपालिका वडा नम्बर 5 काटाकुटी बोर्डिङ। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 97-42-42-75-17। असोज 10 गते, सैलुङ गाउँपालिका वडा नम्बर 3 गाउँपालिका आसपास। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 97-42-42-75-17।
14: असोज 11 गते, सैलुङ गाउँपालिका 6 ढुङ्गे बजार बाघखोर। समय बिहान 8 बजेदेखि 11 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 98-44-23-63-23। असोज 11 गते, सैलुङ गाउँपालिका वडा नम्बर 8 कालापानी। समय दिउँसो 1 बजेदेखि 4 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 97-42-42-75-17।
13: असोज 12 गते, सैलुङ गाउँपालिका वडा नम्बर 8 झोर मन गाउँ। समय बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 97-42-42-75-17। असोज 12 गते, सैलुङ गाउँपालिका वडा नम्बर 8 शरणथली। समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9842-42-7570।
14: असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 पाँडे खानी, समय बिहान 7 बजेदेखि 9 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9742-42-7570। असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 भैँसे बजार, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9742-42-7570।
13: असोज 15 गते मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सभा हल, समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9844-30-77-72। असोज 15 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 भित्रे भन्ज्याङ, समय बिहान 8 बजेदेखि मध्याह बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9844-23-63-23।
14: असोज 17 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 महिला भवन, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9844-23-63-23। असोज 18 गते सैलुङ गाउँपालिका वडा नम्बर 7 वडा कार्यालय, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9844-40-68-24। र असोज 21 गते सैलुङ गाउँपालिका सह संस्थाको प्राङ्गण, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9844-23-63-23।
13: साधारण सभामा उपस्थित शेयर सदस्यहरूलाई कर बाहेक रू 300 खाजा खर्च उपलब्ध गराइनेछ। 2083 साल असार मसान्तसम्म नियमित बचत भएको ऋणको भाका ननागेको शेयर सदस्यज्यूहरूलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9848-28-75-55, 9844-23-63-23, 9845-78-88-88 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश बहादुर सुवेदी व्यवस्थापक, श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सैलुङ गाउँपालिका वडा नम्बर 6 फस्कु दोलखा।

0: बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार गीताश्री स्टोरको ठीक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667068 र 9855109677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार।
1: यो रेडियो सैलुङको समय सूचक हो।
2: अहिले अपराह्नको 4 बजेको छ।

अपराह चार बजे दोलखा र दोलखा आसपास का स्थानीय खबर अर्को संगालो सैलुङ सेरोफेरोमा म तारा देवी बस्नेत को नमस्कार तपाईं यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। बाढ़ीका कारण हराइरहेका दोलखाले नागरिकहरूको आफन्तको डीएनए परीक्षण शुरू। व्यवसायी सुन्दर कार्कीद्वारा प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 1,11,111 रूपियाँ सहयोग तगारका स्थानीय प्रसंग सहित विनाशकारी बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1,287 जनाको सफेला, 5,083 जना जय सम्पर्कविहीन, 13,093 जनाको उद्धार जस्ता प्रसंग हामी राष्ट्रिय समाचारमा प्रस्तुत गर्नेछौ। शुरूमा राष्ट्रिय समाचार। रसुवाको भोटेकोसीमा आएको दश गते आएको विनाशकारी बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1,287 जनाको सफेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दिउँसो 12:30 बजेसम्म 8 जिल्लामा यी सब भेटिएका हुन्। अहिलेसम्म रसुवामा 140, नुवाकोटमा 148, धादिङमा 63, पोखरामा 72, तनहुँमा 38, नवलपरासी पूर्वमा 219, नवलपरासी पश्चिममा 212 र चितवनमा 360 सब भेटिएका छन्। प्राधिकरणका अनुसार बाढ़ी प्रभावित क्षेत्रबाट अहिलेसम्म 13,093 जनाको उद्धार भएको छ, 5,083 जना अझै सम्पर्कविहीन रहनु भएको छ। यस्तै बाढ़ीमा परेर घाइते भएका 5,397 जना मध्ये 304 जना उपचारपछि डिस्चार्ज हुनु भएको छ। उद्धार गरिएका मध्ये 4,521 जना विभिन्न होल्डिङ सेन्टरमा बसिरहनु भएको प्राधिकरणले जनाएको छ। नुवाकोटमा 3,181, रसुवामा 1,181 र धादिङमा 179 जना होल्डिङ सेन्टरमा बसिरहनु भएको छ। यस्तै माथिल्लो तिर्सुले 3A जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका 2 जनाको 10 दिनपछि आज बिहान जीवितै उद्धार गरिएको छ। तिर्सुले 3A जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका 3 जनाको जीवित

0: उद्धार भएको छ। उनीहरूको दशौं दिनमा जीवित उद्धार गरिएको हो। उद्धार गरिएका व्यक्तिमा 30 वर्षीय सञ्जय शाह र 45 वर्षीय कवि कवीर महर्जन हुनुहुन्छ। शाह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरको रूपमा कार्यरत रहनु भएको थियो। यसअघि उद्धार टोली र सुरुङभित्र फँसेका व्यक्तिहरूबीच दोहोरो संवाद भएको थियो। जीवितै रहेको संकेत पाएपछि नेपाली सेनाका उद्धार टोलीले उद्धार कार्य तीव्र पारेका थिए। उद्धार गरिएका दुवैजनालाई उपचारको लागि निम्ति काठमाडौँ ल्याइएको छ। गृहमन्त्री सुदन गुरूङले विपद व्यवस्थापन र राज्य सञ्चालनप्रति भइरहेको आलोचनाको जवाब दिनुभएको छ। शुक्रबार सामाजिक सञ्जालमा मन्त्री गुरूङले वर्षौंदेखि हामीले वास्तविक स्थिति नबुझे कुर्सीबाट मात्र नेतृत्व गर्दाको परिणाम भोग्दै आएको पनि बताउनु भएको छ। मन्त्री गुरूङले पुरानै प्रणालीबाट भिन्न र उत्कृष्ट परिणामको आशा गर्दै केही व्यक्तिहरूले अझै पनि आफूहरूलाई त्यही पुरानो शैली अपनाउन दबाव दिने गरेको देख्दा आफूलाई अचम्म लागेको टिप्पणी गर्नु भएको छ। यदि पुरानो शैलीमा नेतृत्वलाई मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्ने र कुरासँग जोडेर हेर्नुहुन्छ भने तपाईँ गलत युवा हुनुहुन्छ। जेनेरेशन ग्याप मन्त्री गुरूङको बनाइरहेको छ। रसुवाको बटेको सीमा आएको बाढ़ीका कारण प्रभावित 13,000 भन्दा बढ़ी उद्धार गरिएको छ। राष्ट्रिय व्यापार जोखिम नवीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार दिउँसोसम्म 13,093 जनाको उद्धार गरिएको हो। प्राधिकरणको अनुसार हालसम्म 1,287 जनाको शव संकलन गरिएको छ भने 5,083 जना अझै सम्पर्कविहीन हुनुहुन्छ। हाल विभिन्न अस्पतालमा 5,397 जनाको उपचार भइरहेको छ। बाढ़ीले पक्की पुल बगाएपछि त्रिशुली नदी वारपार गर्न स्थानीयले फेरि तुइनको सहारा लिनु परेको छ। गत भदौ 10 गते आएको विनाशकारी बाढ़ीले त्रिशुली नदी माथिका पुलहरू बगाएपछि मेदोर नगरपालिका 1 र 9 का बस्ती बीचको आवाजावत प्रभावित भएको थियो। सड़क तथा पुलको सम्पर्क टुटेपछि अत्यावश्यक औषधि राहत सामग्री र दैनिक उपभोग्य वस्तु ओसार पसार गर्न समेत ठूलो समस्या भएको थियो। आवाजावत सहज बनाउन अहिले त्रिशुली नदीमा तुइन जडान गरिएको छ। चरणमा आएपछि नदी वार पार गर्न स्थानीयलाई केही सहज भएको छ। तुइन मार्फत पारीका बस्तीमा औषधि तथा अत्यावश्यक सामग्री पुर्याउने समेत काम भइरहेको छ। मधौ 10 गतेको बाढ़ीले रसुवा नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याउँदै दर्जनौ पुलहरू बगाएको थियो। अब स्थानीय प्रसंगहरू। भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीका कारण हराइरहेका दोलाखाली नागरिकहरूको पहिचान सजिलो बनाउन दोलाखामा डीएनए परीक्षण शुरू गरिएको छ। बाढ़ीमा परि सम्पर्कविहीन हुनुभएका दोलाखाली नागरिकहरूको पहिचान सजिलो बनाउनको लागि जिल्ला प्रहरी कार्यालय दोलाखाको सिफारिशमा पशुपति चौं लगायत स्मृति अस्पताल दोलाखामा डीएनए परीक्षण नमूना संकलन हिजोबाट शुरू गरिएको जिल्ला प्रहरी कार्यालय दोलाखाका प्रहरी निरीक्षक किरण लोपचन्दले जानकारी दिनुभयो। उहाँका अनुसार आफन्तले हराइरहेका व्यक्तिको डीएनए प्रोफाइलसँग तुलना गर्नको लागि बाबु आमा छोरा वा छोरी मध्ये कुनै एकजनाको ताजा रगतको नमूना उपलब्ध गराउनु पर्नेछ भने नमूना संकलनको लागि आफन्तहरूले 2 प्रति पासपोर्ट साइजको फोटो सहित नजिकैको जिल्ला प्रहरी कार्यालय वा नजिकैको इलाका प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ। भदौ 10 गते आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहत उद्धार तथा प्रणाली स्थापनाको लागि सिंगटी हाइड्रो इनर्जी लिमिटेडले 20 लाख रूपियाँ सहयोग गरेको छ। बाढ़ीका कारण रसुवा धादिङ नुवाकोट लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको अवस्थामा पीड़ित परिवारलाई राहत तथा प्रणाली स्थापनामा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 20 लाख रूपियाँ जम्मा गरेको हो। दोलखा उद्योग वाणिज्य संघका पूर्वाध्यक्ष तथा व्यवसायी सुन्दर कार्कीले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 1,11,111 रूपियाँ सहयोग गर्नुभएको छ। सेर्जन कन्ट्रक्सन एण्ड सप्लाइज प्रणाली चरिकोटका संचालक समेत रहनुभएका कार्कीले प्राकृतिक विपदबाट प्रभावित नागरिकको उद्धार राहत तथा प्रणाली स्थापनामा सहयोग पुग्योस् भन्ने उद्देश्यले उक्त रकम सहयोग गर्नुभएको हो। दोलखाका सिटी नगरपालिका वडा नम्बर पाँचमा रहेको सरस्वती सामुदायिक माध्यमिक विद्यालयका बालबालिकाले बाढ़ी पीड़ितको लागि 12,670 रूपियाँ सहयोग संकलन गर्नु भएको छ। कक्षा दशमा अध्ययनरत बालबालिकाको पहलमा कक्षा एकदेखि दशसम्म अध्ययनरत विद्यार्थीबाट उक्त रकम संकलन गरिएको हो। विद्यार्थीबाट संकलित रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ। कक्षा दशमा अध्ययनरत विद्यार्थीलाई नैतिक शिक्षा मार्फत सहयोग र मानवीय सेवाको महत्वबारे जानकारी गराइएको त्यसैबाट प्रभावित भएर विद्यार्थीले सहयोग अभियान शुरू गरेको सरस्वती सामुदायिक विद्यालयका सहायक प्रधान अध्यापक फेसी माया जिरेले बताउनुभयो। काभ्रे प्लाञ्चोको चौडे देउराली गाउँपालिका पाँच स्थित केर युरेनमा पिपलको रूखमा मन्दिरको घण्टी झुण्डाउने क्रममा विद्यालयको पिपल गेटबाट खसेर पिलरको गेटबाट खसेर एक पुरूषको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय रुद्र प्रथम गौतम रहनु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे प्रान्तका सूचना अधिकारी रविन विष्टका अनुसार महाकाली देवी मन्दिरमा पूजा गर्न जाने क्रममा गौतमले पिपलको रूखमा घण्टी झुण्ड्याउने प्रयास गर्नुभएको थियो। घण्टी झुण्डाउन असहज होस् भन्ने उद्देश्यले उहाँ जागृत माध्यमिक विद्यालयको करिब 6 फिट अग्लो पिल्लर गेटमा चढ्नु भएको थियो। सोही क्रममा सन्तुलन गुमाउँदा उहाँ पिल्लरबाट भुइँमा खस्नु भएको थियो। रसुवाको भटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहत उद्धार तथा पुनर्स्थापनाको लागि रामेछाप नगरपालिकाले 40 लाख रूपियाँ सहयोग गर्ने घोषणा गरेको छ। नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्ति अनुसार भदौ 10 गते भोटेकोसीमा आएको अकल्पनीय बाढ़ीबाट रसुवा नुवाकोट धादिङ लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको प्रति दुःख व्यक्त गर्दै सहयोगको घोषणा गरिएको हो। रसुवामा हालै आएको भीषण बाढ़ीका कारण प्रभावित भएकाहरूको उद्धार राहत र भौतिक पूर्वाधार निर्माणको लागि दुलखेल नगरपालिका नम्बर 11 निवासी रविन रितालले नेपाल सरकारलाई 1,11,11,111 रूपियाँ हस्तान्तरण गर्नुभएको छ। झापा बेर्तमण स्थित होटल किङ्स बेरी धुलाबारी स्थित क्यासिनो भेगास भैरवाह क्यासिनो टाइगर प्यालेस र बिर्तमोड स्थित क्यासिनो 7 हर्सेसका अध्यक्ष रविन शर्मा धितालले 12-16 गते अर्थमन्त्री डाक्टर स्वर्णिम बुवागले मार्फत उक्त रकम हस्तान्तरण गर्नुभएको हो। हवस् त यो खबरसँगै अपरान्ह 4 बजेको सैलुङ सेरोफेरो सकियो। हाम्रो अर्को समाचार बुलेटिन साँझ 6 बजे सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
2: भावपूर्ण श्रद्धांजलि। तामाकोसी गाउँपालिका वडा नम्बर 3 जफे छौडे निवासी हाम्रा परम पूजनीय अभिभावक डम्बर बहादुर महतको यही मिति 2083 साल भाद्र 14 गते 76 वर्षको उमेरमा उपचारका क्रममा भएको असामयिक निधनका कारण हामीले हाम्रा अभिभावक र मार्गदर्शक व्यक्तित्व गुमाएका छौं। यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। स्वर्गीय बुबाको भौतिक अनुपस्थितिले हामीलाई संरक्षक विहीन बनाएको यस पीड़ादायी समयमा अन्तिम दाह संस्कारमा संलग्न आफन्तजन विभिन्न माध्यमबाट समानुभूति समवेदना साथ समर्थन सहित मनोबल प्रदान गर्नुहुने इष्टमित्र बन्धु बान्धव लगायत सम्पूर्ण महानुभावहरूमा हृदयदेखि नै कृतज्ञता व्यक्त गर्दछौ। सम्पूर्ण महत परिवार तामाकोसी गाउँपालिका वडा नम्बर 3 जफे छौडे दोलखा।
3: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
4: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
3: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
4: ए हो र दाई, उसो भए म मात्रै होइन, मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
3: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
4: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
3: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
5: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
6: हाम्रा सेवाहरू
3: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
6: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
5: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
6: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यागिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
3: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
6: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
3: हाम्रा अन्य थप सेवाहरू, इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा। वृहत आँखा शिविर सञ्चालन सम्बन्धी सूचना।
4: नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान, लायन्स क्लब अफ दोलखा तथा दोलखा लायन्स आँखा केन्द्रको आयोजनामा दोलखा जिल्लाका विभिन्न स्थानमा चस्मा जाँच तथा वितरण सहितको वृहत आँखा शिविर सञ्चालन हुने भएकाले आफूलाई पाएक पर्ने स्थानमा उपस्थित भई आँखाको जाँच तथा उपचार गराउनु हुन सम्पूर्णमा अनुरोध गर्दछौ।
3: आँखा शिविर सञ्चालन हुने मिति र स्थान 2083 साल भदौ 23 गते मंगलबार, स्थान घ्याङ स्वास्थ्य चौकी मेलुङ 3 घ्याङ, भदौ 24 गते बुधबार, वडा नम्बर 6 कार्यालय मेलुङ गाउँपालिका मेलुङ बजार, भदौ 25 गते बिहिबार सैलुङ अस्पताल सैलुङ 3 बाखुर देउराली, भदौ 26 गते शुक्रबार भूसाफेदा स्वास्थ्य चौकी सैलुङ 2 भूसाफेदा, भदौ 28 गते आइतबार बुलुङ स्वास्थ्य चौकी बिगु गाउँपालिका 3 बुलुङ,
4: भदौ 29 गते सोमबार गौरीशंकर माध्यमिक विद्यालय बिगु 1 जगत, भदौ 30 गते मंगलबार खारे स्वास्थ्य चौकी गौरीशंकर गाउँपालिका 8 खारे, भदौ 31 गते बुधबार शंखु स्वास्थ्य चौकी गौरीशंकर 6 शंखु, असोज 1 बिहीबार घट्टेखोला सामुदायिक भवन कालिङचोक 5 लापिलाङ, असोज 2 गते शुक्रबार गैरीमुदी स्वास्थ्य चौकी बैतेश्वर 1 गैरीमुदी।
3: शिविरबाट छनौट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू यही मिति 2083 साल असोज 4, 5 र 6 गते दोलाखा लायन्स आँखा केन्द्र दोलाखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराउँदछौ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया यासआईसीएस निशुल्क, फेकु प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्कहरू 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्कहरू 5,000 लाग्ने बेहोरा जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9851 17 63 67, 9863 31 28 10, दोलखा लाइन्स आँखा केन्द्र दोलखा।
7: ए माइला गुरुजी।
8: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
7: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
8: चुप।
9: के तपाईँहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिट विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
0: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र दोजार सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
3: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
6: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768 72 77 77, 9844013 110, 9844065466, 9818 37 15 33।
3: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।

0: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
1: होइन, के एक्लै गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालो भनेर सोचेको।
1: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
1: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार बालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू
0: यहाँ बोइलर, गिरिराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
1: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
3: होइन, के गर्ने होला भने, यसो व्यापार व्यवसाय गरौँ भने, अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने, हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
4: हो? पनि किन दुखेको पक्ष, तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौं कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हौ मलाई त।
4: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएल का सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
3: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र?
4: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
5: हाम्रा सेवा तथा सुविधाहरू तामा, पीतल, जरेस, स्टील, फलाम, प्लास्टिक, फाइबर का झोलाहरू, कालो ड्रम, कड़ा देची तथा माटा का भाँडाहरू कम्पनी के मूल्य मा पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
5: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

हेलो बदल दिने छ। विदेश आएको झण्डै एक वर्ष हुन लागेको थियो। शुरूका दिनहरूको जस्तो उत्साह अब मसँग थिएन। पहिले तलब आएको दिन खुशी लाग्थ्यो। घरमा पैसा पठाउँदा आफूले केही गरिरहेको छु भन्ने गर्व हुन्थ्यो। तर बिस्तारै विदेशको दिनचर्या एउटै चक्र जस्तो बन्न थालेको थियो। बिहान उठ्ने, काममा जाने, दिनभरि काम गर्ने, साँझ कोठामा फर्किने, खाना खाने, आमा बुवासँग केही मिनट फोनमा कुरा गर्ने, अनि अर्को दिन फेरि त्यही। बाहिरबाट हेर्दा मेरो जीवन ठिकै चलिरहेको थियो, तर भित्र भने एउटा खाली ठाउँ थियो। त्यो खाली ठाउँको नाम समीरा थियो। समीरा थियो। कहिले कहीँ राति सबै समीरा थियो।

کلتان کنم. کالی ٹھاؤں نام سمیرا تھی کہلے کہیں رات سب ساتھی رونی سکے پچھلے م موبائل میں پرانا فوٹو ہرتھے سب بھا ہرنے فوٹو تھی پوکھرا کو تھو فیوتال کو چھو میں ہمیں ابھی تھو سمیرا کو انہار میں تی بلا کو مسکان اج است دن دن مجھے بنےکی تھی مانچی چاہے اپنے سدے ایوٹے ٹھاؤں میں بسنا انہار انہار دن مجھے بنےکی تھی مانچی उसले त्यही दिन मलाई भनेकी थी मान्छेहरू चाहेर पनि सधैं एउटै ठाउँमा बस्न सक्दैनन्। त्यो वाक्यको अर्थ त्यति बेला बुझिन, अहिले आएर बुझ्दै थिएँ। हामी एउटै ठाउँमा बस्न नसकेका थियौं, सायद एउटै जीवनमा पनि बस्न नसक्ने भएका थियौं, तर मनले उसलाई छोडेको थिएन। एक रात आमाको फोन आयो, उहाँको आवाज पहिले भन्दा फरक लाग्यो। प्रकाश, हजुर आमा, के गर्दैछस्? खाना खाएर बसेको, काम कस्तो छ? ठिकै छ। केही बेर उहाँ चुप लाग्नुभयो। मैले सोधे, के भयो? केही होइन, तपाईँको आवाज चुप लाग्नुभयो। मैले सोधे, के भयो? केही होइन, तपाईँको आवाज किन यस्तो? तैले चुप लाग्नुभयो। केही होइन, तपाईँको आवाज किन यस्तो? तैँले धेरै दुःख गरिस् बाबु, दुःख गर्ने आएको हो नि। तर कति वर्ष? म चुप भए। आमाले फेरि भन्नुभयो, त कहिले घर आउँछस्? मैले झ्यालबाट बाहिरै हेरेँ। केही पैसा जम्मा भएपछि। हामीलाई धेरै पैसा चाहिँदैन, मलाई चाहिन्छ। किन? तपाईँहरूको घर बनाउँछु। उहाँ चुप लाग्नुभयो अनि बिस्तारै भन्नुभयो, हामीलाई घरभन्दा छोरा चाहिन्छ। त्यो वाक्य सुनेपछि मेरो घाँटी चाहिन्छ। त्यो वाक्य सुनेपछि मेरो गला अवरुद्ध भयो। मैले कुरा मोड्दै भने, आमा, बुवा कहाँ हुनुहुन्छ? सुत्नुभयो। अनि तपाईँ? म पनि सुत्छु अब। हुन्छ हुन्छ। फोन काटियो, तर म धेरै बेरसम्म निदाउन सकिन। आमाको त्यो वाक्य मेरो कानमा घुमिरह्यो, हामीलाई घरभन्दा छोरा चाहिन्छ। अर्को दिन बिहान रामचन्द्र चाहिन्छ। अर्को दिन बिहान रामचन्द्र दाई निकै खुशी देखिनु भयो। उहाँको घर फर्किने तयारी अन्तिम चरणमा पुगेको थियो। प्रकाश, हजुर दाई, अब त केही दिनमै घर। कति दिन? दुई हप्ता आदि। उहाँले मोबाइल निकालेर छोरीको फोटो देखाउनु भयो। हेर जति उहाँले मोबाइल निकालेर छोरीको फोटो देखाउनु भयो, हेर यो सानो केटी स्कूलको पोसाकमा मुस्कुराइरहेकी थिए। बाबा कहिले आउनुहुन्छ भनेर हरेक दिन सोध्थे। मुस्कुराइरहेकी थिए। मुस्कुराइरहेकी थिए। बाबा कहिले आउनुहुन्छ भनेर हरेक दिन सोध्थे। म मुस्कुराए, तपाईँ गएपछि खुसी हुन्छे। त्यही त, दाईको आँखामा चमक थियो। मैले उसलाई ल्यापटप ल्याइदिएको छु, मैले उसलाई ल्यापटप ल्याइदिन्छु भनेको छु। कस्तो? उसले पढाइका लागि भनेको छु। उसले पढाइका लागि चाहे उसलाई पढाइको लागि चाहिएको छ अरे। उहाँले आफ्नो सामान देखाउनु भयो छोरी उहाँले आफ्नो सामान देखाउनु भयो। छोरीका लागि कपड़ा, श्रीमतीका लागि केही सामान, बुबा आमाका लागि औषधि र लुगा। उहाँले एक एक सामान निकालेर देखाउँदै हुनुहुन्थ्यो। म उहाँको खुशी हेरेर मुस्कुराइरहेको थिएँ, तर मनभित्र कतै एउटा डर पनि थियो। विदेशमा कमाएको पैसा घर फर्किने बेला सबैभन्दा मूल्यवान हुन्छ, किनकि त्यसमा महिनौको पसिना मिसिएको हुन्छ। त्यस दिन साँझ रामचन्द्र दाईले मलाई भने, प्रकाश, तिमी पनि धेरै समय बस्नु हुँदैन है। किन? विदेशले मान्छेलाई पैसा दिन्छ तर घरबाट टाढा बनाउँछ। मैले हाँस्दै भने, म पनि केही वर्षमा फर्किन्छु। कहिले? ऋण तिरिसकेपछि। ऋण कहिले पनि सकिँदैन। किन?
घरमा एउटा आवश्यकता सकियो भने अर्को शुरू हुन्छ। उहाँ केही बेर चुप लाग्नुभयो। त्यसैले सकेसम्म धेरै कमाउने भन्दा समयमै घर फर्किनु राम्रो। मैले उहाँको कुरा सुने तर त्यति बेला म अझै पैसा कमाउने दौड़मै थिएँ। दुई हप्तापछि रामचन्द्र दाईको घर फर्कने दिन आयो। उहाँ

0: நன்றி.
1: दुई हप्ता पछि रामचन्द्र दाईको घर फर्कने दिन आयो. उहाँ बिहानै उठ्नुभयो. सामान

दौड़मै थिए। दुई हप्तापछि रामचन्द्र दाईको घर फर्कने दिन आयो। उहाँ बिहानै उठ्नुभयो, सामान मिलाउनुभयो, हामी सबैले विदाई गर्यौं। उहाँले मलाई अंगालो हाल्दै भन्नुभयो, घर गएर भेटौंला। मैले आस्तै भने, म पनि चाँडै आउँछु। उहाँले भन्नुभयो, आउनु। त्यसपछि उहाँ एयरपोर्टतिर जानुभयो। हामी आफ्नो काममा लाग्यौं। मलाई लागिरहेको थियो अब उहाँ केही घण्टामै विमान चढ्नुहुनेछ, केही दिनपछि घर पुग्नुहुनेछ, छोरीलाई ल्यापटप दिनुहुनेछ, श्रीमतीलाई सामान दिनुहुनेछ, बुबा आमाको हातमा औषधि राख्नुहुनेछ, अनि घरको आँगनमा बसेर धेरै महिनापछि आरामसँग खाना खानुहुनेछ। तर त्यो सपना पूरा भएन। त्यो दिन बेलुका कामबाट फर्किँदा कोठामा निकै असामान्य वातावरण थियो। साथीहरू चुप थिए। मैले सोधे, के भयो? कसैले तुरुन्तै उत्तर दिएन। फेरि सोधे, रामचन्द्र दाई आइपुग्नुभयो? एकजनाले बिस्तारै भन्यो। दाई त उसको आवाज रोकियो। के भयो? एयरपोर्टमा समस्या भयो अरे। मेरो मुटु डुकडुक गर्न थाल्यो। कस्तो समस्या? उहाँसँग भएको सबै पैसा चोरी भएछ। म एकछिन चुप भए। कति? धेरै। कहाँ? एयरपोर्टबाट बाहिर निस्कने क्रममा। मलाई विश्वास लागेन। दाई अहिले कहाँ हुनुहुन्छ? फर्केर कोठामै आउनु भएको छ। म तुरुन्तै उहाँको कोठातिर गए। रामचन्द्र दाई ओछ्यानको छेउमा बस्नु भएको थियो। उहाँको अनुहार हेर्दा मैले सबै बुझे। त्यो अनुहारमा केही घण्टा अघिको खुशी थिएन। उहाँले टाउको झुकाएर बसिरहनु भएको थियो। मैले बिस्तारै सोधे, दाई? उहाँले मेरो अनुहारतिर हेर्नुभयो, केही बोल्न सक्नु भएन। मैले फेरि सोधे, के भयो? उहाँको आँखाबाट आँसु झर्यो। सबै गयो प्रकाश। के? सबै पैसा? कसरी? थाहा भएन। उहाँले निधार समात्नुभयो। मसँग भएको पैसा, घरका सामान किन्न राखेको पैसा, सबै। म चुपचाप उहाँको छेउमा बसे। उहाँले मोबाइल खोलेर छोरीको फोटो देखाउनु भयो, त्यही सानो फोटो। उहाँले फोटो हेर्दै भन्नुभयो, मैले उसलाई ल्यापटप ल्याइदिन्छु भनेको थिएँ। उहाँको आवाज कामिरहेको थियो। श्रीमतीलाई पनि धेरै सामान किनेर लगेको थिएँ। मसँग कुनै शब्द थिएन। उहाँले फेरि भन्नुभयो, अब म घर कसरी जाउँ? त्यो प्रश्नले मेरो मुटु चिरियो। घर जाने विमानको टिकट थियो, तर घर फर्केर आफ्ना मान्छेको आँखामा हेर्ने साहस उहाँसँग बाँकी थिएन। त्यो रात हामी धेरै बेर उहाँको छेउमा बस्यौं। कसैले पैसा जुट्याउने कुरा गर्यो, कसैले प्रहरीमा खबर गर्नुपर्छ भन्यो, तर रामचन्द्र दाईको मन भने भत्किसकेको थियो। केही बेर पछि उहाँले मलाई हेरेर भन्नुभयो, प्रकाश, एउटा कुरा बुझ्यौ? के? विदेशमा पैसा कमाउन सजिलो छैन, थाहा छ, तर कमाएको पैसा जोगाउन झन गाह्रो रहेछ। म चुप भए। उहाँले फेरि भन्नुभयो, हामी यहाँ पैसा लिएर होइन, आशा लिएर बसिरहेका छौं। त्यो वाक्यले मलाई धेरै छोयो। त्यो रात पहिलो पटक मैले विदेशलाई फरक आँखाले हेरे। यहाँ प्रत्येक नेपालीको पछाडि एउटा परिवार थियो। कसैको आमा, कसैको

घरको ऋण र मेरो प्रत्येक रूपैयासँग मेरो आमा बुवाको आशा जोडिएको थियो। समय बित्दै गयो तर त्यस घटनापछि विदेशमा

0: शिव पाण्डे प्रेममा हुनुहुन्छ कि हुनुहुन्न अहिले?
1: छैन,
0: कोहीसँग डेटिङ कुराकानी केही भएको छैन है? कस्तो युवती आकर्षित लाग्छ?
1: परेपछि
0: कसरी चाहिँ आकर्षित लाग्छ त जस्तै यस्तै भन्ने हुन्छ नि? अब कस्तो काखमा सुन्न चाहनुहुन्छ? एकचोटि तपाईँ सारको काखमा सुतिसक्नु भएको छ? धेरैजनाले हेर्नु त्यो पडकास्ट तपाईँको लागि फिट हुने केटीले पनि हेर्नु भएको हुन सक्छ।
1: यस्तो हो, अब आफूले मन खाएको अनि है आफूलाई जोडी सुहाउने होइन, अब दस बजी गर्नु पनि भएन, अब अवश्य अब आफूलाई सुहाउने फिट हुने जोडी सुहायो भने
0: तपाईँले
2: जोडिएको आशा। समय बित्दै गयो तर त्यस घटनापछि विदेशमा बस्ने मेरो उत्साह कम हुँदै गयो। काम गरिरहेको थिएँ, पैसा पनि जम्मा गरिरहेको थिएँ, तर मनमा घर फर्कने चाहना बढ्दै थियो। त्यही क्रममा एक दिन कामबाट फर्कँदै गर्दा सड़कमा एउटा ट्याक्सी मेरो अगाडि आएर रोक्यो। ट्याक्सीको ढोका खोल्यो, एउटी युवती बाहिर निस्किन्। उनले कालो कपड़ाले अनुहारको धेरै भाग छोपेकी थिइन्। म सामान्य रूपमा अगाडि बढे तर अचानक उनको हिँडाइमा मेरो नजर अड्कियो। अगाडि बढे तर अचानक उनको हिँडाइमा मेरो नजर अडियो। कपाल, हिँड्ने तरिका, उनले मोबाइल समाउने शैली। म एकछिन रोकिएँ। मेरो मुटु अचानक तीव्र गतिमा धड्किन थाल्यो। होइन, यो हुन सक्दैन, तर मनले एउटा नाम भनिरहेको थियो, समीरा। मैले केही कदम पछाडि फर्केर हेरेँ, उनी टाढिँदै छिन्। मैले केही कदम पछाडि फर्केर हेरेँ, उनी टाढिँदै थिइन्। मैले बोलाउन खोजे, समीरा, तर आवाज घाँटीमै अड्कियो। उनी फर्केर हेरिनन्, म त्यही उभिरहे। सायद त्यो मेरो भ्रम थियो, सायद हजारौं मानिसको भीड़मा मैले आफ्नै विगत देखेको थिएँ, तर भोलिपल्ट बिहान त्यही अनुहारले त्यही उभिरहे। सायद त्यो मेरो भ्रम थियो, सायद हजारौं मानिसको भीड़मा मैले आफ्नै विगत देखेको थिएँ। भोलिपल्ट बिहानदेखि नै मेरो मन अशान्त थियो। अघिल्लो साँझ सड़कमा भोलिपल्ट बिहानदेखि नै मेरो मन अशान्त थियो। अघिल्लो साँझ सड़कमा देखेकी त्यो केटीको अनुहार बारम्बार आँखा अगाडि आइरहेको थियो। मैले आफूलाई धेरै पटक सम्झाए, प्रकाश, संसारमा समीरा जस्ता अनुहार भएका अरू पनि हुन्छन्। तर मनले मानिरहेको थिएन। उसको हिँडाई, उसले मोबाइल समाउने तरिका, ट्याक्सीबाट ओर्लिएपछि एकछिन रोकिएर वरिपरि हेरेको त्यो शैली, सबै कुरा समीराको जस्तो थियो। तर म आफैलाई प्रश्न गर्थे, समीरा यहाँ कसरी आइपुग्छे? उसको त बिहे भइसकेको थियो, उसको श्रीमान अमेरिका बस्छ भन्ने सुनेको थिए। सायद ऊ पनि विदेश आएकी होली, तर यो देशमा नै यति समय कसरी हुन सक्छ? काममा पुगे पनि त्यो दिन मेरो ध्यान काममा थिएन। साथीले दुई पटक एउटै कुरा सम्झाउनु पर्यो, प्रकाश के सोचिरहेछौ? केही होइन, बिहानदेखि चुप छौ, निन्द्रा पुगेन, उसले हाँस्दै भन्यो। विदेशमा आएपछि सबैको यही हालत हुन्छ। मैले पनि हाँस्ने प्रयास गरे तर मनभित्र भने अघिल्लो

हाँस्ने हाँस्ने उसले हाँस्दै भन्यो, विदेशमा आएपछि सबैको यही हालत हुन्छ। मैले पनि हाँस्ने प्रयास गरे तर मनभित्र भने अघिल्लो साँझको दृश्य चलिरहेको थियो। त्यो केटी साँच्चै समीरा हो भने यदि होइन भने मैले गल्ती गरेर आफ्नो पुरानो सम्झनालाई कुनै अपरिचित अनुहारमा खोजिरहेको भए। दुवै सम्भावनाले मलाई बेचैन बनाइरहेका थिए। साँझ काम सकेर कोठामा फर्किए, मोबाइल हातमा लिए, समीराको पुरानो फोटो फेरि खोले। केही बेर त्यो फोटो र अघिल्लो दिन देखेकी केटीको अनुहार सम्झन खोजे। मलाई झन विश्वास लाग्न थाल्यो।

0: पाखुड़ दोलाखा, काटाकुटी वीरेन्द्र माध्यमिक विद्यालय, सैलुङ पाँच काटाकुटी दोलाखा, फस्कु सेवा केन्द्रको कार्यालय सैलुङ छ गोठपानी दोलाखा, फस्कु साउते माध्यमिक विद्यालय कालापानी सैलुङ छ कालापानी दोलाखा, नामदु सेवा केन्द्रको कार्यालय बैतेश्वर छ नामदु दोलाखा, मार्बु वडा नम्बर सातको कार्यालय बैतेश्वर सात मार्बु दोलाखा, मैना पोखरी सेवा केन्द्रको कार्यालय बैतेश्वर पाँच मैना पोखरी दोलाखा, मेलुङ र तामकोशी गाउँपालिका डुडे बजार तामकोशी गाउँपालिका तीन डुडे बजार दोलाखा, लिसङ्खु पाखर सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर गाउँपालिका पाँच मुडे सिन्धुपाल्चोक।
1: मिति 2083 साल असोज 4 गते आइतबार। एकाई नम्बर दुई क्षेत्र भीमेश्वर नगरपालिका वडा नम्बर एक कार्यक्रम स्थल मसन डाँडा ठेगाना भीमेश्वर नगरपालिका एक छेमावती दुलखा भीमेश्वर नगरपालिका वडा नम्बर दुई भीम माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका वडा नम्बर दुई दुलखा भीमेश्वर नगरपालिका तीन र छ कालिङचोक माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका तीन चरीकोट दुलखा भीमेश्वर नगरपालिका चार सर्व माध्यमिक विद्यालय टहले मन्दिर भीमेश्वर नगरपालिका वडा नम्बर चार टहले दुलखा भीमेश्वर नगरपालिका वडा नम्बर पाँच महेन्द्र द्वे माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका पाँच माटी दुलखा भीमेश्वर नगरपालिका पाँच नयाँ पुल बजार भीमेश्वर नगरपालिका पाँच नयाँ पुल बजार दुलखा भीमेश्वर नगरपालिका पाँच बुढा भीमसेन माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका पाँच किराती छाप दुलखा भीमेश्वर नगरपालिका सात कुटी डाँडा माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका सात मकैबारी दुलखा भीमेश्वर नगरपालिका सात कुप्री प्राथमिक विद्यालय भीमेश्वर नगरपालिका सात कुप्री दुलखा भीमेश्वर नगरपालिका आठ र नौ देवी माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका आठ बोस दुलखा।
0: मिति 2083 साल असोज 10 गते शनिबार। इकाई नम्बर तीन क्षेत्र काठमाडौँ कार्यक्रम स्थल न्यू त्रिशक्ति पार्टी प्यालेस ठेगाना काठमाडौँ महानगरपालिका 32 पेप्सिकोला काठमाडौँ 2083 साल असोज 13 गते मंगलबार क्षेत्र मुख्य निर्णय प्रमाणित कार्यक्रम स्थल संस्थाको मुख्य कार्यालय ठेगाना भीमेश्वर नगरपालिका छ चरीकोट दोलाखा। पुनश्च केही दुविधा भएमा संस्थाको फोन नम्बर 0949421397 0949421943 0949421549 0949421303 फोन गरी जानकारी लिन सक्नुहुनेछ।
1: ठाकुर प्रसाद पाठक सचिव मिलीजुली कालिङचोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा। यो रेडियो सैलुङको समय सूचक हो। यति बेला साँझको 6 बजेको छ।

नमस्कार, साँझ 6 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाई यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। बाढ़ीमा परेका मध्ये 1287 जनाको शव फेला, 13,093 जना उद्धार, 5,083 जना अझै सम्पर्कविहीन, खोजी कार्य जारी। मौसम खराबीका कारण रसुवागढ़ी हाइड्रो पावरमा उद्धारको उपकरण पुर्याउन समस्या। त्रिशुली 3A जलविद्युत आयोजना

0: जिल्लाको सुरुङभित्र फसेका दुईजनाको 10 दिनपछि सकुशल उद्धार र रसुवा भेटेपछि बाढ़ी पीड़ितको पुनर्स्थापनाको लागि जग्गा पहिचान गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा प्रकाश जोशीको नेतृत्वमा समिति गठन। र नाइजेरियामा शंकास्पद विषाक्त धुवाबाट झण्डै 40 जनाको ज्यान गयो। अब समाचार विस्तारमा। भोटेकोसीमा गत भदौ 10 गते आएको विनाशकारी बाढ़ीका कारण तेसुली 3A जलविद्युत आयोजनाको सुरुङभित्र फसेका दुईजनाको 10 दिनपछि आज सकुशल उद्धार गरिएको छ। शुक्रबार बिहान खोज तथा उद्धार टोलीले सुरुङभित्र उनीहरू जीवितै रहेको थाहा पाएपछि उद्धारको टोली पुगेको थियो। उहाँहरूको जीवितै उद्धार गरिएको हो। उद्धार हुनेमा नेपाल विद्युत प्राधिकरण 4 तहका कर्मचारी तथा मेकानिकल फोरम्यान संजय शाह र आयोजनाका सुपरभाइजर कवीर महर्जन रहनु भएको छ। त्रिशुली 3A जलविद्युत आयोजना मर्मत कार्य भइरहेको बेला शाह लगायतका प्राविधिक कर्मचारीहरू सुरुङभित्र भएको बेला बाढ़ी आएको थियो। बाढ़ी आएको 10 दिनमा उहाँहरूको जीवितै उद्धार गरिएको हो। रसुवा भटेकोसीमा गएको 10 गते आएको विनाशकारी बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1287 जनाको शव भेटिएको छ। राष्ट्रिय आपदा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दिउँसो 12:30 बजेसम्म 8 जिल्लामा यी शव भेटिएका हुन्। अहिलेसम्म रसुवामा 140, नुवाकोटमा 184, धादिङमा 63, गोर्खामा 72, तनहुमा 38, नवलपरासी पूर्वमा 219, नवलपरासी पश्चिममा 212 र चितवनमा 359 शव भेटिएका छन्। प्राधिकरणका अनुसार बाढ़ी प्रभावित क्षेत्रबाट अहिलेसम्म 13,093 जनाको उद्धार भएको छ। 5,083 जना अझै सम्पर्कविहीन रहनु भएको छ। यस्तै बाढ़ीमा परेर घाइते भएका 5,397 जना मध्ये 304 जनाको उपचार पश्चात डिस्चार्ज हुनु भएको छ। उद्धार गरिएका मध्ये 4,521 जना विभिन्न होल्डिङ सेन्टरमा बसिरहनु भएको छ। नुवाकोटमा 3,181, रसुवामा 1,141 र धादिङमा 199 जना होल्डिङ सेन्टरमा बसिरहनु भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै घाइते तथा बिरामीको उपचारलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेना जस्तो गरिमामय संस्था राजनैतिक विवादमा मुछिनु दुःखद भएको बताउनु भएको छ। शुक्रबार रसुवा बाढ़ पीड़ितका लागि राहत सामग्री हस्तान्तरण गर्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो। राष्ट्रिय सुरक्षाको सुदृढ र विश्वसनीय संस्थाको रूपमा रहेको नेपाली सेना सधैं निष्कलंकित त निर्विवाद रहनुपर्नेमा उहाँले जोड़ दिनुभयो। विपद व्यवस्थापनका सन्दर्भमा बोल्नुहुँदै अध्यक्ष ओलीले सेनाको पछिल्लो सक्रियता र समय सन्दर्भमा समेत प्रश्न उठाउनु भएको छ। राहत र उद्धारको नाममा सेनाको उपस्थितिको प्रभावकारिता स्पष्ट नभएको टिप्पणी गर्नुहुँदै उहाँले अहिलेको मुख्य प्राथमिकता राहत र पुनर्स्थापना नै हुनुपर्ने बताउनु भएको हो। नेपाली कांग्रेसको विवाद मिलाउने प्रयासमा नेताहरू लाग्नु भएको छ। गत पौष अन्तिम साता भएको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि शुरू विवादको समाधान गर्ने अन्तिम प्रयासमा नेताहरू लाग्नु भएको हो। विवाद मिलाउनकै लागि केन्द्रीय निर्वाचन समितिले तय गरेको भदौ 24 गतेको वडा अधिवेशन सार्ने तयारी गरेको छ। विवाद मिलाएर अगाडि बढ़नको लागि केही दिन वडा अधिवेशन सार्ने विषयमा कुराकानी भइरहेको छ। एक पदाधिकारीले भन्नुभयो सम्भवत असोज 2 गतेसम्म सर्छ होला। अनौपचारिक कुराकानी गर्न भन्दै शनिबारको लागि बोलाइएको कार्य सम्पादन समितिको बैठक पनि एक दिनको लागि सारिएको हो। पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले शुक्रबार विज्ञप्ति जारी गर्दै शनिबार एक बजेको लागि बैठक बोलाइएको कार्य सम्पादन समितिको बैठक आइतबार दिउँसो 1 बजेको लागि सारिएको हो।
1: The Rising Star. Rising Star? Rising Star?
2: Yes, the Rising Star School.
3: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
2: तीन दशकको विश्वास उत्कृष्ट नतिजा गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा
3: कक्षा नर्सरीदेखि बाह्रसम्मको शिक्षा तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्
2: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरीकोट दोलखा
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
0: प्रधानमन्त्री बालेन्द्र शाह र अस्ट्रेलियाका समकक्षी एन्थोनिया अल्बानिया वाणिज्य बीच आज टेलिफोन वार्ता भएको छ टेलिफोन वार्तामा प्रधानमन्त्रीले नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेको बेला अस्ट्रेलिया समकक्षीसँग संवाद हुनु महत्वपूर्ण रहेको बताउनु भएको छ अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनिया अल्बानिजले नेपालमा हालै आएको विनाशकारी बाढ़ी तथा सुनामी जस्तो विनाश प्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ वहाँले प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन वार्ता गर्नुहुँदै अस्ट्रेलिया नेपालको साथमा रहेको र आवश्यक परेका क्षेत्रमा सहयोग उपलब्ध गराउन तयार रहेको बताउनु भएको हो रसुवाको भोटेपछि बाढ़ी पीड़ितको पुनर्स्थापनाको लागि जग्गा पहिचान गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको मन्त्री प्रतिभा रावलको सचिवालयले जानकारी गराएको छ समितिमा संघीय मामिला महाशाखाका प्रतिनिधि पूर्व मन्त्रालयका प्रतिनिधि पूर्वाधार मन्त्रालयका प्रतिनिधि भूमि व्यवस्था तथा अभिलेख विभागका निर्देशक सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृत जिल्ला समन्वय अधिकारी जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलका प्रतिनिधि भूमि प्रशासन कार्यालयका प्रमुख र नापी कार्यालयका प्रमुखहरू सदस्य रहनुहुनेछ उपसचिव दामोदर वाग्ले समितिको सदस्य सचिव हुनुहुन्छ समितिलाई बाढ़ीका कारण घर जग्गामा क्षति भई विस्थापित भएका पुरानै ठाउँमा बसोबास गर्न जोखिमपूर्ण भएको तथा जोखिम हुँदाहुँदै पनि प्रभावित क्षेत्रमा बसोबास गरिरहेका परिवारको यथार्थ विवरण पहिचान गर्ने जिम्मेवारी दिएको मन्त्री रावको सचिवालयले जनाएको छ समितिले बाढ़ी पीड़ित परिवारको पहिचान पुनर्स्थापनाको लागि आवश्यक जग्गाको छनौट स्थलगत अध्ययन प्रारम्भिक विपद जोखिम मूल्याङ्कन तथा अस्थायी बसोबासको लागि आवश्यक कानूनी प्रक्रियासम्मका विषय समेटेर सुझाव तथा सिफारिश सहितको प्रतिवेदन मन्त्रालयमा पेश गर्नेछ दार्चुलाको अपी हिमाल गाउँपालिका एक भटारमा पहिरो जाँदा चमेली नदी थुनिएको छ निरन्तरको वर्षासँगै आएको ठूलो पहिरोले नदी करिब आधा घण्टा पूर्ण रूपमा थुनिएको हो पहिरोले नदीको बहाव रोकिएपछि भटार गाउँका 10 देखि 15 परिवार उच्च जोखिममा पर्नु भएको छ पहिरोका कारण स्थानीयको खेतीयोग्य जमीन बगिसकेको छ भने बस्ती समेत जोखिममा परेको छ हाल नदीले पहिरो काट्दै गएपछि पानीको बहाव केही मात्रामा सुचारू हुन थालेको बताइएको छ तर वर्षा नरोकिएकाले नदीमा पानीको बहाव बढ़न सक्ने जोखिम कायमै रहेको गाउँपालिकाका अध्यक्ष भगत सिंह ठेकरले बोहराले जानकारी दिनुभयो जोखिमलाई मध्यनजर गर्दै अपी हिमाल गाउँपालिकाले भटारका जोखिममा रहेका स्थानीय र उनीहरूको वस्तुभावलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न थालिएको उहाँले बताउनु भएको छ गृहमन्त्री सुधन गुरूङले विपद व्यवस्थापन र राज्य सञ्चालनप्रति भइरहेको आलोचनाको जवाब दिनुभएको छ शुक्रबार सामाजिक सञ्जालमा मन्त्री गुरूङले वर्षौंदेखि हामीले वास्तविक स्थिति नबुझी कुर्सीबाट मात्र नेतृत्व गर्दाको परिणाम भोग्दै आएको पनि बताउनु भएको छ मन्त्री गुरूङले पुरानै प्रणालीबाट भिन्न र उत्कृष्ट परिणामको आशा गर्दै केही व्यक्तिले अझै पनि आफूहरूलाई त्यही पुरानो शैली अपनाउन दबाव दिने गरेको देख्दा आफूलाई अचम्म लागेको उहाँले टिप्पणी गर्नुभएको हो अब एकैछिन व्यापारिक विश्राम
5: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर सिटी भिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाण्डुको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलाहाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ सिट र समय एकदम सीमित छ आदि सम्पर्क गर्नुहोस् तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम इण्डियन चाइनिज कन्टिनेन्टल र इटालियन स्पेशल सेफ तालिम, जापानीज सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने। एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको। टाढाबाट आउनेहरूको लागि खाना र बस्नको व्यवस्था गरिएको छ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलाखा, सम्पर्क नम्बर 98410 1709 98410 1709। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
0: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
5: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
0: ए हो र दाई, उसो भए म मात्रै होइन, मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
5: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
0: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98609343620 98609343620।
5: क्लासिक लेडिज टेलर्स, चरीकोट सादो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि।
6: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
5: होइन ए साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
6: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ नि कता हो यता, थाहा छैन, तिमीलाई केही थाहा छ?
5: किन थाहा नहुनु नि साइला दाई, चरीकोट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
6: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
7: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
5: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 98666667 र 98510 89677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
8: जागिर खाने मौका त आएको थियो नि, तर तर सर केही सोचेर बस्ने होइन, मारि जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
9: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिगयो नि।
8: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पञ्च सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारि कार, मोटरसाइकल, स्कुटर सिक्ने नि, होइन त?
10: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
11: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
10: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 98656419926 र गेलसाङ शेर्पा 98168303।
12: 10-7।
5: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
11: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
13: ड्राइभर म माइलो मोटर चलाउँदै
14: ए माइलो गुरुजी।
15: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
14: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
15: चुप।
16: के तपाईँहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्, सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
17: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र दोजार सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
5: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
7: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-3715-33।
5: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण हराइरहेका दोलाखाली नागरिकको पहिचान सजिलो बनाउनको लागि दोलाखामा डीएनए परीक्षण शुरू गरिएको छ। बाढ़ीमा परि सम्पर्कविहीन हुनुभएको दोलाखाले नागरिकको पहिचान सजिलो बनाउनको लागि जिल्ला प्रहरी कार्यालय दोलाखाको सिफारिशमा पशुपति चौनाका स्मृति अस्पताल दोलखामा डीएनए परीक्षण नमूना संकलन हिजोबाट शुरू भएको दोलखाका प्रहरी निरीक्षक किरण लोपचन्दले जानकारी दिनुभयो। उहाँका अनुसार आफन्तहरूले हराइरहेको व्यक्तिको डीएनए प्रोफाइलसँग तुलना गर्नको लागि बाबु आमा छोरा वा छोरी मध्ये कुनै एकजनाको ताजा रगतको नमूना उपलब्ध गराउनुपर्नेछ भने नमूना संकलनको लागि आफन्तहरूले दुई प्रति पासपोर्ट साइजको फोटो सहितको जिल्ला प्रहरी विवरण जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ। भदौ 10 गते आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहत उद्धार तथा पुनर्स्थापनाको लागि सिंगटी हाइड्रो इनर्जी लिमिटेडले 20 लाख रूपियाँ सहयोग गरेको छ। बाढ़ीका कारण लसुवा, दाहादिङ, नुवाकोट लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको अवस्थामा पीड़ित परिवारलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले उक्त रकम दैविक प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। दोलखा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा व्यवसायी सुन्दर कार्कीले प्रधानमन्त्री दैविक प्रकोप कोष उद्धार कोषमा 1,11,111 रूपियाँ सहयोग गर्नु भएको छ। सिर्जना कन्स्ट्रक्सन एण्ड सप्लाइज प्रणाली चरीकोटका संचालक समेत रहनु भएको कार्कीले प्राकृतिक विपदबाट प्रभावित नागरिकको उद्धार राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गर्नु भएको हो। दोलखाको चिरी नगरपालिका नम्बर 5 रहेको सरस्वती सामुदायिक माध्यमिक विद्यालयका बालबालिकाले बाढ़ी पीड़ितको लागि 12,670 रूपियाँ सहयोग गर्नु भएको छ। कक्षा 10 अध्ययनरत बालबालिकाको पहलमा कक्षा 1 10 अध्ययनरत विद्यार्थीबाट उक्त रकम संकलन गरिएको हो। विद्यालयबाट संकलित रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरिसकिएको विद्यालयले जनाएको छ। काभ्रे प्रान्तको चौडी देउराली गाउँपालिका नम्बर 5 रूखमा मन्दिरको घण्टी झुण्डाउने क्रममा विद्यालयको पिल्लर गेटबाट खसेर एकजना पुरूषको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय रुद्रप्रसाद गौतम रहनु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे प्लान्चोका सूचना अधिकारी रविन विष्टको अनुसार महाकाली देवी मन्दिरमा पूजा गर्न जाने क्रममा गौतमले पिपलको रूखबाट घण्टी झुण्ड्याउने प्रयास गर्नुभएको थियो। घण्टी झुण्डाउन सहज होस् भन्ने उद्देश्यले उहाँ जागृत माध्यमिक विद्यालयको करिब 6 फिट अग्लो पिल्लर गेटमा चढ़नु भएको थियो। सोही क्रममा सन्तुलन गुमाउँदा उहाँ पिल्लरबाट भुइँमा खसेर गम्भीर घाइते हुनुभएको थियो। उहाँको उपचारको क्रममा मृत्यु भएको हो। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहत उद्धार तथा पुनर्स्थापनाको लागि रामेछाप नगरपालिकाले 40 लाख रूपियाँ सहयोग गर्ने घोषणा गरेको छ। नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तीमा अनुसार भदौ 10 गते भोटेकोशीमा आएको अकल्पनीय बाढ़ीबाट रसुवा, नुवाकोट, दादिङ लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको प्रति दुःख व्यक्त गर्दै सहयोगको घोषणा गरिएको हो। रसुवामा हालै आएको भीषण बाढ़ीका कारण प्रभावित भएकाहरूको उद्धार राहत तथा भौतिक पूर्वाधार पुनर्निर्माणको लागि धुलिखेल नगरपालिका नम्बर 11 निवासी रवि धितालले नेपाल सरकारलाई 1,11,111 रूपियाँ सहयोग हस्तान्तरण गर्नु भएको छ। धितालले अर्थमन्त्री डाक्टर सोनी मुवागले मार्फत उक्त रकमको चेक नेपाल सरकारलाई हस्तान्तरण गर्नु भएको हो। रसुवामा आएको विनाशकारी बाढ़ीका कारण चिन्थर्प फसेका 155 नेपाली शुक्रबार तातोपानी नाका हुँदै स्वदेश फर्किनु भएको छ। चिनिया पक्षले उहाँहरूलाई सुरक्षित रूपमा सिन्धुपाल्चोको तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीहरूलाई जिम्मा लगाएको हो। बाढ़ीपछि चीनतर्फ फँसेका नेपालीलाई स्वदेश फर्काउने क्रममा पहिलो दिन बिहिबार 114 र दोस्रो दिन शुक्रबार 155 नेपाल आइपुग्नु भएको हो। सिन्धुपाल्चोको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार शुक्रबार नेपाल आएका 155 मध्ये 154 रसुवाका नागरिक छन्। त्यस्तै दाहदिङका 1 र काठमाडौँका 9 रहेको उहाँले बताउनु भएको हो।

0: Mania.
1: Extreme Energy Drink.
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
3: अब बाकी प्रसंगहरू। नुवाकोटको सिमले नजिकै निर्माणाधीन त्रिशुली 3B को सुरुङमा उद्धारकर्मीहरू 426 जना भेट उद्धारकर्मीहरू 426 मिटर भित्र प्रवेश गर्नुभएको छ। भोटेखोसीको बाढ़ीका कारण सुरुङमा फँसेकाहरूको खोजी गर्न उद्धारकर्मी 426 मिटर भित्रसम्म पुग्नु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। खोज तथा उद्धारमा सो कम्पनीका प्रबन्ध निर्देशक आनन्द ढुंगेल पनि आयोजना स्थलमा खटिनु भएको छ। 37 मेगावाटको सो आयोजना विद्युत प्राधिकरणको सहायक कम्पनीले निर्माण गरेको छ। आयोजनामा प्राधिकरण र टनेल टेलिकमको शेर छ। आयोजनाको क्वार्टर र टनेलमा 112 जना फँसेको आकलन गरिएको छ। सो आयोजनामा फँसेका मानिसहरू खोज्न 79 जना सैनिक र 3 जना गैर सैनिक उद्धारकर्मी खटिएको बताइएको छ। कास्कीको पोखरा महानगरपालिका 18 गौरीचौ उत्तर फेवतालमा आज बिहान भारतीय नम्बर प्लेटको कार खस्दा 2 जनाको ज्यान गएको छ। 2 जनालाई सकुशल

भएको छ। यसमा नदीमा बनेको अवरोध अर्थात अनि हिमतालबाट उत्पन्न हुन सक्ने जोखिम सम्बन्धित जानकारी समेत समेटिने चिनिया दूतावासले जनाएको छ। चीनको मौसम सम्बन्धी अधिकारीहरूले चीन नेपालको केरुङ रोसुवा सीमा नाकामा भीषण पहिरो गएपछि नेपाललाई मौसम निगरानी, मौसम पूर्वानुमान, पूर्व सूचना तथा प्रभाव सम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आएको थियो। विपद लगत्तै चीनिया प्रशासनले नेपालको मौसम विभागसँग भिडियो मार्फत मौसम सम्बन्धी परामर्श गरेको र नेपालको उद्धार तथा राहत कार्यका लागि मौसम सम्बन्धी सहयोग सक्रिय रूपमा उपलब्ध गराउँदै आएको बताइएको छ। बाढ़ीले पक्की पुल बगाएपछि त्रिशुली नदी वार पार गर्न स्थानीयले फेरि तुइनको सहारा लिनु परेछ। गत भदौ 10 गते आएको विनाशकारी बाढ़ीले त्रिशुली नदीमाथिका पुलहरू बगाएपछि विदुर नगरपालिका 1 र 9 बस्तीहरू बीच आवाजावत प्रभावित भएको थियो। सड़क तथा पुलको सम्पर्क टुटेपछि अत्यावश्यक औषधि, राहत सामग्री र दैनिक उपभोग्य वस्तु ओसार पसार गर्न समेत ठूलो समस्या भएको थियो। आवाजावत सहज बनाउन अहिले त्रिशुली नदीमा तुइन जडान गरिएको छ। भोटेकोशी बाढ़ीपछि नेपाललाई परेको विपदमा हालसम्म 29 देशसहित ठूला अन्तर्राष्ट्रिय संस्थाहरूले सहयोग गरेका छन्। केही मुलुकहरूले अति आवश्यक मानवीय सहायता प्रदान गरेका छन् भने केही मुलुकले आर्थिक सहित मानवीय सहायता सामग्री पठाएका छन्। परराष्ट्र मन्त्रालयले शुक्रबार दिउँसोसम्म प्रेस ब्रिफिङ अनुसार विपदको बेला समयमा एकबद्धता र सहयोग उपलब्ध गराउनेमा भारत, चीन, संयुक्त अरब इमिरेट्स, युएई, बेलायत, जापान, अमेरिका, कतार, सिंगापुर, दक्षिण कोरिया, अस्ट्रेलिया, जर्मनी, लाटभिया, लक्जमबर्ग, मलेसिया, म्यानमार, भूटान, बंगलादेश, पाकिस्तान, नर्वे, इजरायल, क्यानाडा, श्रीलंका, थाइल्याण्ड, भियतनाम, न्यूजील्याण्ड, डेनमार्क, स्विजरल्याण्ड, आयरल्याण्ड, चेक गणतन्त्र छन्। त्यस्तै युरोपेली संघ, एसियाली विकास बैंक, विश्व बैंक, संयुक्त राष्ट्र संघ लगायतका अन्य मित्र राष्ट्र तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूले पनि सहयोग गरेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। नाइजेरियामा पेट्रोलियम पदार्थबाट निस्किएको शंकास्पद विषाक्त धुवाका कारण झण्डै 40 जनाको ज्यान गएको छ। नाइजेरियाको रिभर्स राज्यमा रहेको एक तेल प्रशोधन केन्द्र नजिकै यस्तो घटना भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्। संशोधन केन्द्रबाट निस्किएको रासायनिक धुवाका कारण ठूलो संख्यामा मानिस प्रभावित भएका थिए। प्रभावित व्यक्तिहरूको उच्च मात्रामा खतरनाक ग्यास श्वास प्रश्वासको क्रममा शरीरमा लिएका कारण उनीहरूको ज्यान गएको हुन सक्ने प्रारम्भिक आशंका गरिएको छ। घटनापछि प्रभावित क्षेत्रमा त्रास फैलिएको छ भने स्थानीय प्रशासनले उद्धार तथा स्वास्थ्य उपचारको लागि आवश्यक प्रक्रिया अघि बढ़ाएको छ। साँझ 6 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। बाढ़ीमा परेका मध्ये 1287 जनाको सफेला, 13,093 जनाको उद्धार, 5,083 जना अझै सम्पर्कविहीन, खोजी कार्य जारी। मौसम खराबका कारण रसुवाघडी हाइड्रो पावरमा उद्धारका उपकरण पुर्याउन समस्या। त्रिशुली नदी 3A जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका दुईजनाको 10 दिनपछि सकुशल उद्धार। रसुवाको भोटेकोशी बाढ़ी पीड़ितको पुनरुद्धार स्थापनाको लागि जग्गा पहिचान गर्न भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा प्रकाश जोशीको नेतृत्वमा समिति गठन। र नाइजेरियामा आशंकास्पद विषाक्त धुवाबाट झण्डै 40 जनाको छ्यान गयो। अवस्त सैलुङ समाचारबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो?
2: बुबा एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
1: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो

0: ठूलो सपना थियो।
1: ल बुबा, अब तपाई ढुक्क हुनुहोस्। तपाईको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकुटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ, बद्रीनाथ, यमुनोत्री, गंगोत्री, हरिद्वार, ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
3: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
2: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनपुन, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैचीधाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
3: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841-87-07-93, पान पसल साडुबाटो चरीकोट।
2: पञ्चकुमारी मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
3: दुलखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी भारा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
2: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ, साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोक बहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843-58-59-69 र 9841-17-55-10। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार, कालिङ्चो गाउँपालिका, वडा नम्बर 2 बाबरे कुसावती दोलाखा। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
3: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
2: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
3: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटि देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
2: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848-58-40-30।
3: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति, मेलुङ गाउँपालिका वडा नम्बर एक पौवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार मेलुङ गाउँपालिका वडा नम्बर एक पौवटी डुबाटेपाटी दुलखा।
2: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको तीज विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौं। बृहत आँखा शिविर सञ्चालन सम्बन्धी सूचना।
3: नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लायन्स क्लब अफ दोलखा तथा दोलखा लायन्स आँखा केन्द्रको आयोजनामा दोलखा जिल्लाका विभिन्न स्थानमा चश्मा जाँच तथा वितरण सहितको वृहत आँखा शिविर सञ्चालन हुने भएकाले आफूलाई पाएक पर्ने स्थानमा उपस्थित भई आँखाको जाँच तथा उपचार गराउनु हुन सम्पूर्णमा अनुरोध गर्दछौ।
2: आँखा शिविर सञ्चालन हुने मिति र स्थान 2083 साल भदौ 23 गते मंगलबार, स्थान घ्याङ स्वास्थ्य चौकी मेलुङ 3 घ्याङ, भदौ 24 गते बुधबार, वडा नम्बर 6 कार्यालय मेलुङ गाउँपालिका मेलुङ बजार, भदौ 25 गते बिहिबार सैलुङ अस्पताल सैलुङ 3 बाखुर देउराली, भदौ 26 गते शुक्रबार भूसाफेदा स्वास्थ्य चौकी सैलुङ 2 भूसाफेदा, भदौ 28 गते आइतबार बुलुङ स्वास्थ्य चौकी बिगु गाउँपालिका 3 बुलुङ,
3: भदौ 29 गते सोमबार गौरी शंकर माध्यमिक विद्यालय बिगु 1 जगत, भदौ 30 गते मंगलबार खारे स्वास्थ्य चौकी गौरीशंकर गाउँपालिका 8 खारे, भदौ 31 गते बुधबार चंखु स्वास्थ्य चौकी गौरीशंकर 6 चंखु, असोज 1 बिहीबार घट्टेखोला सामुदायिक भवन कालिङचोक 5 लापिलाङ, असोज 2 गते शुक्रबार गैरीमुदी स्वास्थ्य चौकी बैतेश्वर 1 गैरीमुदी।
2: शिविरबाट छनौट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू यही मिति 2083 साल असोज 4, 5 र 6 गते दोलखा लायन्स आँखा केन्द्र दोलखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराउँदछौ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया यासाइसियास निशुल्क, फेको प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्कहरू 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्कहरू 5,000 लाग्ने बेहोरा जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9851 17 63 67, 9863 31 28 10, दोलखा लाइन्स आँखा केन्द्र दोलखा।
2: होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
3: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन, कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
2: ए त्यसो भने त काठमाडौँ गएर एकपल्ट हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
3: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
2: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844-2124-35 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: आनन्ददायक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा सम्पन्न हुने भएकाले सम्पूर्ण शेष सदस्य ज्यूहरूमा आफूलाई पाएको पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: साधारण सभा हुने मिति 2083 साल असोज 17 गते, कार्यक्रम हुने स्थान उद्घाटन सूर्योदय प्राथमिक विद्यालय, कार्यक्रम संचालन हुने समय बिहान 10 बजेबाट 4 बजेसम्म, सम्बन्धित सदस्यको क्षेत्र कालिङचो गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। असोज 21 र 22 गते काठमाडौँ, ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका स्थिर सदस्यहरूसँग सुझाव संकलन। असोज 24 गते बन्तरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेबाट 10 बजेसम्म, साबिक लामीडाँडा गाविसका सदस्यहरू। असोज 24 गते सिंगटी पारीघाट बिहान 11 बजेबाट 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू।
1: असोज 24 गते लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेबाट 3 बजेसम्म कालिम्चो गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। असोज 24 गते सुन्दरवती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुन्दरवती गाविसका सदस्यहरू। असोज 24 गते कालिम्चो गाउँपालिका वडा नम्बर 8 मिलडाँडा बिहान 11 बजेबाट अपरान्न 4 बजेसम्म कालिम्चो गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। र असोज 25 गते समापन संस्थाको हल बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू। अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
0: साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित, आर्थिक वर्ष 2083-84 को बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा, नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा, संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा,
1: सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा, संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा, भाका नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा, संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नको लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा र सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा।

0: स्थान मिति 2083 साल असोज 17 गते शनिवार समय बिहान ठीक 10 बजे स्थान दरबार पार्टी प्यालेस भीमेश्वर नगरपालिकाको भवन सादो बाटो चरीकोट दोलखा
1: उपस्थित हुँदा शेर सदस्यले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला एवं मिति 2083 असार मसन्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन। विजय बस्नेत सचिव स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा।
2: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
0: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
2: आरामदायी डिलक्स रूम ग्रुप बसाईका लागि विशेष सुविधा,
0: सेमिनार मिटिङ सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
2: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
0: विवाह व्रतबन्ध पास्नी बर्थडे सेलिब्रेशन हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य,
2: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9853278006 र 9814806542। रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका ओडा नम्बर 6 चोथाङ दोलखा।
3: यो रेडियो सैलुङको समय सूचक हो।
4: यति बेला साँझको 7 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: हाम्रा चेली बेटीहरूको भावना र कमजोरीको फाइदा उठाई वर्षमा हजारौं चेलीहरू बेचिने गरेका छन्।
2: तपाईँलाई पनि त्यस्ता दलालीहरूले विभिन्न प्रलोभनमा पार्न सक्छन्।
1: त्यसैले सतर्क हुनुहोस्।
2: त्यस्ता दलालीलाई चिनेर कानूनको कठघरामा उभै नागरिक हुनुको दायित्व पूरा गर्नुहोस्।
3: जनहितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको प्रयास।
4: श्री कालीनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
5: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई आफ्नो पाए पर्ने स्थानमा सक्रिय एवं अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिन्छ।
4: साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन पारित सम्बन्धमा, लेखा सुपरिवेशन समितिको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन पारित सम्बन्धमा, लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 को प्रतिवेदन सहित वित्तीय विवरण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित सम्बन्धमा,
5: आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षक नियुक्ति र नेटको पारिश्रमिक निर्धारण सम्बन्धमा विनियम तथा कार्यविधिहरू स्वीकृत तथा संशोधन गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा, साधारण सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा।

0: साधारण सभाको माइनुट बन्द गर्न शेर सदस्यहरू मध्येबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा
1: क्षेत्रीय साधारण सभाको मिति समय र स्थान बारे विस्तृत जानकारी मिति 2083 साल असोज 7 गते समय बिहान 9 बजेदेखि 11 बजेसम्म स्थान श्री कालीनाग मन्दिरको हल कार्यक्रम सभा उद्घाटन उपस्थित हुने शेर सदस्य आमन्त्रित अतिथि असोज 7 गते मध्याह बजेदेखि अपराह्न 4:30 छहरा चौतारो मलेपु क्षेत्रीय सभा मलेपु टोल सबै असोज 7 गते मध्याह 12:30 दिउँसो 2:30 श्री सितका माध्यमिक विद्यालय सितका क्षेत्रीय सभा तोरीखेत झमासी सितका ठूलाखेत असोज 7 गते दिउँसो 3 बजेदेखि 5 बजेसम्म भदौरे डुडेरी प्रतीक्षालय क्षेत्रीय सभा भदौरे कार्तिके कालीमाटी असोज 8 गते बिहान 7 बजेदेखि 4 बजेसम्म क्लासिकल दरबार पार्टी प्यालेस जडीबुटी काठमाडौँ क्षेत्रीय सभा काठमाडौँ भक्तपुर ललितपुर
0: असोज 8 गते बिहान 8 बजेदेखि 10 बजेसम्म वडा नम्बर 9 को प्रांगण क्षेत्रीय सभा साबिक सुन्द्रावती गाविसको माथिल्लो भेग असोज 8 गते बिहान 8:30 बजेदेखि 11 बजेसम्म सामुदायिक भवन पिपल बोट क्षेत्रीय सभा मार्से डिडाकाउले पोखरी र नामथजोर असोज 8 गते मध्याह 12 बजेदेखि अपराह 3:30 सोती बजार क्षेत्रीय सभा थुम्का मकैबारी बटेली असोज 8 गते मध्याह 12:30 देखि अपराह 4 बजेसम्म मजुवा आधारभूत विद्यालय क्षेत्रीय सभा माने भटेली चिसा पानी ढुङ्गे निवारे भवटिनी र असोज 10 गते बिहान 10 बजेदेखि अपराह 4 बजेसम्म श्री कालीनाग मन्दिरको हल समापन सभा साबिक सुनखानी वडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्य तथा छनौट भएका प्रतिनिधिहरू
1: पुनश्च साधारण सभामा उपस्थित हुने स्थिर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ। भाका नागेका ऋणी र 2083 असार मसान्तसम्म नियमित बचत नगरेका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। सदस्य पहिचान फारम भर्न छुटेका सदस्यज्यूहरूले 2 प्रति फोटो राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछौं। थप जानकारीको लागि सम्पर्क नम्बर 9853161224 र 9748428877 पर्वत अधिकारी सचिव श्री कालीनाग बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड कालिङचो गाउँपालिका 8 सुनखानी दोलाखा। वार्षिक साधारण सभा सम्बन्धी हाम्रो जनकल्याण बच्चा तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
0: हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको 12 बैठकको निर्णय अनुसार 29 वार्षिक साधारण सभा इकाईगत साधारण सभा सहित केन्द्रीकृत साधारण सभाको आयोजना गरिएकाले सम्पूर्ण शेर सदस्यहरूलाई फोटो प्रमाणित भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
1: साधारण सभाका एजेण्डाहरू सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 83-84 को बजेट लेखा सुपरिवेशन समितिको वार्षिक प्रतिवेदन ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन विभिन्न नीति तथा कार्यविधि पारित संशोधन र अख्तियारी
0: अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्पत्ति शुद्धिकरण निवारणको लागि संस्थाको रणनीति तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनको लागि कानूनी प्रक्रिया निर्णय पुस्तिका प्रमाणित गर्ने शेर सदस्यको छनौट र विविध
1: असोज 6 गते इकाई 1 कालीदेवी सेवा केन्द्र अन्तर्गतका स्थिर सदस्यका लागि भीमेश्वर नगरपालिका 9 सूर्के भण्डारे अग्रगामी सेवा केन्द्र अन्तर्गत जाइका भवन बोझ भीमेश्वर नगरपालिका 1 र 2 का सदस्यका लागि दोलाखा बजार भीमेश्वर नगरपालिका वडा नम्बर 7 का सदस्यका लागि वडा कार्यालय भवन मकैबारी बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म
0: असोज 10 गते इकाईगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेर सदस्यको उपस्थितिमा केन्द्रीकृत साधारण सभा कालिङचोक माध्यमिक विद्यालयको प्रांगण बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म
1: साधारण सभामा उपस्थित हुने शेर सदस्यले 2083 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएक पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन नियमित गर्नुहुन अनुरोध गरिन्छ। थप जानकारीको लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा 0494241671 र 0494241912। पौरखी कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
0: यस सहकारी संस्थाको मिति 2083 साल साउन 9 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार सहकारी संस्थाको 17 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई आआफ्नो पासबुक साथमा लिई उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौं।
1: साधारण सभा हुने मिति 2083 साल भदौ 20 गते शनिबार, समय बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म, स्थान राइजिङ हिम्स एकाडेमी भीमेश्वर नगरपालिका 6 दोलखा।
0: साधारण सभाका कार्यक्रमहरू: वार्षिक प्रगति प्रतिवेदन र आगामी नीति तथा कार्यक्रम प्रस्तुत, आर्थिक लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण,
1: विनियम संशोधन सम्बन्धमा, आर्थिक प्रशासन कार्यविधि तथा बचत नीति पुनर्लेखन सम्बन्धमा, ऋण नीति कर्मचारी नियमावली र निर्वाचन कार्यविधि संशोधन सम्बन्धमा,
0: उत्कृष्ट शेयर सदस्यलाई सम्मान कार्यक्रम तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम, संचालक समितिको राजीनामा स्वीकृत सम्बन्धमा, सम्पत्ति शुद्धिकरणको निवारणको लागि संस्थाको रणनीति सम्बन्धमा, निर्णय प्रमाणीकरण कर्ता छनौट सम्बन्धमा र विविध।
1: यस सहकारीका बाल सदस्य वा यस सहकारी संस्थाका स्थिर सदस्यहरूका छोराछोरी मध्ये 2082 सालमा संचालित एसईई परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी भाइ बहिनीहरू मध्ये छात्रतर्फ एकजना र छात्रातर्फ एकजनालाई सम्मान गर्ने कार्यक्रम समेत रहेको हुँदा लब्धाङ्ग पत्र संस्थाको कार्यालय वा संस्थाको इमेल pourakhi076@gmail.com पठाउनु हुन अनुरोध छ।
0: साथै सम्पूर्ण शेयर सदस्यहरूलाई आफ्नो बचत तथा ऋणको किस्ता नियमित गर्नुहुन अनुरोध गर्दछौ। 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्ता नियमित नबुझाउने शेयर सदस्यहरूलाई साधारण सभामा भत्ता सुविधा प्रदान नगरिने बेहोरा समेत जानकारी गराइन्छ। बाल सदस्यहरूलाई बचत खातामा नै शैक्षिक प्रोत्साहन खर्च उपलब्ध गराइने हुँदा उपस्थित हुनु नपर्ने बेहोरा समेत जानकारी गराइन्छ। साथै उक्त दिन शेयर सदस्य बन्नको लागि विशेष छूट प्रदान गरिएको छ।
1: हरिहर प्रसाद नेउपाने अध्यक्ष, पौरखी कृषि सहकारी संस्था लिमिटेड, भीमेश्वर नगरपालिका, वडा नम्बर 6, दोलखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29औं वार्षिक साधारण सभा हुने भएको हुँदा सम्पूर्ण सदस्यहरूलाई अनिवार्य रूपमा साधारण सभामा उपस्थित हुन अनुरोध गर्दछौं।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्य दिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा,
1: ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृति गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा, एकै निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध।
0: वार्षिक साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान। मिति 2083 साल भदौ 26 गते, ठुलोपातल, चिपचिपे। क्षेत्र साविक ठुलोपातल गाविस, वडा नम्बर 1, 2, 3, 6, 7, 8, 9। भदौ 26 गते ठुलोपातल निगाले। साविक ठुलोपातल गाविस, वडा नम्बर 4 र 5, जिरी नगरपालिका। भदौ 27 गते नामदु बैतेश्वर मावि, बैतेश्वर वडा नम्बर 6-7 को माझी बुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोट। भदौ 28 गते गैरीमुदी जनजति मावि, साबिक गैरीमुदी र मिर्गे गाविस।
1: भदौ 29 गते जुगु नीलकण्ठेश्वर मावि, गौरी शंकर गाउँपालिका। भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालय, साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी र उर्लेनी। असोज 1 गते मार्बु वडा कार्यालय, बैतेश्वर गाउँपालिका वडा नम्बर 7। असोज 2 गते चरीकोट हाम्रो रेडियो हल, भीमेश्वर नगरपालिका, कालिङचोक, बिगु, सैलुङ, मेलुङ र तामाकोशी गाउँपालिका। असोज 3 गते रोयल बैंक्वेट जडीबुटी, काभ्रे प्लान्चोक, ललितपुर, काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू, र भदौ 5 गते मुख्य कार्यालय मैना पोखरी, बैतेश्वर गाउँपालिका वडा नम्बर 4-5, वडा नम्बर 3 को यार्सा र मजुवा, बैतेश्वर गाउँपालिका वडा नम्बर 8 को एवो।
0: समय बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म। वार्षिक साधारण सभामा उपस्थितिको लागि निम्न बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
1: मिति 2083 साल श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने।
0: सदस्यको व्यक्तिगत विवरण केवाईएम अध्यावधि भएको हुनुपर्ने।
1: सदस्यता निलम्बन, खारेज वा स्थगन नरहेको हुनुपर्ने।
0: ऋण कारोबार गरेको भए ऋणको भाका ननागेको हुनुपर्ने।
1: 2083 असार मसन्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
0: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर, परिचय पत्र वा सहकारीले तोकेको प्रमाण पत्र वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
1: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका, क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्ने।
0: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
1: सदस्यहरूको उपस्थिति गर्दा तोकिएका क्षेत्रभित्रका सदस्यले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थित जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले मिति 2083 साल असोज 5 गते अन्तिम उपस्थित केन्द्र रहेको सभाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
0: थप जानकारीको लागि मुख्य कार्यालय मैना पोखरी सम्पर्क फोन नम्बर 0-49-411-030, नामदु सेवा केन्द्र नामदु 98-51-32-21-36, गैरीमुदी सेवा केन्द्र गैरीमुदी 98-51-32-21-37, जुंगु सेवा केन्द्र जुंगु 98-51-32-21-41, चरीकोट सेवा केन्द्र चरीकोट 98-51-32-21-34, काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98-51-32-21-47।
1: भेषबहादुर मिजार व्यवस्थापक, जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बैतेश्वर गाउँपालिका, दुलखा।
0: श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20औं साधारण सभा सम्बन्धी सूचना।

0: संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 5 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 20 वार्षिक साधारण सभा एकाईगत रूपमा संचालन हुने भएको हुँदा सम्पूर्ण शेर सदस्यज्यूहरूलाई अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा छलफल, आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत तथा अनुमोदन,
0: आर्थिक वर्ष 2083-84 को वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत तथा छलफल, संस्थाको आर्थिक तथा वित्तीय अवस्था बारे जानकारी तथा छलफल,
1: लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको कार्य सम्पादन तथा प्रतिवेदन सम्बन्धमा छलफल,
0: नयाँ संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन, निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया तथा निर्णयहरू,
1: संस्थाको विनियम तथा आन्तरिक कार्यविधिमा आवश्यक संशोधन सम्बन्धमा, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न चेयर सदस्यको तर्फबाट प्रतिनिधि नियुक्त गर्ने बारे र विविध
0: साधारण सभा हुने मिति र स्थानहरू। मिति 2083 साल असोज 8 गते, भीमेश्वर नगरपालिका 5 विसुनटोल, समय बिहान 8 बजेदेखि 10 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 8 गते भीमेश्वर नगरपालिका 5 घोकशिला, समय दिउँसो 12 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23।
1: असोज 9 गते सैलुङ गाउँपालिका वडा नम्बर 5 काटाकुटी बोर्डिङ, समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 10 गते सैलुङ गाउँपालिका वडा नम्बर 3 गाउँपालिका आसपास, समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17।
0: असोज 11 गते सैलुङ गाउँपालिका 6 ढुङ्गे बजार बाघखोर, समय बिहान 8 बजेदेखि 11 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23। असोज 11 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 कालापानी, समय दिउँसो 1 बजेदेखि 4 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17।
1: असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 झोर मन गाउँ, समय बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 सरनथली, समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 42 42 75 17।
0: असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 पाँडेखानी, समय बिहान 7 बजेदेखि 9 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 भैँसे बजार, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17।
1: असोज 15 गते मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सभाहल, समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 30 77 72। असोज 15 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 भित्रे भन्ज्याङ, समय बिहान 8 बजेदेखि मध्याह बाह्र बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23।
0: असोज 17 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 महिला भवन, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23। असोज 18 गते सैलुङ गाउँपालिका वडा नम्बर 7 वडा कार्यालय, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 40 68 24। र असोज 21 गते सैलुङ गाउँपालिका सह संस्थाको प्राङ्गण, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23।
1: साधारण सभामा उपस्थित चेयर सदस्यहरूलाई कर बाहेक रू 300 खाजा खर्च उपलब्ध गराइनेछ। 2083 साल असार मसान्तसम्म नियमित बचत भएको ऋणको भाका ननागेको चेयर सदस्यज्यूहरूलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 98 48 28 75 55, 98 44 23 63 23, 98 45 75 88 88 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश बहादुर सुवेदी व्यवस्थापक, श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सैलुङ गाउँपालिका वडा नम्बर 6 फस्पु दोलखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: मिलीजुली कालिङचोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 3 गते बसेको 619 बैठकको निर्णय नम्बर 14 अनुसार संस्थाको 33औं वार्षिक साधारण सभा सहकारी संस्थाको साधारण सभाको कार्यव्यवस्था 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित र संस्थाको साधारण सभा संचालन कार्यविधि 2080 आधार माने सहकारी संस्थाको साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई साधारण सभामा सक्रिय सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गरिन्छ।
0: कार्यक्रमहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को अध्यक्षको प्रतिवेदन। संचालक समितिको तर्फबाट सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 83-84 को प्रस्तावित कार्यक्रम। संचालक समितिको तर्फबाट कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 83-84 को प्रस्तावित बजेट। लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 को प्रतिवेदन। आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन।
1: आर्थिक वर्ष 2083-84 को आर्थिक कारोबार बाह्य लेखा परीक्षणको लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण विनियम कार्यविधि नियमावली संशोधन र पुनर्लेखन सहकारी एकीकरण थप प्रस्ताव प्रश्न र सुझाव एकै निर्णय प्रमाणित प्रतिनिधि मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विभेद।
0: शेर सदस्यज्यूहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनको लागि संस्थाको वेबसाइट www.milijuli.coop.np युट्युब @milijulikalingchok साकोस 6358 फेसबुक पेज मिलीजुली दोलाखामा अपलोड गरिनेछ। शेर सदस्यज्यूहरूले अध्ययन गरी संस्थालाई केही सुझाव सल्लाह दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सीट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakus@gmail.com मार्फत दिनको लागि अनुरोध छ। तोकिएको मितिमा साधारण सभामा सहभागी हुन आउँदा संस्थाले प्रमाणित गरी प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ। साधारण सभामा स्थिर सदस्य मात्र आफै उपस्थित हुनुपर्नेछ।
1: ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा आई वा मोबाइल बैंकिङ मार्फत बुझाउन हुन अनुरोध छ। सदस्यता पहिचान फारम भर्न बाँकी शेर सदस्यले नागरिकताको प्रमाणपत्र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नको लागि अनुरोध गरिन्छ। केही दुविधा भएमा जानकारी लिनको लागि संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्न अनुरोध छ। सहकारी संस्थाको साधारण सभा कार्यव्यवस्था निर्देशिका 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित संस्थाको साधारण सभा व्यवस्थापन कार्यविधि 2080 बमोजिम एकाईगत साधारण सभा बिहान 9 बजेबाट दिनको 4 बजेसम्म सञ्चालन हुनेछ।
0: साधारण सभा हुने मिति 2083 साल असोज 3 गते शनिबार इकाई नम्बर 1 क्षेत्र सुनखानी कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय कालिङचोक गाउँपालिका 8 मेलडाँडा दोलाखा सुनखानी कटुवाचौर कालिङचोक गाउँपालिका 9 कटुवाचौर दोलाखा बाबरे मिलिजुली आधारभूत विद्यालय कालिङचोक 2 बाबरे दोलाखा बाबरे भगवती माध्यमिक विद्यालय कालिङचोक 3 घ्याङ दोलाखा बाबरे हिलेपानी संस्कृत माध्यमिक विद्यालय कालिङचोक 4 हिलेपानी दोलाखा निको भूमि माध्यमिक विद्यालय कालिङचोक 2 निको भूमि दोलाखा सिंगटी हेलीप्याड चौर बिगु गाउँपालिका 4 सिंगटी दोलाखा लिङ्वा सोयसाङ घ्याङघर डाँडा बिगु गाउँपालिका 4 घ्याङघर डाँडा दोलाखा गौरीशंकर नाजिङ गौरीशंकर गाउँपालिका 7 नाजिङ दोलाखा थामीचाँगु सेवा केन्द्रको कार्यालय बिगु गाउँपालिका 8 थामीचाँगु दोलाखा मागापौवा कृषि उपज संकलन केन्द्र सैलुङ 3 बाघखोट दोलाखा काटाकुटी वीरेन्द्र माध्यमिक विद्यालय सैलुङ 5 काटाकुटी दोलाखा फस्कु सेवा केन्द्रको कार्यालय सैलुङछ गोठपानी दोलाखा फस्कु साउते माध्यमिक विद्यालय कालापानी सैलुङछ कालापानी दोलाखा नामदु सेवा केन्द्रको कार्यालय बैतेश्वर छ नामदु दोलाखा मार्बु वडा नम्बर सातको कार्यालय बैतेश्वर सात मार्बु दोलाखा मैना पोखरी सेवा केन्द्रको कार्यालय बैतेश्वर पाँच मैना पोखरी दोलाखा मेलुङ र तामकोशी गाउँपालिका डुडे बजार तामकोशी गाउँपालिका तीन डुडे बजार दोलाखा लिसङ्खु पाखर सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर गाउँपालिका पाँच मुडे सिन्धुपाल्चोक
1: मिति 2083 साल असोज चार गते आइतबार एकाई नम्बर दुई क्षेत्र भीमेश्वर नगरपालिका वडा नम्बर एक कार्यक्रम स्थल मसन डाँडा ठेगाना भीमेश्वर नगरपालिका एक छेमावती दुलखा भीमेश्वर नगरपालिका वडा नम्बर दुई भीम माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका वडा नम्बर दुई दुलखा भीमेश्वर नगरपालिका तीन र छ कालिङचोक माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका तीन चरीकोट दुलखा भीमेश्वर नगरपालिका चार सर्व माध्यमिक विद्यालय टहले मन्दिर भीमेश्वर नगरपालिका वडा नम्बर चार टहले दुलखा भीमेश्वर नगरपालिका वडा नम्बर पाँच महेन्द्र द्वे माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका पाँच माटी दुलखा भीमेश्वर नगरपालिका पाँच नयाँ पुल बजार भीमेश्वर नगरपालिका पाँच नयाँ पुल बजार दुलखा भीमेश्वर नगरपालिका पाँच बुढा भीमसेन माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका पाँच किराती छाप दुलखा भीमेश्वर नगरपालिका

नमस्कार साथै साहित्यिक अभिवादन रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz को साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथाको प्रतीक्षा गरेर बसिरहनु भएका आदरणीय तमाम श्रोताहरूमा हार्दिक स्वागत गर्न चाहन्छु। सधैंको सातामा झैं आजको यस सातामा पनि आवाजको तरंग मार्फत प्रदीप सेन्जुरी उपस्थित भइसकेको छु। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz को साहित्यिक प्रस्तुति हो कार्यक्रम गीति कथा। गीति कथा तपाईहरूले प्रत्येक साताको शुक्रबार राति 8 बजे यसै गरी पुनः प्रसारण आइतबार अपराह चार बजेको समाचार पछि सुन्न सक्नुहुन्छ। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz सँगै हाम्रो वेबसाइट radiosailung.org लगन गरेर पनि। कार्यक्रम गीति कथा एक विशुद्ध साहित्यिक कार्यक्रम हो जहाँ विभिन्न सर्जक तथा स्रष्टाहरू लेख्नु भएको निकै नै राम्रा रमाइला मर्मस्पर्शी उपन्यास कथाहरू वाचन हुने गर्दछन् र कार्यक्रम गीति कथाको आजको बसाईबाट एउटा लामो उपन्यासको शुरूआत हुँदैछ र उपन्यास कथाको शीर्षक रहेको छ बिहेपछिको जिन्दगी। हामी लामो समय अब यस कथालाई सुन्नेछौ र आज उपन्यासको यो पहिलो भाग रहेको छ र यसलाई लेख्नु भएको छ रंजन परियारजीले। कथा बिहेपछिको जिन्दगीको पहिलो भाग सुनाउन एकैछिनमा आउँछु। कार्यक्रमको शुरूआत मिठो सांगीतिक कोसेलीबाट गर्छु। सांगीतिक कोसेलीपछि आइहाल्छु। तपाईहरू कार्यक्रम सुन्दै गर्नुहोला।

निकै मिठो सांगीतिक कोसेलीपछि पुनः स्वागत गर्दछु। भर्खर मात्र कार्यक्रम सुन्नु भएको छ भने गीति कथाको साथमा हुनुहुन्छ। गीति कथाको आजको बसाईमा पनि एउटा नयाँ कथाको साथमा उपस्थित भएको छु र कथाको शीर्षक रहेको छ बिहेपछिको जिन्दगी। र कथा निकै लामो रहेको छ। आज कथाको पहिलो भाग हो र यस कथालाई रंजन परियारजीले लेख्नु भएको छ। अब सुनौ कथा बिहेपछिको जिन्दगीको यो पहिलो भाग।

भोलिको बिहे अनि आजको छटपटी, कस्तो बेचैन हो यस्तो। मानो चिसो महिनामा पनि गर्मी भएको जस्तो, कता कता बेचैन भए जस्तो। निन्द्रा लुटिँदा कस्तो हुन्छ त्यो मजाले महसुस गर्दैछु आज मैले। नयाँ घर, नयाँ मान्छे, कस्तो होला पहिलो दिन। काठमाडौँमा पहिला पहिला एउटा कोठाबाट अर्को कोठामा सर्दा त निकै गाह्रो हुन्थ्यो मान्छेहरूसँग घुलमिल हुन। यहाँ त पूरा जिन्दगी नै सार्दैछु, अनि किन नहोस् त छटपटी। घरमा सबै बिहेको तयारीमा जुटेका छन्, तर मलाई जस्तो छटपटी कसैलाई भएको छैन, किनकि भोलिको बेहुली नै मै हुने त। अरू सबैलाई रौनक लागेको छ, कहिले भोलि होला जस्तो लागेको छ। सबैको अनुहारमा खुसी छाएको छ। मैले जिन्दगीमा कहिले नदेखेको आफ्नाहरू पनि यो बेला देखेको छु। सायद जिउँदोको जन्ती मर्दाको मलामी भन्थे यही त होला के रे। आमा बाबाको मलिन छ अनुहार, आफ्नो मुटु भन्दा प्यारो बनाएर राखेको सन्तानलाई विदाई गर्ने दिन आउँदैछ। मन कसरी खुसी होस् तानी। अनि म आफूलाई निहालेर हिँड्दैछु, सोच्दै हातको घडी हेरे। रातको 1 बजिसकेछ, अब सुत्नुपर्छ। यसरी कहाँ हुन्छ भन्दै कोल्टे फेरे। मन मनमा अनेकौं कुरा खेल्छन्। यति सानो मनमा कति धेरै कुरा खेल्न सकेको। जसरी पनि निदाउनु पर्छ। भोलि जगी आमा बेहुलीको रात आँखा देख्दा मान्छेहरूले के भन्लान्। अरूको स्वागतको दिन आँखा रात हुन्छन् नसुतेर, मेरो त बिहे अगाडि नै स्वागत मनाएछ भन्लान्। आफ्नै टाउकोमा हान्दै भने, थैट, के सोचेको होला यस्तो मैले। उता कोठाबाट बाबा आमा गनगन गरेको आवाज आयो। मनले नमानेपछि ढोका छेउमा कान थापेर के बोल्दैछन् च्याउन थाले। बाबा रुम्चे स्वरमा भन्दै हुनुहुन्थ्यो, छोरीलाई पढाइको घरमा नै पठाउन पर्ने नियम कसले बनायो होला। जसले पनि बनायो उसलाई पक्कै छोरी बोझ भएको हुनुपर्छ। आजको दिन नै त हो छोरी हामीसँग छ भन्ने। भोलिबाट छोरी कहाँ हामी कहाँ। न मन लाग्दा भेट्न पाइन्छ, न मन लाग्दा देख्न पाइन्छ। सानैदेखि आँखै अगाडि हुर्काइयो, बढाइयो। त्यही काठमाडौँ गयो भने त हाम्रो आँखै बाटोमा हुन्छ। कहिले आउँछ होला र देखौँला भनेर। अब त अरूको घरमा पो जाँदैछ त। कस्तो सासु ससुरा होलान्, कतै दुःख पो पाउने हो कि छोरीले। ज्वाइँ हेर्दा त राम्रै छन्, पढे लेखेकै छन् के रे। जागिर पनि राम्रै छ, पैसा राम्रै कमाउँछन् रे। उनले माया गरे त भइहाल्यो नि। कहिले आमा बाबाको कमी हुन नदिए त हाम्रो लागि त्यही ठूलो कुरा हो नि। आमाले कुरा थप्दै भन्नुभयो, तर हेर्दा र बोली सुन्दा मात्र राम्रो भएर भएन नि बुढा। कतै रक्सी पो खान्छन् कि, कतै छोरीलाई पिट्ने पो हुन् कि, बाहिर कतै लागेको पो छन् कि, घरको जबरजस्तीमा हाम्रै छोरीसँग बिहे गर्न पो खोजेको हुन् कि, के थाहा र। बाबाले भन्नुभयो, आ छोडिदे यस्तो कुरा। हामी छोरी हामीलाई बोझ भएर पठाउन लागेको होइन, यो चाहिँ एउटा नियम नै हो। हामीले पालना त गर्नै पर्छ। त्यसैले पो त राम्रो घर भए राम्रै होला, नराम्रो भए फर्काएर ल्याउँछु, मै पाल्छु। म बाँचुन्जेल मेरो छोरीलाई कहाँ दुःखमा देख्न सक्छु र। मरेपछि मैले केही देख्दिनँ, छोराहरू छन् पाल्छन् होला नि, एउटा बहिनीलाई त जसरी पनि। बाबा आमाको कुराले मेरो निन्द्रा झन हरायो। घर कस्तो होला, परिवार कस्तो होला, समाज कस्तो होला, सबैभन्दा जरुरी कुरा श्रीमानको बानी कस्तो होला। बुझ्ने श्रीमानको साथ भए एउटा नारी झुपडीमा पनि रानी यसरी बस्न सक्छिन्। यदि बुझ्ने श्रीमानको साथ नभए महलमा पनि नारी नोकर जस्तो हुन्छन् रे भन्छन्। खै के हो अब, भावीले भाग्यमा जस्तो लेखेको छ त्यस्तै त हुने होला। टारेर कहाँ टर्लाएर बिहे गर्ने, सबै खुसी कहाँ छन् र फेरि सबै दुखी छन् भन्ने कुरा पनि त छैन नि। आफ्नो आफ्नो भाग्यको कुरा हो, ठिकै छ। भोलि कसले देखेको छ र, जे जस्तो भए पनि आखिर बाँच्न त परिहाल्छ नि। मनमा अनेक कुरा खेलाउँदै खाटमा पल्टे, भित्तामा टाँसिएको आफ्नै सानो बेलाको फोटो हेरे र मुस्कुराए। कति आनन्द थियो त्यो बेला, न कुनै चिन्ता न कुनै पीर। यो बढ्दो उमेर र जिम्मेवारीले साह्रै नै मुटु पोल्दो रहेछ। मनमा अनेक कुराहरूको सँगालोसँगै म आँखा चिम्मा गरेर निदाउनतर्फ लागे। बाहिर अझै पनि पाहुनाहरूको हल्ला उस्तै थियो। बाबा आमाको मलिनो बुझ्दै नबुझ्ने स्वरमा गनगन गरेको प्रश्न सुनिन्थ्यो। सायद मलाई अब निन्द्रा लागे जस्तो छ। आँखा चिम्मा भए, कानमा अलिअलि हल्लाहरू गुन्जिएको जस्तो लाग्दै थियो। आँखाहरू लट्ठ भए, म एकैछिनमा भुसुक्क भएछु। सधैँ आमाले ढोका ढकढकाएपछि मात्र उठ्नेमा आज 4 बजे नै निन्द्राले छोड्यो। घरमा मान्छेहरू निकै हल्ला गरिरहेका थिए, आँखा मिच्दै उठे। एकछिन टिकटक हेरे, मोबाइल हेर्दा हेर्दै कति बेला 5 बज्यो पत्तै भएन। यो मोबाइल पनि एकछिन हेरेको जस्तो लाग्दैन, कति छिटो समय जान्छ भने। आँखा मिच्दै बाहिर लागे। लौ मान्छेहरू देखेर म छक्क परे। मेरो बिहे छ, मलाई केही हतार छैन। अरूलाई कति धेरै हतार, कोही नुहाउँदै थिए, कोही खाना बनाउन तम्सिँदै थिए, कोही अहिलेदेखि साडी खोज्दै थिए, मिलाउँदै थिए।
कसैलाई वास्ता नगरी आफू फ्रेस हुनतर्फ लागे। नुहाई धुवाई यताउता गर्दा गर्दै कति बेला 8 बज्यो मलाई थाहा भएन। उता बेहुलाको घरमा पनि सायद यस्तै तामझाम हुँदै होला। केटो त मख होला। मनमनी सोच्दै हाँस्दै कोठाभित्र छिरे। पल्लो घरे काकीले मुस्कुराउँदै भनिन्, हाँस छोरी हाँस, साँझ रुँदै जानुपर्छ के रे। उनको कुराले मन चसक्क भयो। मनमनी सोचे, साँच्ची साँझ त जानु पर्छ यो घर सधैँको लागि छोडेर। झ्यालबाट आँगनीमा हेरे। त्यो खेलेको आँगनी, बाबा कतैबाट आउँदा आमा कतैबाट आउँदा दगुर्दै गएर सानोमा अंगालो मारेको सम्झे। मन भक्का निएर आयो, आफूलाई सम्हाले। ओल्लो पल्लो घरका आन्टीहरू आएर मलाई अब सजाइदिन थाले। मेरी साथीहरू पनि आएर मलाई ऐनामा देखाउँदै आहा कति राम्री देखिए कि भन्न थाले। हातको गाडा मेन्डी देखेर भन्न थाले, ओहो कति गाडा बसेको, यसलाई त श्रीमानले कति धेरै माया गर्छ होला। म छक्क परे। मनमा नै सोचे, एहे हात नै नहुने मान्छेहरू पनि छन् जसको न हात छ न हात मेन्दी नै, के उनीहरूलाई श्रीमानले माया गरेको छैन होला र। हामी कति भ्रममा बाँचिरहेका छौं। खैर केही छैन भन्दै चुपचाप बसे। कति बेला समय गयो पत्तो नै भएन। बिस्तारै घरमा मान्छेहरूको भीड़ बढ्न थाल्यो। केही छिनमा बाहिर हो हल्ला सहित बाजाको आवाज आउन थाल्यो। मेरो मुटु एकछिन डुकडुक भएर ठूलो आवाजमा धड्किएको जस्तो लाग्यो। ल अब त जानुपर्छ, कसरी जाने होला। आफूलाई सम्हाल्दै बसे। मनमा अलिअलि उत्सुकता अनि डर पैदा भइराखेको थियो। बिस्तारै बाजाको आवाज सानोबाट ठूलो हुँदै बिस्तारै बिस्तारै मेरो घरको अगाडि आइपुग्यो। लुकेर झ्यालबाट हेरे। आँगनमा मान्छेहरूको भीड़ थियो। कोही साडी लगाएका, कोही दौरा लगाएका, कोही कोट लगाएका, सबै नयाँ नयाँ मान्छे। अनि त्यो भीड़मा अर्को एकजना शिरमा ढाका टोपी, कालो चस्मा अनि दौरा सुरुवाल लगाएको, कम्मरमा खुकुरी बिरेको, अनि छेउबाट अर्को कसैले छाता उडाइदिएको, हातमा रुमाल लिएको। ओहो कति राम्रो बेहुला, मेरो बेहुला। पहिले पनि नदेखेको त होइन मैले उसलाई, तर आज निकै राम्रो देखिएको थियो मेरो केही बेरपछि हुने श्रीमानज्यूलाई। पण्डित बाजेको मन्त्रसँगै बिहेको अनेक विधिहरू शुरू भयो। घरि बाहिर घरिभित्र के भनेर साध्य नै छैन। पहिले आँगनमा ल्याएर माला साटासाट गर्न लगाए। केही बेरमा टिका टालो, आफन्तको आशीर्वाद, सँगैको उपहार, साथीहरूको फोटो सहितको वैवाहिक जीवनको शुभकामना थाप्दै कति बेला सिन्दूर हाल्ने बेला भयो पत्तो नै भएन। जब मेरो शिरबाट जगियाको करुवा समस्यातो कपडा टाँगियो, मैले आँखा चिम्मा गरे। अब एक धरको सिन्दूरले मेरो घर थर्ने अर्को हुँदै थियो। निकै गाह्रो हुने रहेछ आफूलाई सम्हाल्न त्यो पल। अब चाहिँ मैले साँच्चै आफ्नो माइती छोड्नुपर्छ भन्ने महसुस भयो। मेरो आँखाबाट आँसु झर्न थाल्यो। आखिर के रहेछ र छोरी मान्छेको जिन्दगी। एक धरको सिन्दूरले जिन्दगी कहाँबाट कहाँ पुग्यो। एउटा जाबो जग्गा नामसारी गर्न त कहाँ कहाँसम्म धाउनुपर्छ। सात पुस्तालाई शास्ति हुन्छ, तर हामी छोरी मान्छेको जिन्दगी कति सस्तो। एक धरको सिन्दूरले जिन्दगी नामसारी हुन्छ। मन भारी बो सिन्दूर हालिसकेपछि टाउकोमा रुमाल राखेर अड्काइदिए। मानो मेरो शिरमा अब थप अर्को घरको जिम्मेवारी र इज्जत थपिएको जस्तो। अब झन् मलाई रुन मन लाग्यो, तर सम्हाले जसो तसो। पीड़ामा बसेका दाई भाई मलिनो अनुहारमा थिए। बाबा आमाको अनुहार पनि निकै मलिन थियो। सायद छोरीले छोडी जाने समय नजिकैछ भन्ने कुरा प्रष्ट झल्किएको थियो आँखामा। बेहुलातिरको सबैजना खुसी थिए, नाचगान उस्तै थियो। हेर्दा हेर्दै बेलुकाको 6 बज्न लागेछ। बेहुला पक्षका मान्छेहरूले हतार गर्न थाले। अब बेहुली अन्माइदिनुहोस्, हामीलाई पनि ढिला हुन्छ। उता सबैजना बेहुलीको पर्खाइमा छन्। साँझ धेरै भए हामी आफैलाई ढिलो हो, आखिर ढिला चाँडो अन्माउन परिहाल्छ के रे। अब मेरो सास रोकिएको जस्तो भयो। अघिसम्म नगए पनि हुन्न र जस्तो लागेको मलाई अब जानै पर्छ भन्ने महसुस भयो। मनमा छटपटी हुन थाल्यो। बाबा आमाको अनुहारमा के हेरेको थिएँ। बाबा रुन थाल्नुभयो। बाबाको आँखामा आँसु देखेर मैले आफूलाई सम्हाल्नै सकिन। मेरो आँखाबाट भरेर आँसु झर्न थाल्यो। बाबालाई सम्झाउँदै आमा पनि रुन थाल्नुभयो। मैले झन् खप्नै सकिन, म झन् झन् रुन थालेँ। मेरो आँखाबाट भरेर आँसु झर्न थाले। थाहा थियो छोरी मान्छे एक दिन पढाइको घर जानुपर्छ भन्ने कुरा, तर यति धेरै गाह्रो हुन्छ भन्ने कुरा आफूलाई परेपछि मात्र थाहा हुने रहेछ। मैले अब केही राम्रोसँग देखे बुझे जस्तो लागेन। मेरो दिमागले काम नै गरेको छैन जस्तो लाग्दै थियो। मलाई भाइले बोकेर गाडी भएको ठाउँसम्म पुर्यायो। भाइको आँखाबाट खसेको आँसुको थोपा जब मेरो हातमा पर्यो, तब मलाई महसुस भयो आँसुले पनि एसिड भन्दा बढी पोल्ने रहेछ। भाइको आँसु देख्दा आफूलाई झन् थाम्नै सकिन। भाइलाई अंगालो हालेर झन् झन् रुन थाले। मलाई पनि तसँगै राख्न बाबु, मलाई नपठान भन्दै रुन थाले।
सकता र सिउँदोमा अरूको सिन्दूर बोकेर कहाँ बस्न सक्थे र अब त मेरो घर मेरो लागि माइती भइसकेको थियो। हिजो जहिले घर आए पनि केही नहुने मेरो घर बिहेपछि धेरै गयो भने गाउँलेको लागि कुरा काट्ने बाटो हुन्थ्यो। भाइलाई अंगालेर रुँदा रुँदै कसले छुटायो थाहा भएन, तर मलाई तानेर लगे र गाडीमा राखे। आमाको त्यो मलिनो मुहार, बाबाको आँखाभरिको आँसु अनि आफन्तहरूको बाई बाई अनि आफ्नो आँखाभरि आँसु, आँसु टिलपिल भएको आँखाबाट साँझको समय धमिलो क्षितिज हिँड्दै लागे म बेहुलाको घरतिर, अर्थात् मेरो नयाँ घरको यात्रामा। अन्धकार रातमा अन्धकार जिन्दगीको नयाँ यात्रा, मान्छेहरूको कोलाहल, ल्याइयो बेहुली ल्याइयो भन्दै कराउँदै थिए सबैजना। मेरो आँखाबाट भने अझै बढेर आँसु झर्दै थिए। उता मेरो बाबा आमालाई कति गाह्रो भएको होला, कति नरमाइलो लागेको होला, सम्झिँदा पनि मुटु फुट्ला जस्तो गरी आउँछ। छेवैको श्रीमानले पीड़ नगर भन्दै मेरो हात समाउनु भयो। झण्डे उहाँको हात ननिकालिदिएको मैले फेरि सोचे, अब त पूरा अधिकार छ उहाँको म माथि। म हिजोसम्म पो खुल्ला थिएँ, आफ्नो मर्जीमा जहाँ पनि जान पाउँथे, कसैले छोयो भने कराउन सक्थे, सानो सानो कुरामा मन दुखाएर बाबा आमालाई घुर्की लगाउन सक्थे, साथीहरूसँग मन लागेको ठाउँ घुम्न पाउँथे, मन लागेको ठाउँमा जान पाउँथे। तर अब खै भोलि फेरि यस्तो दिन आउला नआउला। आमा बाबा भाइको मलिनो तस्विर झलझली आँखामा, कठैनी भोलिदेखि आमालाई फेरि त्यो चुलामा खोक्दै खाना बाउनु पर्छ, भोलिदेखि बाबालाई दबाई खानु है भनेर कसले सम्झाइदिन्छ, भैँसीलाई पानी खुवाउने भाँडो निकै ठुलो छ आमाले बोक्न सक्नुहुन्न, भाइ पनि एक दुई दिन हो, त्यसपछि त बाबा आमा घरमा एक्लै, छिमेकीहरू पनि लाउन खाना दिए पो आफ्ना हुने हुन्, केही नहुनेहरूको त कोही पनि हुँदैनन्। आमा बाबाको पीरले आँसु खस्दा खस्दै म बेहुलाको घरमा पुगे। त्यो रौनक त्यो रमाइलो, तर के गर्नु, जति नै रमाइलो भए पनि के नै भयो र मलाई त, भनिन्छ मान्छेको मन नै खुसी छैन भने स्वर्गमा पनि खुसी मिल्दैन अरे, हुन पनि हो, मन खुसी नभएर नै त हो सीता मातालाई सुने सुनको लङ्का पनि मन नपरेको। खै खै बेहुली कस्ती छ, समाजका मान्छेहरूको प्रश्न सबैलाई म हेर्न आतुर थियो। बिस्तारै गाडीबाट ओर्ले, त्यो नयाँ ठाउँ नयाँ घर नयाँ मान्छेहरू, मलाई अनौठो लाग्दै थियो, मलाई एक मन यस्तो लाग्दै थियो मानौ म कतै बेचिएँ जहाँ मलाई चिन्ने र बुझ्ने कोही पनि छैन, तर केवल यो त मेरो एउटा भ्रम मात्र हो। श्रीमानले हातमा डोराएर बिस्तारै अगाडि बढाउनु भयो। मान्छेहरूको भीड़ देख्दा म अचम्ममा थिएँ, डरले मेरो आँसु पनि रोकिसकेको थियो। खै यस्तो डर र पीड़ा त सायद कमै मान्छेलाई हुँदो हो, हिजोसम्म घरमा खाना खाना आइजा छोरी भन्दा घुर्की लगाएर बस्ने म, आमा बाबालाई खान्न भन्दै अबेरसम्म कुराउने म, अहिले कहाँ कहाँ आइपुगे। पेटमा अलिअलि भोक लागेको थियो, आमाले खाना खाना बोलाएको झट्ट सम्झे। मोबाइल हेरिरहेको बेला आमाले खाना खाना बोलाउँदा झनक्क रिस उठ्थ्यो, ह्या अहिले खान्छु के पस्केर राखिदिनुहोस् न भन्थे। आमाले छिटो आइज के फेरि सलाउँछ भन्नुभएको झलक्क कानमा गुन्जियो। मन भने आमालाई सम्झिएर भने, आमा हेर्नुहोस् न म कहाँ आइपुगे, न तपाईँ हुनुहुन्छ न तपाईँले पकाएको खाना। मलाई डोर्याएर बिस्तारै भित्र लगे। यतिकैमा आवाज आयो दायाँ तर्फबाट, ए दायाँ खुट्टा अगाडि ल्याउँदै बेहुली, बायाँ खुट्टाले गृह प्रवेश गर्यो भने अशुभ हुन्छ। म घर र बाबा आमाको यादमा डुबिसकेको थिएँ, मलाई थाहा नै थिएन मैले कुन खुट्टा अगाडि बढाउँदैछु भन्ने कुरा। उहाँको बोली सुनेर जसङ्ग भए, एकछिन सोचेर दायाँ खुट्टा अगाडि सारे। केही बेरको कार्यपछि मलाई खाना खाना लगियो, शरीर भारी भएको थियो, जिन्दगीमा कहिले नलगाएको गह्रौं साडी त्यहीमाथि गहनाहरू, साडीले घाँटीमा पासेको थियो होला त्यसैले पोलेको जस्तो महसुस भइरहेको थियो, न गाह्रो भयो भनेर सुनाउन कोही थियो न त झ्याप्पै फुकालेर फाल्दिन आफ्नो घर नै हो, जे जस्तो होस् सहन त परिहाल्यो। बिस्तारै चुपचाप बस्न पर्यो, चुपचाप जति दिए त्यति खाना खाए। बेहुलाले डोर्याएर कोठासम्म पुर्याए र भन्नुभयो, तिमी बस्दै गर म एकछिन बाहिर गएर आउँछु। उहाँ बाहिर गएपछि हतपत्त फोन झिकेर हेरे, ओहो साथीभाइको बधाईवाला मेसेज, फोटोहरू, एकछिन खुसी भएर हेरे अनि घरमा फोन गरे। फोन उठ्ने बित्तिकैको पहिलो बोली बाबाको, छोरी राम्रोसँग पुग्यौ, नरो है हाम्रो चिन्ता पनि नगर, तिमी आफ्नो ख्याल गर। बाबाको बोलीले मेरो अड्किएको आँसु फेरि झर्न थाल्यो। बाबा आमालाई आफ्नो सन्तान कतिसम्म प्यारो हुन्छ भन्ने कुरा प्रष्ट हुन्छ यहीँबाट। मैले आँसु लुकाउँदै भने, ठिक छु बाबा, हजुर पनि चिन्ता नगर्नु है, धेरै दुःख नमान्नु है। बाबाले भन्नुभयो, सधैँ बाबा खाना खान आउनु भन्ने छोरी आज कहाँ हो कहाँ, घर नै सुन्ने भएको छ तिमी नभएर। सबैको अनुहार मलिन्छ, यस्तै हो छोरीको कर्म, नसँगै राख्न सकिन्छ, पीर नगर है छोरी।
बाबाको हरेक बोली पछाडि पीर नगर है ख्याल राख भन्ने शब्द सुन्दा मलाई लाग्यो। बाबासँगै हुँदा जस्तो परिस्थिति पनि बाबाले थामिदिनुहुन्थ्यो, तर अब म अर्कैको घरमा आएर पनि होला बाबालाई यति धेरै चिन्ता भएको। एकैछिनको कुरा पछि मैले फोन राखिदिए। आमासँग बोल्ने आँट नै आएन। त्यसपछि कोल्टे फर्किएर चुपचाप हात सिरानी बनाएर पल्टिराखे। केही बेरमा ढोका खुल्यो। ढोकाको आवाज सुन्दा पनि खङरङ्ग भए, हतपत उठे। उहाँ आउनु भएको रहेछ। ढोकाको चुकुल लगाउनु भयो। हातमा दुईवटा गिलास थियो, एउटा मलाई दिँदै भन्नुभयो, लौ दुध पिऊ। मैले हुन्छ भन्दै दुध पिएँ। त्यसपछि उहाँ मेरो छेउमै बस्नुभयो। एकछिन हामी एकअर्कालाई हेरिराख्यौं, मात्र केही बोलेनौ। कता कता मन आतिएको जस्तो, मुटु डुकडुक नगरी टक्क अडिएको जस्तो, अघिसम्मको रौनक मलाई सुनसान लाग्यो। उहाँले बिस्तारै आफ्नो हात अगाडि बढाएर मेरो हातमा गाभ्नुभयो र भन्नुभयो, चिन्ता नगर, संसार यस्तै हो, आफूलाई सम्हाल्नुपर्छ। आज हाम्रो बिहेको पहिलो दिन भने पनि रात भने पनि यही हो, यो दिनमा तिमी यसरी रोएर हुन्छ त। आजको रात भनेको हामी एकअर्कालाई चिन्ने रात हो, बिहे जिन्दगीमा एकपटक हुने कुरा हो। हामीले यो रातलाई जीवनभर याद हुने एउटा यादगार रात बनाउनु पर्छ। तिमी मेरो जिन्दगीमा श्रीमती भएर आए पनि तिमीलाई म आफ्नो आमालाई जतिको सम्मान र माया दिनेछु। तिमीलाई तिम्रो परिवारको अभाव कहिले पनि हुन दिने छैन। तिमीसँग जोडिएको यो नाता म साथ जुनेसम्मको होस् भनी भगवानसँग प्रार्थना गर्छु। उहाँले हात मेरो गालामा पुर्याउँदै भन्नुभयो, तिमी जस्तो राम्रो मान्छे पाए, साँच्चै म कति भाग्यमानी है। उहाँको त्यो प्रेमिल स्पर्शले मलाई पनि मोहित बनाउँदै थियो। सायद हामी अब एक अर्काको मायाको पोखरीमा पौडिन चाहन्थ्यौं। उहाँले मलाई मोहनी लगाउनु भयो क्यारे। मैले आफ्नो तन मन ध्यान सबै उहाँमा समर्पित गरे। मानौ अब मेरो मन मैसँग छैन। केही क्षणमै हामी दुई मुटु एक धड्कन भयो। भोलिपल्ट बिहान उहाँसँगै म पनि उठे। शरीर भारी भएको महसुस हुँदै थियो, घरको याद उस्तै। हिजोसम्म ओछ्यानमै चिया पुर्याउन आउने आमा आज थिएनन्। छेउमै श्रीमान उहाँको खुट्टा ढोगिदिए। उहाँले भन्नुभयो, जाऊ फ्रेस भएर चिया बनाएर बाबा आमालाई देऊ भन्दै सिरानी मुनिबाट चुरोटको बट्टा निकालेर चुरोट झिकेर सल्काउनु भयो। मलाई कस्तो अनौठो लाग्यो र भने, तपाईँ चुरोट खानुहुन्छ? खानुहुँदैन नि चुरोट, उहाँले रूखो आवाजमा भन्नुभयो। जाजा गएर चिया बनाएर दे, मलाई धेरै नसिकाए। उहाँको बोलीले मेरो मन साह्रै चसक्क भयो। आखिर जवाफ फर्काउन पनि त सक्दिनथे। चुपचाप भान्सामा गएर चिया पकाउन थाले, तर मनमा उही कुरा खेल्न थाले। आखिर त्यही श्रीमानसँग मैले यति धेरै वर्ष बिताउनु छ, उसले आएको पहिलो दिन नै यसरी वचन लगाउँछ भने मैले जिन्दगी कसरी कटाउन सकौंला र। हिजो साँझ उसको तारिफ सुन्दा आफूलाई स्वर्गको अप्सरा ठानेको थिए। कति भाग्यमानी रहेछु जस्तो लागेको थियो। उसले आमा बाबाले यस्तै माया गर्छु भन्दा त झन् आफूलाई महारानी जस्तो ठानेको थिए। तर खै त, साँझको कुरा साँझ नै सकिएछ। बिहान बोली अलग, चालढाल अलग, नपाउन्जेल हिरामोती जस्तो, पाएपछि सबैलाई लाग्छ सस्तो भन्थे सायद रहेछ क्यारे। एक हुरो टोलाउँदा चिया उम्लिएर भुइँमै पोखिन पुग्यो। हतपत ग्यास निभाउन खोज्दै थिए। सासु आमाले ढोकाबाट कराउँदै भन्नुभयो, पठै दुलही रानीको त एक पैसाको ढङ्ग छैन रहेछ, यसले के गरेर खाली रखै? कस्तो केटी ल्याइछौ बाबु, चिया पकाउन पनि नजान्ने। उहाँको कुरा सुनेर झलक्क आमालाई सम्झे। सायद उहाँको ठाउँमा आमा हुनुहुन्थ्यो भने, हेर हेर ध्यान कहाँ छ होला, खै छट बल्ल बल्ल घर आउँछे, नपका भन्दा मान्दै मान्दिन, जा गएर मोबाइल हेरी बस।

ई मम्मी अबबाट यस्तो हुँदैन भन्दै टाउको निहुराए। उहाँले भन्नुभयो, ल ल भइहाल्यो, चिया म बनाउँछु, अब नयाँ बेहुलीलाई काम लगाउन त नहुने हो, तै पनि उतापट्टि भाँडाहरू छ, गएर माझ्दै गर। के गर्नु, उता फुपूको छोराको पनि आजै बिहे छ, छोरीहरू सबै उता गए, घरमा पाहुनाहरू पनि छैनन्, नत्र छोरीहरूले माझेर जान्थे। मैले हुन्छ मै माझिहाल्छु नि, आजदेखि यो मेरो घर त हो नि भन्दै भाँडाको थुप्रोतिर लागे। ओहो कति धेरै भाँडा, त्यो पनि कति धेरै चिल्लो। गएर धाराको छेउमा बसे, त्यो भाँडाको थुप्रो, त्यसमा राखिएका बासी खानेकुराहरू र तैरिएर बसेका तेलका कणहरू। फेरि आमालाई सम्झे, आफूले खाएको जाब एउटा थाल माझ्न लाग्दा पनि हेरेर नाटक देखाएकी पर्दैन भन्थिन्। यहाँ भाँडाको यत्रो थुप्रो छ, साँच्चै बुहारी भन्दा त छोरीकी जिन्दगी धेरै आनन्द। जे भए पनि अब माझ्नै पर्यो भनेर भाँडाको फोहोर हटाए र श्रीमानलाई साबुन ल्याइदिनुहोस् न भन्न खोजे। बोलाउने आँट्ने आएन, के भनौँ भयो। फेरि हिम्मत गरेर बोलाए, ए हजुर यहाँ भाँडा माझ्ने साबुन नै छैन, ल्याइदिनुहोस् न। भित्रबाट आवाज आयो, यही किचनतिर होला, आएर खोजेर लैजाऊ न। मैताबाट भएको भए आमालाई तिम्रो भाँडा तिमी नै माझ बुढी माऊ भनेर फालिदिन्थे, तर पनि आमा हाँसेर टाढिदिनुहुन्थ्यो। तर यहाँ त कसलाई घुर्की देखाउनु, चुपचाप हात धोएर गए साबुन लिनको लागि। उता सबैले सासू आमाले चिया हालेर दिनुभयो, मलाई पनि दिनुहुन्छ कि भन्दै हतपत्ता हात पुछे, तर मलाई हेर्दै भन्नुभयो, त्यहाँ चिया छ हालेर खाऊ है। अरे सबले हालेर दिएकै बेला मलाई हालेर दिन के जान्थ्यो र। मैले उठेको मात्रै घण्टामा नै महसुस गर्न थालिसकेको थिएँ छोरी र बुहारीमा कति फरक हुन्छ, कस्तो व्यवहार हुन्छ भन्ने कुरा। माइती र आमाको झलझली याद आयो, आमा र बाबाले कति मायाले हुर्काउनु भएको मलाई, आज कसैको घरमा नोकर बन्ने जस्तो महसुस पो हुन थाल्यो मलाई त। मिल्ने भए पनि दगुड्दै गएर आमाको काखमा निदाउँथे, आफै गएर चिया हालेर दुई चुस्की मात्र के लगाएको थिएँ। सासू आमाले भन्नुभयो, बुहारी फ्रिजभित्र तरकारीहरू छ, काटेर छिटो भाँडा माझिहाल है, दुई तीनजना पाहुना आउँदैछन्, उनीहरूलाई खाना खुवाउन छ, एक किसिममा गइहाल्छन्, पाहुना आउँदा नमस्कार गराए, त्यति संस्कार त सिकेको होले उनी के रे। अचम्म छ, मनले भन्दै थियो तपाईँले तपाईँको छोरीलाई चाहिँ त्यस्तो संस्कार सिकाउनु भएको छ कि नै, तर के गर्नु जे भने पनि हस भनेर मुन्टो हल्लाउन बाहेक अरू के नै पो गर्न सक्छु र। मैले चुपचाप चिया खाएँ, सबैले खाएको भाँडा उठाएर लागे भाँडा माझ्ने ठाउँतिर। श्रीमानज्यू सोफामा बसेर मस्त मोबाइल चलाउँदै हुनुहुन्थ्यो, हातमा भाँडाहरूको कालो मस्तै लागेको थियो। आमालाई अति नै धेरै सम्झे, काश आमा भइदिएको भए, छोट मै माझिहाल्छु नि भन्नुहुन्थ्यो। आमालाई सम्झिएर फेरि तप्प तप्प आँसु झर्न थाले। पाखुरालाई रुमाल बनाएर आँसु पुछे, भर्खर लगाएका नयाँ कुर्ताको बाहुलामा मेरो आँसु प्रष्ट देखिन्थ्यो। आमा भनेको त आमा नै हुन्, साँच्चै आमा भनेको त भगवान हुन्, बल्ल आज महसुस भएको छ। ऊ बेला आमाले खाना खान आइज, भाँडा माझ्न ढिला हुन्छ भन्दा पस्केर राख्थ्यौ न, अहिले खान्छु के भनेर झल्किएको सम्झे। मुटु कटक्क खायो, किन त्यस्तो व्यवहार गरे होला जस्तो लाग्यो, आखिर जिन्दगी यस्तै त रहेछ नि। आमाले फूल जस्तै सजाएर राखे कि टिप्नेले शिरमा सजाए हुने जस्तो लाग्थ्यो। कति अनेक सोच्न सकेको मनले पनि बिहे गरेको जम्मा एक दिन भएको छ, अझै कति वर्ष पार गर्न बाँकी नै छ, यसरी सोच्यो भने त कसरी हुन्छ। भइगयो भन्दै खुरुखुरु भाँडा माझेर कोठामा गए। हात चिसो भएको थियो, एकछिन हात पुछेर आमालाई फोन गर्छु भनेर हात के पुछ्न लागेको थिएँ, बाहिरबाट आवाज आयो, बुहारी नानी, ए बुहारी नानी, ल आऊ त खाना बसालिहाल, पाहुनाहरू आइपुग्ने बेला भइसके, फेरि ढिला होला। यति सुन्दा कसम मेरो आँखाबाट एक थोपा आँसु भुइँमा फेरि खसे। सायद म अलि बढी रुने, अलि सानो सानो कुरामा मन दुखाउने भएर पनि होला यति छिट्टै मन दुखेको। खै किन किन मलाई आमाको साह्रै याद आइरहेको थियो। मोबाइल नै बोकेर हतार हतार भान्सातिर छिरे, घरमा कल लगाएर लाउड स्पिकरमा राखे अनि खाना बसाल्न ग्यास बाले। झट्ट हात पोल्यो, बाहिरबाट सासूले हेर्दै हुनुहुँदो रहेछ। हरे शिव, खाना बसाल्ने ढङ्ग पनि छैन, खाना बनाउने बेला त मोबाइल नहेर्नु नि। यता फोन उठिसकेको रहेछ, सासूआमा बोलेको सायद मेरो आमाले सुन्नु भएछ के अरे। मैले हतपत्त फोन काटिहाले, चुपचाप सासू आमाको कुरा सुनेर तरकारी काट्न थाले। आमाको फोन आयो, फोन उठाएर कानमा लगाए, उताबाट आवाज आयो, छोरी सन्चै छौ त। आमाको आवाज सुन्ने बित्तिकै मेरो गरौं मन हलुङ्गो भएर आयो, मानौ मेरो मरूभूमि जस्तो जिन्दगीमा वर्षौं पछि बरसात भएको जस्तो, मानौ उजाड जिन्दगीमा एक्कासी वसन्त ऋतुले प्रवेश गरे जस्तो। आमा भन्ने शब्द नै कति मिठो छ, कति प्यारो छ, झन आमाको आवाज सुन्न पाउँदा मन कति शान्त भयो होला, त्यो त तपाईँहरूले पनि महसुस गर्नु भएको नै होला। मैले झर्ने लागेको आँसुलाई पछ्यौरीको फेरोले पुस्तै भने, आमा सन्चै छु, तपाईँलाई कस्तो छ, बाबालाई कस्तो छ, अनि खाना बनाउनु भयो त। आमाले भन्नुभयो, ठिकै छौ छोरी, हामी त के हुनु र, तिम्रो साह्रै झल्को

आउँछ। बिहान त उठ्न पनि मन लागेन। सधैँ उठ्दा भान्सामा छोरीले खाना बनिरहेको हुने भएर होला आज भान्सा सुनसान छ, जान पनि मन लागेको छैन। तेरो बाउ त झन् बिहानदेखि घर नै आएका छैनन्। घर आँगन हेर्ने मन लाग्दैन अरे, छोरीको याद आउँछ अरे। अनि छोरी, घर कस्तो छ? सासु ससुरा कस्ता छन्? अघि कसलाई कराएको हो? गाली गरेको सुन्दै थिएँ त। मैले कुरा घुमाउँदै भने, राम्रो छ आमा घर, मेरो कति पनि चिन्ता लिनु पर्दैन। आएदेखि सासूले तपाईँको जस्तै माया र व्यवहार गरिराख्नु भएको छ। हिजो त झन् आँसु पुछिदिनु भयो, आफ्नै हातले खाना खुवाइदिनु भयो। अहिले पनि पर्दैन खाना बनाउन भन्दै नन्दलाई खाना बनाउन लगाउनु भएको छ। अघि नन्दलाई गाली गर्नु भएको हातको मेहन्दी मेटिन्छ भनेर भाँडा माझ्न पनि दिनु भएन। आमाले भन्नुभयो, ए हो र, मैले त भनेकी थिएँ नि मेरी छोरी साह्रै भाग्यमानी छ भनेर। अनि ज्वाइँ साहबको खबर के छ त? उहाँ पनि ठिक हुनुहुन्छ आमा, मलाई बाबाले जस्तै माया गर्नुहुन्छ। हिजो त उहाँले खुट्टा मिच्दिनु भएको थियो, दुख्यो होला भनेर। लुगा धुन गाह्रो हुन्छ भनेर आज लुगा धुने मेसिन ल्याउने भन्दै हुनुहुन्थ्यो। घरमा एकजना काम गर्ने मान्छे पनि राख्ने रे, सजिलो हुन्छ कि भनेर। आमाले भन्नुभयो, ए राम्रो भयो नि सानी, ल ल म अब खाना बनाउँछु, तिमी समयमा खाऊ, ख्याल राख, भोलि त आउँछ होला नि ज्वाइँलाई भनेर आऊ है दुलन फर्काउन। अब आधी त सम्भव नै भएन, भोलि भए पनि आऊ, न्यास्रो लाग्या छ। मैले भने, हुन्छ ख्याल राख्नु, मेरो पीड नगर्नु, बाबाको पनि ख्याल राख्नु भन्दै फोन काटिदिए। मन कति भारी भएको, दुःख सुनाउन त मन थियो, मन हलुका पनि हुन्थ्यो, तर आमा बाबालाई पनि कति पीर दिनु, यतिसम्म पीर दिएर हुर्कियो बढियो कति दुःख दियो भनेर साध्य छैन। बल्ल बल्ल छोरीको बिहे भयो भनेर खुसी छन्, आफ्नो दुःख सुनाएर अलिअलि खुसी पनि के लुट दिनु, बरु आफ्नो पीडा आफैसँग राख्छु नि भन्दै मनमा नै सोचे। आमाको बोलीले हातमा पोलेको नै बिर्सिएको थिएँ, अहिले पो पोल्न थाल्यो, दाम नै बसेछ। बिहान बिहान चिसो पानीले भाँडा धोएर हात निलो भएको बेला झन् पोल्यो। भोलि आमाले हात देख्नु भयो भने के गर्ने होला सोच्न थाले। त्यतिकैमा सासू आमाले भन्नुभयो, छिटो गर है छिटो, पाहुना आउने बेला भए। छिटो छिटो खाना बनाए, घरमा पाहुना आउनुभयो, मलाई साह्रै भोक लागेको थियो। आफ्नो घरमा भएको भए पाक्ने बित्तिकै खाइहाल्थे, तर अर्काको घर कस्तो डर लाग्यो, पेटमा भोक पनि लागिराखेको थियो। कसले के गर्लान्डा भनेर एउटा सानो कचौरामा खाना हाल्दै थिए, खान्छु भनेर श्रीमान आइपुग्नु भयो र भन्नुभयो, के गर्न लागेको? मैले भने, हेर्नुहोस् न कस्तो भोक लागेको छ भने मलाई त, अलिकति खाना खाऊ कि भनेर। श्रीमानले जवाफमा भन्नुभयो, अचम्म छ, घरमा पाहुना आएका छन्, तँलाई खानाको ध्यान छ? कसलाई के ध्यान, कसलाई के ध्यान, घर ज्वाइँलाई खानाको ध्यान भनेको जस्तो, खुर्क छिटो छिटो खाना पस्किदे। बुहारी मान्छेले अन्तिममा खाना खाने हो नि, पहिले पाहुनालाई सत्कार गर्नुपर्छ। उसको कुराले मुटु छिया छिया भयो। जसको लागि मैले आफ्नो घर त्यागेर आएको छु, मैले मेरो बाउ आमा त्यागेर आएको छु, जोसँग मैले पूरा जिन्दगी बिताउने सपना देखेको छु, उसैले यस्तो व्यवहार देखाउँदा मन कस्तो कस्तो भयो। भइगयो, आज पो यस्तो भयो, भोलिदेखि राम्रो होला नि त, सही होला नि त, एकछिन ढिला खाँदैमा म मर्दिन के अरे भनेर खाना पस्के। जिन्दगीमा पहिलो पटक खाना पस्किँदै थिएँ, त्यो पनि त्यति धेरै मान्छेलाई। माइती हुँदा आफैले खाना पकाए पनि आमाले पस्किएपछि मात्र खाने बानी, तर के गर्नु, अर्काको घर आफ्नो हिसाबले चलाउन कहाँ सकिन्थ्यो र। खाना पस्के, पाहुनाहरूलाई दिए, कहिले के थपिदेऊ कहिले के थपिदेऊ, अन्तिममा त खाना नै सकियो। सबैजना खाना खाएर उठे। सासू आमाले भन्नुभयो, ल बुहारी खाना साना खाऊ अनि भाँडा माझ है। अनि एकछिनपछि हामी सबै तल बारीमा जानुपर्छ, अब ताल हेर्दा त काम साम केही गर्न आउँदैन जस्तो छ, म मकै गोड्न सिकाउँछु। भान्सामा गएर डाँको छोडेर रुवा थाले, रित्तो भाँडो अनि खाली पेट कस्तो हुने छोरी मान्छेको घरमा। एउटा आमा थिइन् जो आफू कम खाएर पनि मलाई खुवाउँथिन्, अनि अर्की आमा थिइन् जो खाना पनि नदी काम लगाउन हतारिन्छन्। सिन्दूर लगाउन हतार गरे मैले जस्तो महसुस भयो, आखिर दुःख पीडा जस्तो भए पनि श्रीमानले बुझ्छ कि भनेर उसको छेउमा पुगेर भने, खाना नै सकियो फेरि बसालौं कि। मैले यति के भन्न भ्याएको थिएँ, उसले मतिर हेर्दै रुखो स्वरमा भन्यो, बिहानै बसाल्दा विचार गर्नु पर्दैन त, ग्यासको यस्तो सर्टेजको बेला छ, बेलनाको कोही बेला खाना बसाल्ने होला। उसको त्यो आवाजले मेरो मुटुले त ठाउँ नै छोड्यो, बाउको जस्तो माया गर्छु भन्थ्यो, उसको ठाउँमा मेरो बाउ भएको भए, भयो बसा छोरी मै बसाल्छु खाना भन्नुहुन्थ्यो। फेरि झर्किँदै भन्यो, जाजा गएर बसाल खाना, फेरि ढिला हुन्छ। म मलिनो अनुहार बनाएर भान्सातिर पसेँ, किनकिन आफूलाई सम्हाल्नै सकिन। मेरो आँखाबाट बढेर आँसु झर्न थाले, आमालाई बाबालाई सम्झिएर भक्कान फुटेर आयो। आफ्नो टाउकोलाई भित्तामा ठोकाउँदै रुवा थाले। निकै बेर रुएपछि भान्साको यताउतै हेरे, बिहेमा हालेका केही सेलका टुक्राहरू र चनाको तरकारी देखे। भोक निकै लागेको भएर त्यही भए पनि खान्छु भन्ने सोचे। एउटा बटुकामा रोटी र तरकारी हालेर खाँदै के थिए, सासूले देख्नु भएछ।
अरे जति बेला पनि खानेकै ध्यान छ हेर हेर भन्नुभयो। छेवैको श्रीमान मस्त मोबाइलमा गेम खेल्दै बसिरहेको थियो। उसले यस्तो सुन्दा पनि एक शब्द बोलेन। लाग्थ्यो श्रीमानले त मेरो पीड़ा बुझ्छ होला, उसले त मलाई साथ दिन्छ होला, बोली रुखो भए पनि उसले माया त गर्छ मलाई भन्ने। तर त्यो भ्रम पनि सकियो। म त यो घरको लागि एउटा रोबोट रहेछु जस्तो महसुस भयो। मलिनो अनुहार अनि आँखाभरि आँसु लिएर म कोठाभित्र छिरे। सिरानीले मुख छोपेर रुन थाले। ओछ्यानमा पुगेर निकै बेर रोए, तर पनि श्रीमान आउनु भएन, सोध्नु भएन के भयो भनेर। आफ्नो जिन्दगी देखेर आफैलाई वाक्क दिक्क लाग्यो। केही बेरमा सासु ढोका ढकढकाउन आउनुभयो। बुहारी, ए बुहारी, छिटो बाहिर आऊ त, बारीमा जान पर्दा ढिला भइसक्यो, के गर्नु, जानै त पर्यो। बिस्तारै उठे, कम्मरमा सल बाँधेर लागे म बारीतिर। जिन्दगीमा कहिले पनि बारीमा नछिरेको म, माइत हुँदा आमाले जा बारीबाट तरकारी टिपेर लैजा भन्दा पनि खुबै गुर्की देखाउने म, अहिले बल्ल थाहा भयो जिन्दगी के हो भनेर। पढाई त मेरो घरबाट नै शुरू भएको रहेछ जिन्दगीको, बस मै अट्टेरी भएर अहिले परीक्षा दिन गाह्रो भइराखेको छ। मलिनो अनुहार अनि लामो सास फेर्दै लागे बारीतिर। कसलाई सुनाउनु मेरो मनको पीड़ा, कसलाई भन्नु। सासूलाई काम प्यारो, श्रीमानलाई शरीर प्यारो, ससुरा चाहिँ आर्मीमा हुनुहुन्छ है, बिहेमा पनि आउनु भएन, अब उहाँको व्यवहार कस्तो छ त्यो त पछि थाहा भइहाल्छ। मकै बारीमा पुगे आफू भन्दा ठूला ठूला मकैका बोटहरू। छेउमा गाउँको दुई चारजना आन्टीहरू पनि मेला आएका रहेछन्। मलाई हेर्दै भने, नानी अलि लामो बाहुला भएको कपडा लगाएर आउनुपर्छ नि, मकैको पातले त पास्छ नि, बाक्लो कपडाहरू छैन र। आफ्नो मान्छे आफ्नो भएनन्, पराईको यस्तो माया देखेर आँखाभरि आँसु बन्यो। म फेरि अलि कमलो मनको छु, मलाई खुसी र दुखी हुन त्यति धेरै ठूलो कुराहरूको जरुरी पर्दैन। सायद त्यसैले पनि होला मेरो आँखामा आँसु भरिएको। मन त थियो त्यो आन्टीहरूको नजिक गएर आफ्नो सबै वेदनाहरू पोखौं, तर के गर्नु भने यस्तो सजिलो कहाँ छ र। सासु आमाले सिकाए जसरी मकै गोड्न थाले। हात घाँटीभरि मकैको पातहरूले पाछेर होला रातो रातो धर्साहरू देखिन थाले, चराउन थाले। हातमा घाउ, पोलेको डोप, भोको पेट अनि यो काम हिउँ जस्तो नरम अनि मुलायम मेरो हात कोदालीको बिँडले छिया छिया बनायो। पोलेको ठाउँ झन् बेसरी पोल्न थाल्यो, भोकले रिङ्गटा लग्न थाल्यो, शरीरभरि पसिना, कम्मरको दुखाई। आखिर के रहेछ र जिन्दगी, छिनभरको खुसी छिनभरको दुःख, यस्तै हो सहने पर्छ भन्दै बिस्तारै सकी नसकी काम गरे। केही बेरमा श्रीमान एउटा पोको बोकेर आउनुभयो। श्रीमानको पछि पछि अर्को एकजना केटा मान्छे पनि आउनुभयो। पछि थाहा भयो उहाँ यही मेलामा आउनु भएको एकजना आन्टीको बुढा हुनुहुँदो रहेछ। श्रीमान आएर आमा यहाँ खाजा छ है भनेर रुखको छाडीमा बस्न जानुभयो। फेरि फोन हेरेर बस्नुभयो। सासूले सबैलाई पोकोबाट बिस्कुट र एक एक बट्टा फ्रुटी झिकेर दिनुभयो। मलाई निकै भोक लागेको थियो, त्यसैले दिने बित्तिकै खाइहाले। एकछिन भए पनि शरीर हल्का भएर आयो, सास थपिएको जस्तो भएर आयो, मन हलुका भयो। अरूसँग बोलौं भने कसैलाई चिनेको थिएन, त्यसैले चुपचाप हातमा भएका ठेला हेर्दै बसे। आँखाहरू चिमचिम हुँदै थिए, सायद मन थाम्न गाह्रो भएर होला। झलक्का आमाले मेला जाँदा खाना दिएको चिउरा पोल्ठामा हालेर ल्याएको सम्झे। बाबाले सधैँ बजार गएर आउँदा झोलाको गोजीमा हालेर ल्याइदिने चकलेट बिस्कुटहरू सम्झे। सन्तान जति ठूलो भए पनि आमा बाबाको लागि सधैँ सानो नै हुन्छन्। उता आन्टीको जोडी मस्त थिए, एउटा बट्टाको फ्रुटी पनि पालै पालो खाँदै थिए। बुढीलाई पोको पारेर खाना पनि ल्याइदिनु भएको रहेछ भन्दै हुनुहुन्थ्यो। बिहान हतार हतार मेलामा आई भोक लाग्यो होला भनेर ल्याइदिएको नि। अब यहाँ धारा नजिक पनि छैन, अलिकति पानी सह दुधैमा सकिन्छ, बरु म खुवाइदिन्छु आऊ भन्दै बुढीलाई खाना खुवाइदिनु भयो। मेरो सासू आमाले छेउबाट भन्नुभयो, लाज नपको नकचर, त पनि स्वास्नीकै फरियामा डुबेर मर्ने भइसैन, धन्न मेरो छोरो यस्तो छैन हे प्रभु। उसले आफ्नो बुढीलाई खाना खुवाइदिँदै भन्यो, श्रीमती भनेको त श्रीमती हो नि बिचारा, हाम्रो लागि आफ्नो परिवार त्यागेर आएकी छिन्, उसलाई खुसी बनाउन परेन त। परिवार आफ्नो ठाउँमा छ, श्रीमती आफ्नो ठाउँमा छ, जसले जे भने पनि अरूको कुरा सुनेर आफ्नो श्रीमतीलाई माया गर्न छोड्नु हुँदैन, समाजले के भन्छ देख्नेले के भन्छ भन्ने सोचेर अगाडि बढ्ने होइन नि। आफ्नो श्रीमती भनेको त बुढेसकालको सहारा पो त, अहिले पो उमेर छ, अलिअलि पैसा भए आफन्त छन्, दाजुभाइ छन्, जब भोलि बिरामी भएर अस्पतालको बेडमा हुन्छ तब पानी तताएर दिने मान्छे पनि हुँदैन। हुन्छ त केवल श्रीमती, श्रीमतीलाई कहिले पनि हेला गर्नु हुँदैन, दुःखको बेला सबैले साथ छोडे पनि श्रीमतीले साथ छोड्दैन भन्छन्।
सबै उस्तै हुन्छ भन्ने छैन। कसैलाई मात लागेर श्रीमान छोड्न सक्छ, कसैले राम्रो पाएर श्रीमती छोड्न सक्छ, तर यदि श्रीमान र श्रीमतीको विश्वास साथ र माया बलियो भयो भने त्यो सम्बन्ध निकै बलियो हुन्छ। यो आफ्ना आफन्त केही क्षणको लागि मात्र हो, पैसा भए सबै आफ्नो हुन्। हामीसँग पैसा छैन भने हामीबाट उनीहरूले केही फाइदा देख्नन् भने फर्केर पनि हिँड्दैनन्। खबर सोध्नु त के बाटोमा भेट्दा पनि मुन्टो बटारेर हिँड्छन्। त्यसैले म त आफ्नो श्रीमतीलाई माया गर्ने हो। अहिले बलियो बनायो भने पछि बिरामी हुँदा बोकेर अस्पताल पनि लैजान सक्छ नि बुढीले। सासूले कुरा काट्दै भन्नुभयो, भयो भयो, तेरो कुरा कसले पत्याउने, ल ल जम अब काम गर्न, यसको कुरा सुन्यो भने त दिउँसै रात पर्छ। ए बुहारी ल हिँड बारीतिर। श्रीमानले मलाई हेरेर मुसुक्क हाँस्दै घरतर्फ लाग्नुभयो। सायद साँझको लागि फकाउँदै हुनुहुन्छ, तर म भित्र के बितेको छ एकपटक सोध्न समेत फुर्सद छैन उसलाई। कसैको श्रीमान भगवान जस्तो छ, श्रीमती नै सबै थोक भन्छ। कसैको श्रीमान सुत्ने बेला तिमी मेरो संसार भन्छ, उज्यालो हुँदा बोली चलिने अर्कै मान्छेको हुन्छ। लामो सास फेर्दा मकै गोड्नतर्फ लागे, साँझ पर्न लाग्यो, सबैजना घरतर्फ लागे, हामी पनि लाग्यौं घरमा। मलाई निकै ज्यान दुखेको थियो, हातको जोड्नीहरू दुखेर चलाउन भएकै थिएन। कोदाली भुइँमा फालेर हात खुट्टा धुन मात्रकै लागेको थिए। सासूले भन्नुभयो, बुहारी छिटो गरेर भित्र आऊ है, किचन सफा भएको छैन रहेछ, सफा गरेर खाना बनाऊ। हुन्छ भन्दै हतार हतार हात खुट्टा धोएर लागे किचनतिर। आँखाभरि आँसु टिलपिल बनाएर खाना बनाए। केही बेरमा खाना खायौं, भाँडा माझेर कोठामा पुग्यौं। शरीर भारी भएको थियो, शरीर भन्दा पनि मन भारी भएको थियो, शरीर दुखेर चलाउने भएको थिएन। दिउँसोभरि काम गरेको कपडा पसिना पसिना भएर गन्ध आइराखेको थियो, त्यसैले अर्को कपडा लगाउँछु भन्दै कुर्था खोल्न लागे। त्यतिकैमा श्रीमान आएर पछाडिबाट झ्याप्प अंगालो हाल्दै घाँटीमा चुम्न थाल्नुभयो। मैले कुर्था मात्र के खोल्न लागेको थिएँ, श्रीमान पछाडिबाट आएर मलाई च्याप्प समाउनु भएको थियो। मन त लाग्दै थियो कि पछाडि फर्किएर एक झाप्रा हानिदेऊ, आखिर म माथि उसको पूरै हक अधिकार थियो। फेरि झाप्रा हान्दा सानो कुराले ठूलो समस्या निम्त्याउन सक्थ्यो, छोरी हो, धेरै कुरामा विचार पुर्याउनु पर्छ नि। भोलि फेरि बिहे गरेको एक दिन पनि टिक्न सकिन भन्दै उता मेरो बाउ आमा माथि आउँला उठाउलान्, यता मलाई श्रीमानसँग मुखमुखै लाग्ने आइमै भन्दै मेरो चरित्रमा आउँला उठाउलान्। आखिर धेरै कुरा सोच्नुपर्छ, सबैले चाहे जस्तो खोजे जस्तो सोचे जस्तो कहाँ हुन्छ र। उहाँले मेरो शरीर यसरी सुमसुम्याउनु भयो, मानव भोकाएको बाघले आफ्नो सिनोलाई सुमसुमा यस्तो लठिएको नसालु स्वरमा भन्नुभयो, किन दुःख गर्छौ, म खोलिदिइहाल्छु नि कुर्ता त। कुर्ता खोलिदिनु भयो, म मौन छु, मानव चितामाथि लास सुतेको जस्तो। उहाँले मेरो भित्रको वस्त्र सबै खोलिदिनु भयो, खाटमा पल्टाउनु भयो, उहाँलाई जे मनमर्जी छ गर्नुभयो। म लाचार छु, म शान्त छु, म चुपचाप छु। यतिसम्म मान्छे कसरी हुन सक्छ, शरीरको भोगी कसरी हुन सक्छ। मन खुसी भए पो मजा आनन्द हो, जब मन भरि चोट र व्यथा छ भने मलाई त के खुसी छ, के आनन्द छ, के मजा। भनिन्छ यौन मान्छेको जीवनमा नभई नहुने कुरा हो, यसले एकअर्का बीचको प्रेमलाई झन मजबुत बनाउँछ, एउटा सन्तुष्ट पनि हो, आनन्द पनि हो। तर जब मनभरि चोट र पीड़ा छ भने के को आनन्द, के को मजा, के को सन्तुष्ट। उहाँ केही बेरमा अर्कोपट्टि फर्किएर सुत्नुभयो, मानव म उहाँको लागि एउटा खेलौना हो। मन लाग्यो खेलायो, मन भरियो छोडिदियो। मेरो हातको घाउ देखेन उसले, मेरो शरीरभरि मकैको पातले पाछेको देखेन उसले, देख्यो त केवल उसको प्यास मेटाउने मेरो शरीर। थुक्क जिन्दगी भन्दै अर्कोपट्टि फर्किएर सुते। भारी शरीरमाथि उसको त्यो प्रहार झन शरीर दुखेको महसुस भएको थियो, झन रुन मन लाग्यो। म जसको लागि आएको हुँ उसैले मलाई किन बुझ्दैन भनेर डाँको छोडेर रुवा थाले। रुँदा रुँदै कति बेला निदाउन पुगे मलाई थाहा भएन। उज्यालो भयो, उठे। हिजोको दिन त श्रीमानको खुट्टा ढोगेर उठेकोमा आज मतलब नै लागेन, जसलाई जति गरे पनि त्यति नै हो भनेर चुपचाप उठे अनि टाउको नुहाउनतिर लागे। टाउको नुहाएर आएपछि सासू आमालाई भने, हामी माइत जान लागेको बाटो टाढाको छ, तपाईँ चिया बनाएर खानुहोस्। सासूले छड्के आँखाले हेर्दै भनिन्, अरे बिहान बिहानै मुखमुखै पो लाग्छ त, माइतीबाट फर्किन मन छैन कि क्या हो यसलाई। उहाँको कुरा सुने पनि नसुनेको जस्तो गरेर चुपचाप कोठामा छिरे। श्रीमान उठेर मोबाइल चलाउँदै हुनुहुन्थ्यो, मैले भने, ल तयार हुनुहोस् है ससुराली जानको लागि। उसले मतिर हेर्दै भन्यो, तिमी मात्र गए पनि हुँदैन र, मै जानुपर्छ र। मैले जवाफ फर्काउँदै भने, अस्ति जन्ती मात्रै पठाएको भए हुने थिएन र, किन जानुभएको त अनि।
म तपाईंको श्रीमती हो, मलाई सुत्न मात्र बिहे गरेको तपाईंले कि म तपाईंको खेलाउना हो, म तपाईंको घरको नोकर हो के सोचेको मलाई चाहिँ? म भित्र के बितेको छ थाहा छ? मेरो छाती हेरेको तपाईंको आँखाले मेरो शरीरभरिको घाउ देखेन? बोल्न सक्दैन भन्दै म यतिसम्म पनि गर्नु हुँदैन के मान्छेलाई? पाप लाग्ला, साथ दिन सक्नुहुन्न भने झुटो आशा पनि नदेखाउनुहोस्। अस्ति त बाबाले यस्तै माया गर्छु भन्नुहुन्थ्यो, यही हो त माया? उसले उठेर भन्यो, धेरै मुखमुखै नलागै, आएको दुई दिन भएको छैन मुखमुखै पो लाग्न थाल्यो है बा। लातको भूत बातले मान्दैन भन्थ्यो हो कि के हो? उतै माइततिर छोडेर आउला नि फेरि भन्दै रनक्क भएर भान्सातिर छिर्यो। आखिर कतिसम्म बोल्न बाध्य बनाउँछ त अनि? सकेको बेला त गरेकै हो, आउन पाएको छैन, वासिङ मेसिन पनि मै, कुक पनि मै, काम काम काम काम। ठिकै छ, मै त जान्छु, कमसेकम आमाले पकाएको खाना त मिठोसँग खान पाइन्छ, एक छाक भए पनि भन्ने सोचेर कपडा लगाएर तयार भए। केही बेरमा श्रीमान पनि तयार भएछन्। सासू आमा भित्र छिर्दै छोरालाई भनिन्, अलिकति सामान पोको पारिदिएको छु, लिएर जाए, फेरि ससुरालीमा इज्जत नै हुँदैन नि, रित्तै गए भने। मनमाने सोचे, अरूको फूल जस्ती छोरी ल्याएर यतिसम्म दुःख दिएको छौ, यस्ताले पनि के इज्जत खोज्नु होला? छोरा चाहिँले मुन्टो हल्लायो र मतिर हिँड्दै भन्यो, तयार भएको भए हिँड जाउँ, गाडी छुट्छ फेरि, सामान पनि बोकेस् नि फेरि त्यहाँ। म चुपचाप सामान बोकेर अघिअघि लागे। केही बेरमा बस चढ्ने ठाउँमा पुग्यौं। बस चढेर लाग्यो माइतीतिर। माइती जाने बेलाको खुसी नै अलग हुने रहेछ। कति बेला माइती पुगिएला भन्ने खुसी, कति बेला आमालाई देख्न पाइएला, कति बेला बाबालाई देख्न पाइएला, कति बेला त्यो आँगनमा टेक्न पाइएला। मेरो मनमा यो बेचेनी, यो छटपटी, न मलाई शरीर दुखेको महसुस भएको थियो, न मलाई गाह्रो भएको महसुस भएको थियो। घडीको सुई पनि ढिला चले जस्तो, गाडी पनि बिस्तारै गुडे जस्तो, कहिले पुगिएला भन्ने मनमा कौतल त थियो। खाली पेट छ तर सम्झिँदै मन अघाएको जस्तो, कस्तो आनन्द अनि रमाइलो। बसको झ्यालबाट आएको हावाले मेरो कपालहरू हावाको लहरहरूमा उडाइराखेको थिए। त्यो वन जंगल अनि गाउँहरू बसको रफ्तार सँगै दगुरे जस्तो देखिन्थ्यो। बसमा बजेको गीतमा आफैलाई हिरोइनको कल्पना गर्दै थिएँ। मानौ म बसभित्र बजेको गीतको सुटिङमा छु, बाहिरबाट क्यामेराले भिडियो खिचिराखेको छ, अनि बसको झ्यालमा बसेर कपाल उडाउने सिनको सुटिङ हुँदैछ, अनि म त्यो सिनको नायिका हुँ। आहा, कल्पनामा डुब्नुको मजा नै अलग छ, तर के गर्नु, यो सब खुसी केही बेरको केही दिनको लागि मात्र हो। छेउको श्रीमान अझै गेम खेल्नमा मस्त थिए। मैले पनि ब्यागबाट मोबाइल झिकेर आमालाई फोन गर्दै भने, आमा हामी आउँदैछौ है, खाना बनाएर राख्नु। आमाले भन्नुभयो, खाना अघि नै पाकिसके छोरी, तेरो बाउले तिमीहरू आउने भनेर हिजै थाहा पाएका हुन् नि। छोरीलाई भालेको मासु निकै मनपर्छ भनेर बिहानै गाउँमा गएर लोकल भाले ल्याएको पकाएको छौ। बिस्तारै आऊ, हामी तिमीहरू आएपछि मात्र खाना खान्छौ, पर्खिरहेका छौं। हुन्छ भन्दै फोन राखिदे। आमाको बोली सुन्दा मात्र पनि मन कति आनन्दित हुन्छ। कल्पनाको संसारमा डुल्दै कति बेला झर्ने ठाउँ पुग्यो थाहा नै भएन। बसबाट झरेर सामान बोकी लाग्यौं हामी माइतीतिर। आज मेरो अनुहारको चमक अलग थियो। माइती घर जान उकालो लाग्यो। एकैछिनमा माइतीको आँगनमा टेक्दा मात्र पनि स्वर्ग पुगेको जस्तो कति आनन्द, मनलाई कति शान्त मिलेको। आहा, आँगनीको छेउबाट आमालाई बोलाए, आमा ए आमा। आमालाई कति सुकुन मिल्यो होला मेरो बोली सुनेर, कति खुसी मिल्यो होला, कति आनन्द आयो होला। हतारिँदै आउनु भयो बाहिर। बाबा पनि खुसी हुँदै निस्कनु भयो। आमा हतारिँदै आउनु भएर झोला उठाउनु भयो। ज्वाइँले सासू ससुरालाई नमस्कार गर्नुभयो। सायद कुसंस्कार भित्रको संस्कार निकाल्नु भएको होला यस्तो। अचम्म लाग्यो मलाई, केही छैन, गयौं। ज्वाइँ कुर्सीमा बस्नुभयो, आमाले चिया बनाएर ल्याइदिनु भयो। म भने आमासँग भित्र छिरे। आमाले हातमा समाउँदै भन्नुभयो, अनि छोरी कस्तो छ, के छ खबर? आमाले हात समाउने बित्तिकै थाहा भएछ के अरे, आमै के भयो यस्तो? मेरो त आँखाबाट आँसु तप्प खसिहाल्यो। जन्मदिने आमाको अगाडि आँसु लुकाउन नसकिने रहेछ। मैले आमालाई अंगालो हालेर बेसरी रुन थाले। आमा, मलाई त्यो घरमा जानै मन छैन, मलाई त्यहाँ कुकुरको जस्तो व्यवहार हुन्छ, म एकरति पनि खुसी छैन त्यो घरमा, मलाई अलिकति पनि बुझ्दैन त्यहाँ। सासूको लागि म केवल नोकर हुँ, श्रीमानको लागि एउटा खेलाउना हुँ, उसलाई सुत्नको लागि म केवल ओछ्यान भएको छु।
मलाई अब त्यो घरमा नपठाउनु आमा, म बस्न सक्दिन। हेर्नुहोस् न, हेर्नु यहाँ भन्दै कपडा खोलेर देखाउँदै भने, हेर्नुहोस् न मकैको पातले यस्तो धेरै पाचेको छ, हातमा हेर्नुहोस् न आगोले पोलेको छ। मलाई साह्रै तपाईँको याद आउँछ आमा, मलाई किन पठाउनु भयो कि अर्काको घरमा? किन बरू म काम गर्थे, जे भन्यो त्यही मान्थे, सहर गएर काम गर्थे, छोराले जस्तै गरी तपाईँहरूको सहारा बन्थे, मलाई किन पठाउनु भयो क्या? किन म पशु त होइन नि आमा, मलाई उनीहरूले पशुको व्यवहार गर्छन्, तन्न पेटभरि खाना पाएको पनि छैन आमा। हेर्नु न यहाँ हुँदा हजुरले ओछ्यानमै खाना पुर्याउन आउनुहुन्थ्यो, जति मोबाइल हेरे पनि केही हुँदैनथ्यो, घाम मुखमा परुन्जेल मस्त सुत्न पाइन्थ्यो, तर अहिले हेर्नु त कस्तो हालत भएको छ मेरो। म बस्न सक्दिन आमा, बस्नै सक्दिन, त्यो घरमा मलाई मार्छन्, त्यहाँ मलाई मार्छन् भन्दै म रुँदै आमाको अंगालोमा बाँधे। आमालाई पनि नराम्रो लागेछ क्या रे, उहाँ पनि मसँगै सुकसुक गर्न थाल्नुभयो र रुन्चे स्वरमा भन्नुभयो, हामीलाई तिमी बोझ भएको होइन नानी, समाजको चलन नै यस्तै छ, उमेर पुगेकी छोरीलाई घरमा नै राखिराख्दा अनेक कुरा काट्छन्, समाजको नियम नै यस्तै हो, छोरीको बिहे नगरिदिए मान्छेहरूले कुरा काट्ने बाटो हुन्छ, भोलि ओल्लो पल्लो घरका मान्छेले फलानाको छोरी त बुढी कन्या भई भन्न थाल्छन्, मर्न दुखाउ यस्तै हो, के गर्नु, बिहे गर्यो घर कस्तो पर्ला भन्ने पीर, फेरि राम्रो घर परे त ठिकै हो, नराम्रो घर परे नर्क जस्तै हो, के गर्नु, मान्छेलाई बुझाउन गाह्रो छ, भोलि मेरो पनि छोरा छ, मेरो घरमा पनि बुहारी आउँछन्, मैले उसलाई तिम्रो जस्तै व्यवहार गरे भने उसलाई पनि माइती गएपछि आउन मन नलाग्ला, छोरा मान्छे भनेको आफ्नै घरको लागि पनि पाहुना हुन्, उनीहरू केही समय हो घरमा बस्ने, बुहारी भनेको सासु ससुराको सहारा हो, बुहारीलाई पनि छोरीको जस्तै माया र व्यवहार दिनुपर्ने हो, तर के गर्नु, नबुझ्नेलाई जति गरे पनि बुझाउन सकिँदैन छोरी, तिमी हामीलाई बोझ भएको होइन, तिमीलाई हामीले पाल्न नसक्ने पनि होइन, तर के गर्नु, बिहे गरेको दुई दिन माने घर राम्रो भएन भनेर तिमी माइती बस्यौ भने समाजको मान्छेहरूले के भन्लान्, तिम्रो बाबाको यत्रो इज्जत छ त्यो कहाँ पुग्ला, मान्छेहरूले भोलि हामीलाई बाटो हिँड्दा पनि औंला उठाउन थाल्छन्, भोलि हामीलाई मान्छेहरूको हेर्ने नजर नै अलग हुन्छ, त्यसैले छोरी हतारमा फैसला गर्नु हुँदैन, ढिलो चाँडो तिमीलाई पक्कै बुझ्नेछन्, आफूलाई नराम्रो नमान, के गर्नु छोरीको कर्म यस्तै हो, बस्नै पर्यो सहनै पर्यो, आखिर भाग्यमा नै रुन लेखेपछि कसको के लाग्छ र, बरु खाना खाऊ भन्दै मेरो आँसु पुछिदिएर खाना पस्किदिनु भयो, म खाना खानको लागि टेबलमा बसेँ, एउटा हातले आँसु पुस्थ्यो अर्को हातले खाना खाँदै मनमनै सोच्न थाले, आखिर बाउ आमालाई पनि त आफ्नो इज्जत नै त प्यारो रहेछ नि, मेरो आँखाको आँसु भन्दा बढी उहाँहरूलाई आफ्नो इज्जत प्यारो छ, छोरीको शरीरको घाउ भन्दा बढी कतै छोरीले इज्जत पो फाल्छ कि भन्ने डर पो छ, फेरि अर्को मनले सोचे सायद बाबा आमाले पनि सही त भन्नु भएको होला के अरे, सधैँभरि जिन्दगीमा सुखै सुख त कहाँबाट आउँछ, आफ्नै आमा बाबाले त कतिपय कुरामा बुझ्दैनन्, कतिपय कुरामा साथ दिँदैनन्, झन् सासु ससुरा भनेको अरूको बाबु आमा कहाँबाट बुझ्छन् र, काम त गर्नै पर्छ, अर्काको घरमा सुती सुती खाना कहाँ पाइन्छ र, दुःख नगरी सुख आउँदैन, एक दिन आउला नि सुखको दिन पनि, हे भगवान मेरो सुखको दिन छिट्टै आओस् है, तर मन अझै दुखिरहेको छ, काम गर्नुपर्छ, अरूको घरमा गर्छु केही भएन, तर अलिकति सम्मान अलिकति राम्रो व्यवहार त गर्न सकिन्थ्यो, त्यो पनि भएन, के गर्नु, झन् श्रीमानको माया एक रत्ती महसुस भएको छैन मलाई, सायद एक दिन बुझ्नुहोला नि भन्दै खाना खाए, श्रीमानले खाना खाइसक्नु भएछ, भाइलाई लिएर उहाँ गाउँतिर डुल्न जानुभयो, बाबा छेउमै आएर बस्नुभयो, लामो सास फेरेर भन्नुभयो, मेरो कान्छु तिमी खुसी त छौ नि, मैले पीड़ा लुकाएर मुस्कुराउँदै भने म खुसी छु बाबा, निकै खुसी छु, नयाँ जिन्दगी पाएको महसुस भएको छ, यस्तै हो छोरीको जिन्दगी, आखिर के रहेछ र, बाबा कसैको घरको महारानी कसैको घरको नोकर, यस्तै हो बाबा यस्तै हो, मन बुझाउनु पर्ने रहेछ छोरी मान्छे भए पनि, बाबाको अगाडि पनि बहकिन थालेछु, बाबाले पनि के सोच्नु भयो होला, आँखाभरिको आँसु हतपत पुछे जस्तो गरी भित्र छिरिहाले, भित्र गएर श्रीरानीले मुख छोपेर झन झन रुन मन लाग्यो, आजको दिन हो सहज र खुशी, भोलि त फेरि जान परिहाल्छ, यही कुराले मन भत्भती पोल्न थाल्यो, आमा आएर नरो भन्दै सम्झाउन थाल्नुभयो, आमाको काखमा श्रीरानी बनाएर म झन झन रुन थाले, मलाई यस्तो लाग्दै थियो मानौ मेरो शिरमा बिजेको कडा निस्किएर शरीर पुरै हलुका भयो जस्तो, आमाको काखमा त निदाए तर आज एक दिनको सुख त हो, भोलि त पक्कै माइती छोडेर जानु नै थियो, त्यो घर त्यो सासूको व्यवहार अनि श्रीमानको लागि खेलाउना सोच्दा पनि मन भारी भएर आउँथ्यो, म दुखी हुँदा मात्र हो समय ढिला जाने, घडीलाई चल्न पनि मन नलाग्ने, मन खुशी भएको बेला त समय कति बेला जान्छ पत्तो नै हुँदैन, यदि रोक्न मिल्थ्यो भने त्यो समय त्यो खुसी कैद गरेर राख्थे, तर के गर्नु मिल्दैन,
आमाको काखमा बसेर एकैछिनमा दिन गयो। साँझ बाबा आमासँगको गन्थन मन्थन अनि झुपझुप निन्द्राको आगमनसँगै त्यो रात त्यसरी नै बित्यो। आमा बाबा पल्लो कोठामा अनि हामी औल्लो कोठामा। केही दिन अगाडिको यो घरको राजकुमारी म आज आफ्नै घरमा म कठपुतली भएको थिएँ। उसले खेलाउँदै थियो मलाई, मानौ म केवल एउटा लाचार आइमै हो। न त नाई भनेर उसलाई रोक्न सक्थे, न त खुसी नै हुन सक्थे। उसको व्यवहार जस्तै जिद्दीपनको प्रहार, म केवल कोल्टे फेरेर आँसु बगाएर बस्थे। आफ्नो हवास मेटिएपछि ऊ यसरी निदाउँथ्यो, मानो मेरो अगाडि एउटा लास लडिरहेको छ, न चल्छ न बोल्छ न हलचल नै गर्छ। के गर्नु, यस्तै त रहेछ छोरीको जिन्दगी। चुपचाप सहनै पर्यो। मनमा कुरा खेलाउँदै कति बेला निदाउन पुगे थाहा नै भएन। बल्ल बल्ल निदाएछु। उज्यालो भयो, श्रीमानसँगै उठे। आमाले ओछ्यानमै चिया ल्याइदिनु भयो। श्रीमानले चिया चुस्की लगाउँदै भन्नुभयो, ल छिटो घर आई, अब जानुपर्छ। मलाई पनि भोलिदेखि काममा बोलाएको छ, आज घर गएर सामान प्याक गर्नु छ, नुहाइ धुवाइ गर्नु छ। केही बेर चियासँगै आमा बाबासँगको कुराकानी पछि हामी लाग्यौं घरतर्फ। बिहेको दिन झलक्क सम्झे। आँगनीको डिलमा पुगेपछि आफ्नै आँसु बढेर झर्न थाले, थाहा छैन अब त्यो दिन कहिले आउँछ जुन दिन म फेरि खुसी खुसी माइत आउनेछु। आउँदा कति खुसी भएको म जाने बेला किन यस्तो दुःख लागेको होला, आफैलाई सम्झिँदा पनि मुटु भक्कानिएर आउँछ। जिन्दगी यस्तै रहेछ, आमा बाबाले छोरी भन्दै बोलाउनु भयो। फर्किन्न भनेको फर्किनै पर्यो। आमाले अलिकति पैसा लुसुक्क लुकाएर दिँदै कानमा सुटुक्क भन्नुभयो, कहिले काहीँ चाउचाउ बिस्कुट खान मन लाग्ला, किनेर खाऊ, बच्चा जस्तै छौ, राम्रोसँग घर चलाऊ, सधैँ त्यस्तै व्यवहार गरे भने भनाई, म आउँछु सम्झाउँछु, भाँडेनन् भने यतै बसौंला, के गर्नु त, छोरीको भाग्य यस्तै हो कान्छु। आमाको कुराले अलिकति मन ढुक्क भए जस्तो भयो। मन दहरो पारेर लागे घरतर्फ। हिजो आउँदा गाडीमा त्यो रौनक भएको मलाई आज फर्किँदा मन कटक्क भएको थियो। आँखाबाट बढेर आँसु झरेका, आँखा अगाडि सबै कुराहरू धमिला देखिँदै थिए, मानो बरसातमा पानी परिरहेको छ अनि आँखै अगाडि के छ देख्न गाह्रो भए जस्तो। मन भारी हुँदा हुँदै कति बेला घर पुगियो थाहा भएन। खै के कसैली पठाइदिए भन्दै सासू आमाले झोला कोतल्न थाल्नुभयो। श्रीमान हत्तपत्त भित्र छिरेर कपडा फेर्दै भए, भरको कपडा ल्याएर ल धोइदेऊ है, भोलिको लागि तयार हुनुपर्छ भन्नुभयो। म चुपचाप मुन्टो हल्लाउँदै हुन्छ भने कोठामा छिरे कपडा फेरे अनि श्रीमानको कपडा भिजाउन तर्फ लागे। कपडा भिजाउँदै थिए मलाई एक्कासी चक्कर लागे जस्तो भयो। घरको सासूलाई मैले मम्मी भन्थे, कराए, मम्मी ए मम्मी बाहिर आउनु न। त्यसपछि मलाई केही थाहा भएन, सायद बेहोस भएछु क्यारे। उठ्दा बाहिर पिँढीको कुर्सीमा थिए। सासू आमाले हातको नसा समाउँदै हुनुहुन्थ्यो, लौ बुहारी त कति छिट्टै गर्भवती भइसकी छिन्, नात नातिनाको दर्शन छिट्टै पाइएला जस्तो पो छ त। यो कुरा सुनेर आफैलाई कस्तो कस्तो लाग्यो। खै खुसी हुनु या दुखी, खुसी हौ भने आफ्नो पढाइ अलपत्र छ, सपना थियो कति धेरै पढेर के नै गर्छु भन्ने, श्रीमानको जाबो होटलको कामले कति नै पैसा आउँछ र, छोराछोरी जन्मिएला हुर्काउनु पर्यो, जमाना यस्तो छ, महँगाई यति धेरै छ। अलिकति आफ्नो अवस्था बलियो भएपछि सन्तानको योजना बनाउने सोचमा थिएँ म, अब एक्कासी यस्तो भयो। फेरि खुसी पनि थिए, ढिलो चाँडो न हो, एक दिन आमा बन्नु परिहाल्छ, के गर्नु, अर्काको घरमा आफ्नो मनमर्जी पनि त चल्दैन। मलाई यस्तो लाग्यो, अब मेरो इच्छा चाहना र सपना सबै मर्यो, के नै गर्छु भन्ने सोच थियो अब त सबै सकियो। पेटमा हात राख्दै भने, ठिकै छ कमसे

खुट्टाहरू सबै दुखेका थिए, जराजरा दुखेका थिए। सिरानीलाई च्यापेर बिस्तारी रोए, आँखाभरि आँसु, पीड़ा बोकेर आमाको बोली सुन्न हतारिँदै म मोबाइलको घण्टी जाँदै थियो टुरु टुरु गरेर। आमाले फोन उठाउनु भयो। आमा आमा, एउटा खुसीको खबर छ नि, आमाले खुसी हुँदै भन्नुभयो। के हो भन न, मेरो पेटमा बच्चा आएको जस्तो छ नि, घरमा सबैले त्यही भन्दै थिए। आमाले भन्नुभयो, लौ अचम्म, बिहे भएको तीन चार दिनमै बच्चा भएको कसरी थाहा हुन्छ त नि। मैले भने, म अघि कपडा धुँदा धुँदै बेहोस भएको थिएँ नि त, सासु आमाले हातको नसा छाम्दै भन्नुभएको नि। आमाले भन्नुभयो, होइन होला नानी, बरु भोकले चाहिँ ढलेको होला, शरीर कमजोर भएर पनि होला त्यस्तो भएको, एकपटक अस्पताल चाहिँ जाऊ बरु, आफ्नो ख्याल राख। ठिकै छ त, पेटमा बच्चा आएको भए पनि राम्रो भयो नि, अब ढिलो चल न हो, बच्चा भए पनि श्रीमान सासूले अलि बुझिदिन्छन् कि त। ल राम्रोसँग बस, आफ्नो ख्याल गर, धेरै पिर नगर, आफ्नो शरीरको ध्यान राख है, भन्दै आमाले फोन राखिदिनु भयो। म गए, कपडा धोएँ, यताउता काम गर्यो, कति बेला साँझ भयो पत्तै हुँदैन, खाना खाएर ओछ्यानमा पल्ट्यो। श्रीमान अर्कोतिर फर्किएर सुत्नु हुँदा त मनै कटक्क हुने, आखिर जे जस्तो भए पनि म उहाँको श्रीमती हुँ, मलाई पनि उहाँको छातीमा टाँसिएर लजाएर मिठो मिठो कुरा गर्न मन लाग्दो, मेरो पनि त उमेर हो, मेरो पनि त वैंश हो, मलाई पनि त उहाँसँग चकचक गर्न मन लाग्दो, मलाई पनि त उहाँको जोसिलो पनमा डुबुल्की मारेर आफ्नो प्यास मेटाउन मन लाग्दो। यौन सामान्य कुरा हो, यो एउटा महसुस हो, एउटा चाहना हो, यो एउटा फल जस्तै हो, जसलाई सही समयमा सही मान्छेको हातमा पर्यो भने फलको सही सदुपयोग हुन्छ। उमेरले डाँडा काटेपछि त के अर्थ रह्यो भइसक्यो, त्यो बेला चाहेर पनि त खुलेर आफ्नो इच्छा पूरा गर्न सकिँदैन, महसुस हुन्छ सबैलाई, तर सबैसँग यौन प्रस्ताव राख्दै हिँड्नु, बलात्कार नै गर्नु पो गलत कुरा हो, अपराध हो। बन्द कोठामा आफ्नो प्रेमी वा श्रीमानसँग मन मिलेर एक अर्कालाई आफ्नो सबै थुक सुम्पिनु त कहाँ गलत हो र, तर जे गर्नु आफ्नो इच्छा लाग्दा बाघले शिकार झम्टे जस्तो गरी झम्टिने, अनि इच्छा पूरा भएपछि डुङ्गाले आफ्नो पाइला बिर्सिएको जस्तो सामुन्य अगाडिको मान्छेको भावना नै नबुझ्ने मान्छे भएपछि त कसको के लाग्छ र। श्रीमान श्रीमतीको कति ठूलो झगडा पनि कोठाभित्र छिरेर एक अर्काको स्पर्श मिसिएपछि सबै बिर्सिएर अगाडि बढ्छन्, तर खै हाम्रो चाहिँ के हो के। भोलि उहाँ गएपछि कहिले भेट हुने हो थाहा छैन, फेरि कहिले आउनुहुन्छ त्यो पनि थाहा छैन। फर्किएर अंगालो कसेर माया गर्दै कुरा गरिदिए पनि हुन्थ्यो जस्तो लाग्छ, तर उहाँलाई मेरो केही मतलब छैन, जति बेला आफ्नो मनमर्जी चल्छ त्यति बेला मात्र हो फकाउने सम्झाउने। पेटमा हात राख्दै सोच्न पुगे, यदि पेटमा साँच्चै बच्चा रहेछ भने म पनि आमा बन्ने छु, त्यो पनि यति छिट्टै, त्यसपछि हाम्रो पनि एउटा सानो घर हुन्छ, छोराछोरी आँगनमै खेल्छन् रमाउँछन्, हाम्रो पनि आफ्नो छुट्टै संसार हुन्छ, त्यसपछि जिन्दगी अर्कै हुन्छ होला। फेरि सोचे, यति दुःख गरेर पेटमा राख्यो, जन्मायो हुर्कायो, पछि गएर आफ्नो सन्तानले नै हेला गरे भने के होला। आफैले देखेको कुरा नै हो, कयौं बाबा आमाहरूले आफ्नो सन्तानको लागि खाई नखाई कति दुःख गर्छन्, हुर्काउँछन्, बढाउँछन्, तर अन्तिममा ठ्याक्कै उल्टो हुन्छ। बाबाको खुट्टामा चप्पल हुँदैन तर छोराको खुट्टामा नयाँ नयाँ जुत्ता हुन्छन्, आमाको चोलीमा तुना हुँदैन तर छोरा छोरीलाई नयाँ कपडा महिनै पछि फेरि दिन्छन्, अनि जब छोराछोरीको कमाई खाने बेला हुन्छ, छोरी बिहे गरेर अर्काको घरमा छोरा बुहारीको कुरा सुनेर त्यही आमा बाबालाई व्यवस्था गर्न थाल्छन्, अनि अन्तिममा हुने भनेकै त्यही बुढाबुढीको साथ मात्र हो। फेरि सोचे, छोरा र छोरी भएर जन्मिएपछि यो सासू ससुरा बाउ आमादेखि बुढाबुढी भन्ने पालो सबैको आउँछ, जस्तो कर्म उसले फल मिलिहाल्छ नि, माथिबाट देख्ने ईश्वर छन्, उनले त पश्चेपात नगर्लान् के रे। आ, कति नराम्रो मात्र सोच्नु, कयौं छोराछोरीले त आफ्नो बाबा आमालाई राजा रानी जसरी पनि त राखेको छन् नि, आफू भोकै बसेर भए पनि आमा बाबाको इच्छा चाहना पूरा गरिदिएका छन् नि, भाग्यमा जे छ सबै भोग्नै पर्छ, काल नआएसम्म त बाँच्नै पर्छ, जस्तो परिस्थिति आए पनि के गर्नु, यस्तै हो जिन्दगी, भन्दै लामो सास फेरे। झ्यालबाट देखिएको मलिनो जुन जुनलाई सम्झिँदै भने, मेरो अनुहार र त उस्तै होस्, दुवै सधैँ मलिनो, न बुझिदिने कोही न सम्झिदिने कोही। निराश भएर निदाउन पुगेको थिए, श्रीमानज्यूले कुर्ताको फेरबाट हात छिराएर कम्बरमा समाउँदै घाँटीमा सुमसुमाउन थाल्नुभयो, सायद उहाँलाई यौनको प्यास लागे जस्तो छ, तर म भित्र त कालो बादलले ढाकिसक्यो। उहाँले आफ्नो मनमर्जी मलाई चलाउनु भयो अनि सुत्नुभयो। बिहान पख उज्यालो भयो, उहाँको सामान प्याक गरिदिएपछि उहाँलाई बस चढाउने ठाउँसम्म पुर्याए, मन अमिलो हुँदै थियो, आँसु पनि झारे, आफूलाई सम्हाल्नै पर्यो। त्यही राजधानीसम्मको यात्रा त हो, उहाँले चाहनु भयो भने चार पाँच घण्टाको बाटो आउन सक्नु भइहाल्छ नि, मान्छे परदेश पुगेका छन्, श्रीमतीहरू कसरी कुरी बस्छन् त।

दुई चार वर्ष नै मन बुझाउनै पर्छ। उहाँ बस चढेर जानुभयो, मैले हात लाउँदै बाई बाई गरे। तर कहाँ सजिलो रहेछ र श्रीमानलाई छोडी एक्लै बस्न। आखिर बिहे भएको पनि त धेरै भएको छैन, बल्ल बल्ल बिहे भएको केही दिन मात्र भएको छ। मलाई एकदम नरमाइलो लाग्यो, मानो मेरो मुटु मैसँग छैन, कतै टाढा पुग्यो। माया नै नगरे पनि श्रीमान भनेको त श्रीमान नै हुन् नि। आँखाबाट बढेर आँसु झार्दै म घरतर्फ लागे, कोठामा छिरे। हिजोसम्म सोफामा बसेर मोबाइल चलाउने श्रीमान आज सोफा एक्लै थियो। उहाँको याद झलझली आँखामा, बाटोमा केही पो हुन्छ कि भन्ने चिन्ता मन सार्या थियो। अब मेरो यो घरमा कोही छ जस्तो पनि लागेन, आफूलाई निकै एक्लो महसुस गर्न थाले। मलाई साह्रै रुन मन लाग्यो, आँखाभरि आँसु अनि मनभरि छटपटी। सासूले खाना खाना हो, धेरै रोएर हुँदैन, कता हो र त्यही काठमाडौँ त हो नि, आइहाल्छ नि अर्को महिना भन्नुभयो। उहाँको त्यो मिठो बोली सुनेर म छक्क परे। मनमनै सोचे उहाँलाई पनि यस्तो मायाले बोल्न आउँदो रहेछ, आहा भन्ने सोचेर अलिकति भए पनि खुसी भए। आखिर श्रीमान नभए पनि सासूको माया निकै पाउँछु जस्तो लाग्यो। गए, आँखाभरिको आँसु पुछेर खाना खाएँ। खाना खाएर एकछिन ओछ्यानमा पल्टिन मात्र के लागेको थिएँ, सासूले भन्नुभयो, बुहारी ए बुहारी, ल आएर मलाई खुट्टामा तेल लगाइदेऊ त, हिजोदेखि साह्रै दुखेको छ, हिँड्ने भएको छैन, अनि वनमा गएर घाँस लिएर आऊ, एक बारी बाख्राहरू भोकै छन्। ए साँची, भाँडा त माझेको छैन केरी। उहाँको कुराले मन फेरि थकित भयो। खाना खाएर 10 मिनट मलाई आराम गर्न दिए पनि म कति खुसी हुन्थ्यो होला। यो घरमा न पेट भरि खाना पाइन्छ, न एक किसिम बस्न नै।

भर्खर तपाईहरूले सुन्नुभयो कथा बिहे पछिको जिन्दगीको यो पहिलो भाग। तपाईहरूलाई कथाको यो पहिलो भाग कस्तो लाग्यो, कुन्ने जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन सक्नुहुन्छ। त्यसको लागि ठेगाना कार्यक्रम गीती कथा, रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz, चरीकुट चरीघ्याङ दोलाखा। इमेल मार्फत पनि पत्रचार गर्नुहोस्। इमेल ठेगाना हो radiosailung@gmail.com। वाचन भइरहेको कथा बिहे पछिको जिन्दगीको दोस्रो भागमा के हुन्छ भनेर थाहा पाउनको लागि तपाईँले कथाको दोस्रो भाग अर्को साता पनि नछुटाइकन सुन्नुपर्ने हुन्छ। सुन्ने प्रयास गर्नुहोला। यति राम्रो कथाको लागि लेखक रंजन परियारजीलाई धन्यवाद र कथाको यो पहिलो भाग सुन्नुहुने तपाईँ सम्पूर्णमा पनि आभार व्यक्त गर्दै अर्को साता यही कथा बिहे पछिको जिन्दगीको दोस्रो भाग लिएर आउने वाचा गर्दै आजको बसाईबाट प्रदीप सेन्चुरी विदा भए। नमस्कार, शुभ समय।

0: आया आया।
1: होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
0: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
1: ए त्यसो हो भने त काठमाडौँ गएर एकपल्ट हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
0: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
1: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जार रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरू हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरू हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844-2124-35 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: पञ्चकुमारी मन्दिरको दर्शन गरौं, पुण्य कमाऊं।
1: दुलखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
0: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोक बहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843589969 र 9841755510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार, कालिङ्चो गाउँपालिका, वडा नम्बर 2, बाबरे, कुसावती, दोलखा। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊं।
1: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पावटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
0: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटी देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
0: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, डुबाटे पार्टी, दुलखा।
0: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको 30 विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौ। होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
2: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
0: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
2: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
3: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
0: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9851069677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
4: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
5: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
4: सम्झना होस्, जाड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन रगत दूषित बन्न पुग्छ खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ
5: याद राख्नुहोस् जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन पीर परेर खाएको दुःख भुल्न खाएको शोक बिर्सन पिएको तागत दिन्छ अनि लिएको चाड पर्वमा त खानै पर्यो धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन् यसै कारण
4: होसियार हुनुहोस् जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ
5: सजग बन्नुहोस् कुनै बखत तपाई आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ आफैलाई पनि त्याग्न सक्नुहुन्छ तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न
4: जिम्मेवारी वहन गर्नुहोस् शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन औषधि खान पैसा हुँदैन तर कमाई भन्दा बढी जाड रक्सीमा खर्च गर्नुहुन्छ
5: त्यसैले आजैबाट सचेत बनौं जाड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो तपाईँको परिवार आजैबाट तपाईँले जाड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ जाड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ
4: कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन शारीरिक यातना त पाइरहेका छैनन् बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन् तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं
5: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील
6: होइन ए बहिनी यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ
7: हेर्नु न दाई मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि
6: लौ बहिनी यति कुराको लागि भौतारिनु पर्दैन नि हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि
7: ए हो र दाई उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले
6: हजुर यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल ब्लाउज लेहेङ्गा चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ
7: प्रोपाइटर सबिना फुयाल थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426 9860293426
6: क्लासिक लेडिज टेलर्स चरीकुट सातो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
9: Subscribe now and press the bell icon.

0: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा। वृहत आँखा शिविर सञ्चालन सम्बन्धी सूचना।
3: नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान, लायन्स क्लब अफ दोलखा तथा दोलखा लायन्स आँखा केन्द्रको आयोजनामा दोलखा जिल्लाका विभिन्न स्थानमा चश्मा जाँच तथा वितरण सहितको वृहत आँखा शिविर सञ्चालन हुने भएकाले आफूलाई पाएक पर्ने स्थानमा उपस्थित भई आँखाको जाँच तथा उपचार गराउनु हुन सम्पूर्णमा अनुरोध गर्दछौं।
0: आँखा शिविर सञ्चालन हुने मिति र स्थान 2083 साल भदौ 23 गते मंगलबार, स्थान घ्याङ स्वास्थ्य चौकी मेलुङ 3 घ्याङ, भदौ 24 गते बुधबार, वडा नम्बर 6 कार्यालय मेलुङ गाउँपालिका मेलुङ बजार, भदौ 25 गते बिहिबार, सैलुङ अस्पताल सैलुङ 3 बाखुर देउराली, भदौ 26 गते शुक्रबार भूसाफेदा स्वास्थ्य चौकी सैलुङ 2 भूसाफेदा, भदौ 28 गते आइतबार बुलुङ स्वास्थ्य चौकी बिगु गाउँपालिका 3 बुलुङ,
3: भदौ 29 गते सोमबार गौरीशंकर माध्यमिक विद्यालय बिगु 1 जगत, भदौ 30 गते मंगलबार खारे स्वास्थ्य चौकी गौरीशंकर गाउँपालिका 8 खारे, भदौ 31 गते बुधबार चंखु स्वास्थ्य चौकी गौरीशंकर 6 चंखु, असोज 1 बिहीबार घट्टेखोला सामुदायिक भवन कालिङचोक 5 लापिलाङ, असोज 2 गते शुक्रबार गैरीमुदी स्वास्थ्य चौकी बैतेश्वर 1 गैरीमुदी।
0: शिविरबाट छनौट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू यही मिति 2083 साल असोज 4, 5 र 6 गते दोलखा लायन्स आँखा केन्द्र दोलखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराउँदछौ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया यासआईसीएस निशुल्क, फेकु प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्कहरू 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्कहरू 5,000 लाग्ने बेहोरा जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9851-17-63-67, 9863-31-28-10, दोलखा लायन्स आँखा केन्द्र दोलखा।
4: ए माइला गुरुजी।
5: हजुर साहब,
4: लाइसेन्स निकाल्नु न त गुरु।
5: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
4: चुप।
6: के तपाईँहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्, सवारी चालक शिव विकास केन्द्र DSTC नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
3: खाना बस्नको सुविधा सहित कार बाइक स्कूटर र डोजर सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
0: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक टिकटक पेज लाइक गर्नुहोला।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77 9844-013-110 9844-065-466 9818-3715-33
0: ट्राफिक नियमको पालना गरौ, दुर्घटनाबाट बचौ र बचाऊ।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
1: होइन, के एकले गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालो भनेर सोचेको।
1: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
1: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकुट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
1: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
2: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकुट पुरानो बजार, भालु खोला,
0: राँगाको मासु पाइने पसल भएको घर सँगै।
3: रात छिपिँदैछ, बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ। खाना खाएर सायद सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त,
4: के तपाईँले नियमित खाँदै आउनु भएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो?
3: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि?
4: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
3: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पो खेर गइरहेको छ कि?
4: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
3: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
4: रात निष्ठुरी हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
3: अनि तपाईँले सिरानीमा लाइट राख्नुभयो त? अनि अम्खोरामा पानी नि?
4: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठूलै दुर्घटना हुन सक्छ है।
3: यसबाट जोगिन ध्यान पुर्याउ, सुत्नु भन्दा अगाडि एक पटक आगो, पानी, लाइट, ओखती, आगलोमा ध्यान पुर्याउन नबिर्सौ।
5: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz सन्देश।
6: यो रेडियो सैलुङको समय सूचक हो।
7: यति बेला बेलुकीको 10 बजेको छ।

नारायणम अब यो पता ही नहीं भाई कसरी हरिवंश पुराण हरिवंश प्रभु को यो अध्याय गरिकन कति कुरा को विस्तार गरिन्छ भने सुन्न सौनकादि भनिकन सौनकादि नामको 88,000 ईश्वर का प्रति गुरु सुतजीले बताउनु हो सैनी कथा ल्याएर यतापटि जुन हो राजा जन्मेजयलाई वैशंपायन नामको गुरुले बताउनु भयो सैनी कथा ल्याएर हाम्रा आदरणीय श्रोता महान भावहरूमा ल्याइकन यो कथाहरू जो प्रस्तुत गर्न लागिरहेका छौ त्यसै मौकामा अब यतापट्टि के भइरहेको छ त भने यसलाई भने वैशंपायन नामक गुरुले लाई उतापट्टि राजा जन्मेजयले जो हो उतापट्टि शंका व्यक्त गर्नुभयो महाराज हेर्नुहोस् कस्तो त भने यसलाई भने हो गुरु हजुरले अघि रुक्मागर नामक जुन गुरुले पनि हरेक किसिमले गरिकन जुन सत्य धर्मलाई नत्यागिकन जुन

तिमी इच्छुक छौ रे भने तिम्रा साथमा म विवाह गरौँ भनेर पनि मैले सोधेको भनेर भन्नुभयो। ल त्यसो हो यदि भनेदेखि मेरा साथमा विवाह गर्ने हो भनेदेखि अनि अब मैले भनेका कुरा मान्नुहुन्छ त्यसमा बाचा गर्नुहुन्छ भनेदेखि मात्रै हुन्छ नत्र भने हुँदैन। अनिखेरि के हो त भन्दाखेरि मात्रै हेर्नुहोस् अनि अब जति जुन हो रुक्माङ्ग नामका राजाले के गर्नुहुन्थ्यो त भने यसलाई पनि अब यो हो जुनसुकै एकादशीको पनि व्रतहरू आफू पनि गर्ने अनिखेरि आफ्नो प्रजाहरूलाई पनि गराउने। अब त्यहाँबाट त यो त कार्तिकको कुरो पो रहेछ, कार्तिक महिनाको हरिवदन एकादशीको जुन कुरो रहेछ त्यस कारणले गर्दाखेरि म त अनिखेरि अब त्यतिखेर अघिल्ला दिन दशमीकै दिन अनिखेरि अब उतापट्टि नवमीकै दिनमा के गर्ने झ्याली पिटाइदिने, झ्याली पिटाइदिने आफ्नो जो राज्यभरि झ्याली पिटाइदिने हेलो हो हेर्नुहोस् ल। अब भोलि त्यसरी जो एकादशी परेको हुनाले गर्दाखेरिमा एकादशीको व्रत यस्ता यस्ता किसिमले गरिकन सम्पूर्णले गर्नुपर्छ। यदि गर्नु भएन भनेदेखि अनिखेरि के भयो त भने यसलाई भनेदेखि अनि ल अनि तिमीहरूले जो सजाय पाउने छौ जसले गर्दैन त्यसले सजाय पाउँछ। त्यस हेतुले गर्दाखेरि सिनेतै जो होल सबैले जो मेरा प्रजा जति जति छन् त्यतिले एकादशीको व्रत गर्नुपर्छ भनेर भने त्यसरी झ्याली पिटाइदिने। अब त्यो झ्याली पिटेको सुनिसकेपछि उपरान्त सारा जति भएका आफ्ना प्रजाहरूले एकादशीको व्रत गर्ने। त्यो एकादशीको व्रत गर्दाखेरिमा मान्छे खाली कुनै पनि रहेन र नरहँदाखेरिमा त अनिखेरि सबै मानिस कहाँ गए उतापट्टि जो वैकुण्ठ गए। महाराज नरकमा जाने मान्छे कोही पनि भएन नि त, नरक खाली रहिहाल्यो। अब गर्नु कसो के चाहिँ गर्ने हो त अनिखेरि नरक त्यसरी जो खाली रहिसकेपछि अनिखेरि त अब त्यहाँ त शून्य शान्य एउटा केही पनि छैन हत्तो हरण। अनिखेरि नरकको काम कारवाही नै जो हल्ट भइगयो नि, जब त्यसरी जो हल्ट भएको थियो हल्ट भइसकेपछि उपरान्त अनि ल अब कसो गर्नु भनेर भनिसकेपछि उपरान्त अनिखेरि जब त्यसरी जो कामकाज हल्ट भइसकेपछि अनि ल अब के गर्ने त भनेर भन्दाखेरिमा त ओहो ल अब भएन त भनेर भनिसकेपछि यमराज त कहाँ जानुभएछ ब्रह्माजीबाट जानुभयो, किन कामकाज बन्द भइहाल्यो छैन त अब केही पनि आफ्नो जुन हो जति भएको सिपाहीहरूलाई पनि काम छैन कहीँ केही पनि छैन शून्य शान्य भयो। किन सबै जब पाप कोही नगर्ने भइगए सबै जो धर्म पुण्य गर्ने भएको हुँदाखेरि सबै वैकुण्ठ गइगए पुण्य गर्ने जति अनिखेरि अब उतापट्टि पाप गर्ने कोही पनि छैन, पाप नगरिकन नरकमा जाइँदैन। अनिखेरि त अब त्यस्तो भइसकेपछि यमराजको कामकाज हल्ट भएपछि यमराज ब्रह्माजी बाटो जानु गइसकेपछि उपरान्त ओहो अनि ब्रह्माजीको तपस्या भक्ति गरे यमराजले गर्दै ल्याउँदाखेरि ओहो यम हे यमराज आज तपाईँ कताबाट आउनुभयो तपाईँले गरेको सेवा सुश्रुतादेखि म चौपट खुसी भएँ के को लागि भयो त भन्दाखेरि म त ओहो प्रभु हेर्नुहोस् अब यतापट्टि जो रुक्माङ्ग नामका राजाले राज्य गर्दाखेरि उनको राज्यभरिका जति मानिसहरू छन् अनिखेरि अब ती मानिसहरूलाई एकादशीको व्रत गराउँदाखेरि म भए जति मानिसहरू सबै जो वैकुण्ठ गए प्रभु पाप गर्ने कोही पनि भएनन् अनि मेरो नरक खाली भयो, नरक खाली हुँदाखेरि म कामकाज सबै हल्ट भयो अनिखेरि मैले त केही कामै पाइनँ त्यसैले मेरो रक्षा गरिदिई बस्नु पर्यो भनेर भनिसकेपछि त्यहाँबाट अनिखेरि उतापट्टि ल त्यसो भएदेखि तिम्रो रक्षा म गरौँला तिमी आफ्नो ठाउँमा गएर बस यमराज भनेर ब्रह्माजीले भनिसकेपछि उपरान्त त्यहाँबाट उतापट्टि जुन हो यमराज पनि आफ्नो ठाउँमा गएर बसे। अनिखेरि अब उतापट्टि के भयो भन्ने सल्लाह भने अनि ब्रह्माजीले एउटी त्यो मोहिनीलाई त्यसरी उतारेर अनिखेरि गएर ल अब त्यो रुक्माङ्ग नामका राजा जहाँ छन् अनिखेरि त्यहाँ गएर अनिखेरि तिमीले तिमीलाई जो मोहमा पारेर अनिखेरि यो धर्मलाई नाश गराएर हो धर्मलाई नाश गराऊ भनेर जब त्यसरी पठाएको हुँदाखेरिमा अनिखेरि ती मोहिनीले त्यसो भन्नको कारण त्यो हो ती राजा रुक्माङ्गसँग अनिखेरि त्यो त्यसै होइन महाराज हेर्नुहोस् जब त्यस्तो किसिमले गरिकन उता ब्रह्माजीले पठाएकी हुन् ती मोहिनीलाई र अनिखेरि राजा रुक्माङ्गलाई भेटिसकेपछि उपरान्त जब त्यस्तो मोहमा उपारे परिसकेपछि उपरान्त ल अब विवाह गरौँ तिम्रो साथमा भन्दाखेरि अनिखेरि ल मेरो साथमा विवाह गर्ने भएदेखि यस्ता यस्ता किसिमको प्रतिज्ञा गर्नुहोस् भनेर भन्ने कुरा त्यो कारणले गरिकन गरेको हो। ल अब जुन जब त्यस्तो भइसकेपछि ल हुन्छ म अबदेखि उपरान्त कुनै कुराको जो धर्म कर्म म केही पनि गर्दिनँ ल तिम्रो साथमा बिन नगरिकन छाड्दिनँ भनेर भनिसकेपछि अनिखेरि अब त्यस्तो बाचा प्रतिज्ञा गराएर अनिखेरि उनका साथमा मोहिनीका साथमा विवाह गरेर अनिखेरि त्यही जङ्गलमा बसिरहेकै थिए जेठी रानी घरतिर छन् महाराज जब त्यस्तो थियो त्यति भइसकेपछि उपरान्त अनिखेरि जब त्यस्तो गर्दै गर्दै गर्दै गर्दै लगिरहेकै थिए गर्दै ल्याउँदाखेरिमा अब यो कार्तिक महिनाको शुक्ल पक्षको अनि

यो हरिबदनी नाम रहेको जुन एकादशी ठूलो एकादशी जब त्यसरी जो आइन् जब आउँदाखेरि म त अघिल्लै दिन जो दशमीकै दिन अनिखेरि उहाँका छोराको नाम के धर्माङ्गद धर्माङ्गद नाम रहेका जुन हो राजा अब बुवा नभएपछि त्यो राजपाठ त उहाँले गर्नु पर्यो अनिखेरि त धर्माङ्गद नाम रहेका जुन राजाले झ्याली पिटाए झ्याली पिटाउँदाखेरि म कसरी पिटाए ऊ बुबाले पिटाउँदाखेरि पिटाए हे लोकहरू हो हेर्नुहोस् अब भोलि यसरी जो हो हरिबदनी नाम रहेको जो एकादशी भएको हुँदाखेरिमा सम्पूर्ण जति जो प्रजाहरू हुनुहुन्छ त्यो प्रजाहरूले कसैले पनि एकजना पनि नछुटिकन अनिखेरि हो अनि हरिबदनी एकादशीको व्रत गर्नुपर्छ हो जसले जो व्रत गर्दैन भनेदेखि त्यस्ता किसिमका मानिसहरूलाई जो दण्ड सजायहरू हुनेछ भनेर भन्ने कुरा जब त्यसरी जो झ्याली पिटाउनु भयो झ्याली पिटाएको त्यो आवाज कसले सुन्यो त भने यसलाई भने जंगलमा बस्ने अनिखेरि त्यही राजा बुवा रुखमाङ्गदले थाहा पाउनुभयो थाहा पाइसकेपछि उपरान्त त ओहो उहाँलाई जो आफूले गरेको व्रतको जुन झझल्का आइहाल्यो झझल्का आइसकेपछि उपरान्त अनिखेरि त अब ल बडो बर्बादै पर्यो अब के गर्ने त भनेर ल यो व्रत त गरिराखेको व्रत अनि अब जो यो व्रत त छोड्न मन छैन अब के गर्ने हे मैनी ल मलाई तिमीले जो फुर्सद देऊ न कति देऊ दशमी एकादशी द्वादशी यो तीन दिन मलाई फुर्सद देऊ भनेर भन्दाखेरिमा हुँदैन हुँदैन हुँदैन हुँदैन हुँदैन हुँदैन महाराज हेर्नुहोस् तपाईँले पहिलाको बाचा प्रतिज्ञा कुन किसिमको गर्नुभएको थियो अनिखेरि त्यही अडानमा म छु अनि कि तपाईँले त्यो बाचा उतापट्टि हारे हार्नुपर्छ बाचा हार्दाखेरिमा तपाईँलाई राम्रो हुँदैन त्यस कारणले गर्दाखेरिमा अनिखेरि तपाईँले बाचा गरेको हुनाले गर्दाखेरिमा अनिखेरि अब त्यो हो बाचाको अडानभित्रमा तपाईँ रहनुपर्छ हुँदै हुँदैन म तीन दिन के एक मिनट पनि म फुर्सद दिन्न भनेर भनिसकेपछि उपरान्त महिलले त्यसो भनिसकेपछि उपरान्त राजालाई के भयो बहिरागे उत्पत्ति भयो अनिखेरि राजा त एकदम जो कुकाई रुन लाग्नुभयो जब त्यसरी रुनु राजा रुन लागेको कुरा त्यो आवाज कसले सुन्यो त भने यसलाई भने जेठी रानीले उतापट्टि जो रात दरबारबाट सुन्नुभयो ओहो ल यो रोएको त को त भने महाराजै रुनु भएको हो ल उहाँलाई के दुःख परौ के अप्ठ्यारो परौ किन यसरी जो रुनुभयो भनेर त्यहाँबाट अनिखेरि उतापट्टि जुन हो अनि त्यही रानीले पनि आफ्नो राजा लाई जो भेट्नको खातिरमा जब त्यसरी उतापट्टि जाँदैछन् हे सौनक आज नामरेको 88,000 ऋषिहरू हो भनेकन 88,000 ऋषिहरूलाई गुरु सुतजीले बताउनु भएको जुन किसिमको कथाहरू हो सोही नै कथाहरू ल्याएर यता वैष्णव पाने नामरेका गुरुले राजा जन्मे जयलाई जो बताउनु भएको जुन किसिमको कथाहरू सोही नै कथाहरू ल्याएर हाम्रा आदरणीय श्रोता महानुभावहरूमा ल्याइकन यो कथाहरू जो प्रस्तुत गरियो अब यो कथाले जो धर्ममा धर्म अर्थमा सम्पत्ति कामनामा इच्छा मुक्तिमा गति चार किसिमको फल मिलोस् भनेर भन्ने र अडैया शनिश्वरहरू शान्ति हुन् शनि सात आदि गरेका ग्रहहरू शान्ति हुन् उल्का भ्रमरी शान्ति हुन् राहु संकट आदि गरेका ग्रहहरू शान्ति हुन् कल्याण होस् मंगल होस् पवित्र होस् उदय होस् भनेर भन्ने यस्ता किसिमको जुन हो शुभकामना शुभ आशीर्वादहरू गर्दै यो श्री हरिवंश पुराणको यो हरिवंश पर्वको यो अध्यायले गरिकन यथामति विस्तार गरियो देवकी सुत गोविन्द वासुदेव जगत पते देवे स्तनयम् कृष्ण त्वमहम् शरणम् गत देवकी सुत गोविन्द वासुदेव जगत पते रक्ष मे स्तनयम् कृष्ण त्वमहम् शरणम् गत नारायण ओम श्रीकृष्णार्पणमस्तु।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: कालिन्चोक गाउँपालिका सुन्द्रावती गाविस वार्ड नम्बर 9 देखि खड्का गाउँ कुमिसुवाला खड्का गाउँ बस्ने गोपी शिवाकोटीलाई मानव धर्म तर्फबाट यो आत्मज्ञानको तर्फबाट भजन आत्मज्ञानकै भजन राख्न रहर लागेको हुनाले मैले राख्न खोज्दैछु। सबैजना इष्ट मित्र भक्तजनहरूले सुनिदिनु होला भन्ने रहर पनि गरेको छु। आनन्द कन्द श्री सच्चिदानन्द भगवानको जय, श्री सद्गुरु महाराजको जय, सबै पूजनीय महात्माको जय, भगवान र भक्तको जय।
2: हरिमाया शिवकोटी।

ते सजबना कभी सचो सतना मेरा मंजन जोरिया पने दूसरो।

ಕದಮಿಗರಿ ಜನ ವೈಕುಂಠ ಮಾಮೇ ಚಮಾ

ब्रह्मन भाई गांजे बनायो पर खाई ब्रह्मा चोला।

0: सानि छ बुहारी भनेर सासुले धन्दा बढाउँथिन् ठुलो ठुलाई। कसम प्रभु तेरो जेठो छोरो मेरो त्यावरमा जाली सुनर भाग्ने चाहिँ मतलब नगरिस बुहारी अर्थी सुनिले मेरा। तेरा माइती पनि देखेको छु मैले खान्छन् भुटेको मकै त्यही गुन्द्री ओढ्छन् त्यही गुन्द्री ओछ्याउँछन् सुच्छन् निर्लामा भोकाई। छन् यस्तै ससुरा मेरा माई तिनी पुग्दैन हजुरको जोडा हजुरको छोरी त विवाह गरिदिँदा बाँधेनुस हाती रत घोडा। राजाको कुलमा जन्म हुन गयो विवाह नहुने भयो यो वृन्दावनमा फुल फुल्यो मधुमालातीको फुल झैँ जोवन गयो। कुन चाहिँ मरतले गरिदिन्छ निसापा कुन दैव दिन्छन् पति सङ्कोचन सङ्गिनी सबै चलि गए मन रुन्छ मेरै अति।
1: हजुर यस्तै वैरागी
0: नाकी पुतली जसुती गरे कि सुन्दरी मेरी छोरी दिउँ बाका चलै माइले मेरी माया कि डोरी नदिँदा पनि दिउँ कसलाई भनी मन बोली लाग्दैन निन्द्रै राति भोलिको दिन मनमाउनु पर्छ मैले बर्जा झै पिटी छाती। कन्यादान दिवस सानु भयो धर्म प्रहात्रै रह्यो सोगा सुर्त नमानि पठाई बक्सेवस छोरीलाई बाली बितेरै गयो। फुल फुल्यो नजरी सबै बनाभरी घाम लाग्यो सैरी खोला एक बारको जुनीमा कठै मेरो बुबा माया नमार्नु होला। बुबाको घरमाथि ठुलो नेवल पाती त्यो भन्दा ठुलो टुनी छोरीको कर्जा नखानु बुबाले पावला छ सातै जुनी। वरुणमा पुत्र किनी ल्याए घरमा मन्त्रीहरूले जसै